0: FM 90
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती चढाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबैको

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेतसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, कामले होइन विश्वासमा मुक्ति। यो आजको वचनको शीर्षक छ, परमेश्वरले विश्वासलाई मुक्तिको आधार बनाउनुभयो, हाम्रो कामलाई होइन। किनभने मुक्ति हामीले कमाउने कुरा होइन, यो परमेश्वरले दिनुभएको अनुग्रहको वरदान हो भनिकन बाइबलले यही बताउँदछ। र मुक्ति चाहिँ अनुग्रहद्वारा विश्वास मार्फत आउँछ भनिकन एफिसीको पुस्तक 2:8-9 बताउँदछ। यो खण्डलाई म पढिदिन्दछु। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। नौपद कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्न सक्ने थियो भनिकन यस खण्डमा यो बताइएको छ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, मुक्ति कामबाट होइन तर विश्वासद्वारा भनिकन यस खण्डमा यो लेखिएको छ। यदि मुक्ति हाम्रो काममा निर्भर हुन्थ्यो भने हामी भन्न सक्थ्यौं, मैले आफ्नै असल कामले गर्दाखेरि मुक्ति पाएँ। तर परमेश्वरले यस्तो व्यवस्था गर्नुभयो कि अब महिमा हामीमा होइन, उहाँमा नै जानको लागि उहाँले मुक्ति विश्वासमा राखिदिनुभयो। जुन कुरा हाम्रो पाप कटनी गर्नको लागि हामी आफै सक्दैनथ्यौं, तर सृष्टिकर्ता परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो, उहाँको अनुग्रहमा हामीले मुक्ति पायौं। क्रुसमा उहाँले गर्न भएको बलिदानलाई हामीले विश्वासद्वारा स्वीकार गरेर लियौं, जो हाम्रै तर्फबाट असम्भव थियो। एकपटकको कुरा रहेछ, एउटा देशमा एकजना राजाको एकदमै इमान्दार काम गर्ने व्यक्ति हुनुहुँदो रहेछ। राजाले उहाँले विचार गर्नुभएछ, यो व्यक्ति बुढो पनि भइसक्यो, यो मानिसलाई म एउटा ठूलो बहुमूल्य चिज दिन पर्यो जो आफैले यो व्यक्तिले कमाएर पाउन सक्दैन भनिकन उसले 50 करोड पर्ने एउटा हिराको औठी त्यो व्यक्तिको हातमा दिनुभएछ। र त्यो व्यक्तिले यसो हेरेर, महाराज म यो लिनै सक्दिनँ, यसको लागि म योग्यको छुइनँ भनेर चाहिँ भनेको भनेकै गर्नुभएछ। तर राजाले भन्नुभएछ, जिन्दगीभर तिमीले गरेको कामले यो कमाउन सक्दैनौ, तर म जो उपहार दिँदैछु सित्तैमा दिँदैछु, त्यो कुराको कारणले गर्दाखेरि तिमीले यो हिराको औठी लाउन सक्छौ, यानि यो हिराको हार तिमीले राख्न सक्छौ भनिकन राजाले भनेछन्। र उहाँलाई एकदमै अप्ठ्यारो लाग्दा लाग्दै उहाँले लिनु भएछ। र प्रियहरू, हाम्रो मुक्ति पनि यस्तै नै हो। हामी आमाको गर्भबाट पापी स्वभावमा जन्मेका मानिसहरू हौ, हामीले पाप गरेर मात्र पापी भएका होइनौ, तर पवित्र बाइबलले बताउँदछ हामी आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मिएको कारणले गर्दाखेरि हामी पाप गर्दछौं। र संसारको ठूलो समस्या नै पाप भएको छ। पापको कारणले गर्दाखेरि अहिले धरती बस्न अयोग्य छ, दुष्टात्माले मौका पाएको छ, र कतिको सिरानी आँसुले भिजेको छ, कतिको हृदय चकनाचुर भएको छ, सिसा जस्तै हृदय फुटेको छ, र कतिले आफूले आफूलाई नै हत्या गरेका छन्। यो पाप जताततै बढ्दै गएको कारणले गर्दाखेरि धरतीको यो अवस्था छ। तर सृष्टिकर्ता परमेश्वरले धरतीमा भएका मानिसहरूलाई यति धेरै प्रेम गर्नुभयो भनिकन प्रभु येशू स्वयंले योनाको पुस्तक 3:16 उहाँले भन्नुभयो कि पिताले पुत्र चित्तैमा धरतीमा प्रेम गर्नुभएको कारणले गर्दाखेरि दिइदिनुभयो। अब जसले विश्वास मार्फत उहाँले गर्नुभएको बलिको कामलाई स्वीकार गर्दछ, त्यो व्यक्तिको पाप क्षमा हुन्छ, ऊ नाश हुने छैन, अब ऊ नरक जानु पर्दैन, तर उसले अनन्त जीवन प्राप्त गर्दछ भनिकन प्रभु येशूले त्यहाँ स्पष्ट गर्नुभयो। र विश्वास मार्फत उहाँको अनुग्रह, उहाँको प्रेमलाई हामी स्वीकार गर्न सक्दछौं प्रियहरू। र विश्वासलाई उहाँले मुख्य मुक्तिको माध्यम बनाउनुभयो, कारण विश्वास सबै प्रकारका मानिसले गर्न सक्दछन्। एउटा आँखा देख्ने व्यक्तिले विश्वास गर्न सक्दछ, एउटा दृष्टिविहीन व्यक्तिले विश्वास गर्न सक्दछ, एउटा कानको अपाङ्ग भएको व्यक्तिले नि विश्वास गर्न सक्दछ, एउटा कान सुन्ने व्यक्तिले पनि विश्वास गर्न सक्दछ। र त्यसले गर्दा विश्वास एउटा अपाङ्ग व्यक्तिले पनि गर्न सक्नुहुन्छ, सपाङ्ग व्यक्तिले पनि गर्न सक्नुहुन्छ, पढेको व्यक्तिले पनि गर्न सक्नुहुन्छ, नपढेको व्यक्तिले पनि गर्न सक्नुहुन्छ, र धनी व्यक्तिले पनि विश्वास गर्न सक्नुहुन्छ, गरिब व्यक्तिले पनि विश्वास गर्न सक्नुहुन्छ। र विश्वास सबै प्रकारको मानिसले गर्न सक्ने भएको कारणले गर्दाखेरि विश्वासलाई सृष्टिकर्ता परमेश्वरले मुक्तिको माध्यम बनाउन भयो। र कुनै पनि मानिस आफ्नै धार्मिक कामले पर्याप्त असल हुन सक्दैन। रोमीको पुस्तक 3:23 यसो भनेको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट हामी सबै चुकेका छौं। हामीलाई परमेश्वरको महिमा गर्न मन पर्दैन, हामीलाई पापका कुराहरूबाट हाम्रो शरीर आकर्षित हुँदछ, हाम्रो शरीरलाई आकर्षित गर्दछ, तर हामी परमेश्वरको महिमाबाट चुकेका मानिसहरू हौं। र आमाको गर्भदेखि नै पाप गरेको कारणले गर्दाखेरि हामी आफै धर्मी हुन सक्दैन थियौ भन्ने सृष्टिकर्ता परमेश्वरले बुझ्नु भएको कारणले गर्दा उहाँ स्वयं धरतीमा आउनुभयो, क्रुसमा बलि हुनुभयो र हाम्रो विश्वासलाई चाहिँ उहाँले मुक्तिको माध्यम बनाइदिनु भयो। त्यसले गर्दाखेरि उहाँकै अनुग्रहबाट, उहाँकै सित्तैमा पाएको वरदानबाट हामी बाँच्न सकेका छौं। र भनिन्छ हाम्रो असल कामहरूले हाम्रो पाप मेटाउन सक्दैन, हामीले पापको ऋण आफैले चुकाउन पनि सक्दैनौ, किनकि पाप एउटा आत्मिकी कुरा हो, तर ख्रिस्टको रगतको मोलद्वारा मात्र पाप क्षमा हुन सक्छ भनेर चाहिँ पवित्र बाइबलमा त्यो बताइएको छ। उदाहरणको लागि लेवीको पुस्तकमा यो उद्धारको लागि यानि पाप क्षमाको लागि चाहिँ रगत लाई देखाइएको छ। बिना रगत बगाइकन पाप क्षमा हुनै सक्दैन भनिकन हिब्रूको पुस्तक 9:22 बताएको छ। र प्रस्थानको पुस्तकमा मसालाई परमप्रभु परमेश्वरले भन्नुभयो, जब म त्यो रगत देख्दछु तब म तिमीहरूलाई चाहिँ छोडिदिन्छु भनिकन स्वर्गको संविधानमा यानि स्वर्गको नियममा, नियम यहाँ परमेश्वर पिताले त्यो पनि बताउनु भयो, र इजरायलीहरूको घरमा रगतको चिन्ह देखिएपछि त्यहाँ मृत्यु आएन, तर मिश्रीहरूको घरमा चाहिँ जेठा छोरा सबै नै मरे र रगत देख्न भएपछि छोडिदिनेछु भन्ने चाहिँ स्वर्गमा परमेश्वरको सिद्धान्त हो, र रगतले सबै पाप क्षमा गर्छ भन्ने चाहिँ बताइएको छ। र हाम्रो मुक्तिको लागि सृष्टिकर्ता परमेश्वरले थायी रूपमा पाप क्षमा गर्नको लागि पशु पंक्षीको रगत अस्थायी रूपमा प्रयोग गर्नुभयो। इजरायलीहरूको 1 वर्षको पाप क्षमाको रूपमा पशु पंक्षीको रगत चलाउनु भयो, तर पशु पंक्षी जस्तोको रगतले मानिस जस्तोको पाप क्षमा थायी रूपमा गर्न नसक्ने भएको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर स्वयं नै एउटा थुमा जस्तै हुँदै उहाँ धरतीमा जन्म लिनुभयो कन्या मरियमको कोखमा। र उहाँको परिचय दिँदाखेरि बप्तिस्मा दिने योहन्नाले यही नै भन्नुभयो, प्रभु येशूलाई देख्दाखेरि हेर परमेश्वरको थुमा जसले मानिसहरूको पाप उठाइलग्दछ भनेर चाहिँ त्यसरी देखाउनु भयो। उहाँ परमेश्वरको थुमा भएर आउनुभएको परमेश्वर पुत्र उहाँ क्रुसमा बलि हुँदाखेरि उहाँले भन्नुभयो, इलोई इलोई लामा सबक्खतनी, हे परमेश्वर पिता मलाई किन त्याग्नुभयो भनेर चाहिँ उहाँले त्यसरी प्रार्थना गर्नुभयो र अन्तिममा अवश्य दियो। परमेश्वर र मानिसहरूको बीचको द्वन्द्व, त्यो प्रकारको बेमेल अवश्य दियो भने चाहिँ उहाँले क्रुसबाट घोषणा गर्नुभयो र 3 दिन 3 रात जमिन मुनि रहनुभयो र तेस्रो दिनमा उहाँ फेरि बौरी पनि उठ्नुभयो। र उहाँले यस प्रकारले मुक्तिको कार्य सक्नुभयो र परमेश्वरको हात मानिसहरूमा अनुग्रह स्वरूप यसरी उहाँले क्रुसद्वारा फैलाउनु भयो। अब मलाई विश्वास गर, जसले उहाँमा विश्वास गर्छ उसले अनन्त जीवन प्राप्त गर्छ भनिकन योहन्नाको पुस्तक 3:15 प्रभु येशूले यही नै भन्नुभयो। उहाँले सबै धरतीमा भएका मानिसहरूलाई, म अब बलि भइसकेको छु, नरक जानु आवश्यक छैन, मलाई विश्वास गर, विश्वास गर भनेर विश्वासको आह्वान गर्नुभयो, विश्वासलाई मुक्तिको माध्यम बनाइदिनु भयो, उहाँको तर्फबाट अनुग्रहको हात फैलाउनु भयो। अब विश्वासको हातले उहाँको हात समातिएको खण्डमा त्यो व्यक्तिको जस्तो सुकै पाप पनि क्षमा हुँदछ भनेर चाहिँ बाइबलमा त्यो लेखिएको हो। र विश्वासलाई सृष्टिकर्ता परमेश्वरले मुक्तिको माध्यम बनाउनु भएको छ। र तपाईँ र मैले ख्रिस्ट येशु मुक्ति दाता हुनुहुन्छ, उहाँ मेरो आमाको गर्भमा सृष्टि गर्नुहुने परमेश्वर धरतीमा आउनुभयो र क्रुसमा मेरो पापको लागि उहाँ बलि हुनुभयो। उहाँको रगतमा मैले गरेका सबै पापहरूका क्षमा छ। र उहाँको शरीर जो बलि गर्नुभयो त्यो उहाँको शरीरले मेरो आमाको गर्भदेखि नै लिएर आएको पापबाट मलाई छुटकारा गर्छ भने चाहिँ एक व्यक्तिले विश्वास गर्नुभयो। एक व्यक्तिले त्यसरी लिनु भएको खण्डमा त्यो व्यक्तिको जस्तो सुकै पाप पनि क्षमा हुन्छ। र यो मुक्तिको माध्यम चाहिँ हाम्रो विश्वासलाई उहाँले बनाउनु भयो, कामलाई होइन भनिकन बाइबलले यो स्पष्ट गरेको छ भन्दै म टेक ढाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सबैजनालाई ख्रिस्ट येशूको नाममा जय मसीह। मेरो नाम वर्षा राई हो अनि मेरो ठेगाना चाहिँ ललितपुर शीतल हाइट हो र मण्डलीको नाम एयरपोर्ट गेस्ट मणि मण्डलीबाट म गुडनेस एफएममा यो गवाई भन्नलाई यो मौका र समय पाएको छु। परमेश्वरलाई धन्यवाद भन्दछु। र मैले विश्वास गरेको चाहिँ 16-17 वर्ष हुन्छ। मैले विश्वास गरेको चाहिँ धरान प्रतापी मण्डलीमा विश्वास गरेको हो र परमेश्वरको महिमा भएको होस्, आजको दिनसम्म परमेश्वरले सहायता दिनुभयो हरेक कुरामा। र जुन मैले पहिले कसरी विश्वास गरे भन्दाखेरि, विश्वास चाहिँ मैले मेरो दिदी बिरामी हुनुहुन्थ्यो त्यसै कारणले दिदीले विश्वास गर्नुभयो। त्यसको एक हप्तापछि मैले विश्वास गरे। त्यसपछि मैले प्रार्थना गरेर मागेको कि मेरो गाउँमा चाहिँ 3 मण्डली हुनुपर्छ भनेर सधैँ मैले प्रार्थना गरिराख्थे। डाँडा गाउँ मेरो ठुली आमाको गाउँमा चाहिँ एउटा हुनुपर्छ, अनि हाम्रो उता बस्ताला गाउँमा एउटा हुनुपर्छ, वालेङ मामाली गाउँमा एउटा हुनुपर्छ भनेर है। तर पनि परमेश्वरलाई धन्यवाद भन्दछु, परमेश्वरले चाहिँ साँच्चै नै 3 मण्डली दिनुभयो। त्यही 3 मण्डली मागेको 3 दिनुभयो। अनि जति मैले पुकार गरेर मेरो फ्यामिली परिवारहरू, मेरो ठुलो बुवा ठुलो मम्मीको परिवारहरू अनि मागे, त्यसपछि दाजु भाउजूहरूदेखि लिएर यता मामाली गाउँकोहरू अनि मामाको फ्यामिली परिवारहरू, मेरो आफ्ना सबै भाइ बहिनी बुहारीहरू, सबै फ्यामिली परिवार, मेरो बुवा आमा सबैले परमेश्वरलाई चिन्नु भएको छ। परमेश्वरसँग मैले विश्वास गरेको 8 त्यति मेरो मामाको परिवारहरू अनि ठुली आमाको फ्यामिली परिवार, दाजु भाउजूदेखि यता लिएर सबै है मेरो परिवार अनि फुफूको छोराको परे सबैले विश्वास गरिसकेको छ। त्यसै कारणले म धेरै परमेश्वरलाई धन्यवाद भन्दछु। र त्यो दिनदेखि यता जुन पहिले अन्न बालीहरू सकिजान्थ्यो, तर पनि परमेश्वरले सबै कुरा आशिष दिनुभएको छ है। त्यसपछि उता हाम्रो फ्यामिली परिवर्तन हुँदै गयो हाम्रो फ्यामिली परिवारमा। जब पछि म दुबई गए अनि 1 चाहिँ घरमा अब नानीहरूको लागि, जुन भाइको नानीहरू दिदीको नानीहरूको लागि मैले खर्च पठाउँथे घरमा, अनि मैले मेरो ऋण जाँदा लगिएको ऋण मैले तिरेको थिएन है। घरदेखि बाबा मम्मीले दिनुभएको हो पैसा, तर पनि म तिर्छु सोचेको थिएँ, तर पनि मैले तिर्न चाहिँ सकिरहेको थिएन। तर पनि 14 भइसकेको थियो म दुबई गएको, अनि त्यसपछि मैले टेन्सन लिइराख्थे कहिले तिर्नु भनेर सोचिराख्थे है। सेलरी भनेको 1200 थियो अनि टेन्सन लिइराख्थे। तर पनि एक दिन मैले सपनामा दर्शन देखे, जुन सपना दर्शनमा चाहिँ त्यो बोझ चाहिँ सबै म आफैले त्यहाँ जुन टेन्सन लिएर चाहिँ बोकिराखेको महसुस मैले गरे। जुन म सुतेको थिएँ त्यतिखेर चाहिँ प्रभु येशू आउनु भएको थियो है। अनि प्रभु येशु आउनु भएको थियो। त्यतिखेर उहाँले मलाई जुन हामीले सानो बच्चालाई हातमा उचाले जस्तै गरेर मलाई यस्तो कुमदेखि समातेर उचाल्दाखेरि मेरो हात खुट्टा लागेन है, अनि ललाक लुलुक भएको थिए म, अनि ललाक लुलुक भएको थिए अनि हात खुट्टा नाचोलेको कारणले परमेश्वरले चाहिँ मलाई जुन प्रभु येशुले चाहिँ बच्चा जस्तै गरेर मलाई उठाउनु भएको थियो अनि अंगाल्नु भएको थियो। अनि त्यसपछि उहाँले भन्नुभयो कि तिमीले चिन्ता नगर, फिक्री नगर, म तिम्रो साथमा छु भनेर भन्नुभयो। जब त्यसपछि मैले परमेश्वरदेखि कति आशिष पाएँ, मेरो लोकेशनहरू त्यसको चार पाँच दिनमा चेन्ज भयो। चेन्ज भएपछि सेलरीहरू पनि कम्पनीले त्यसको चार पाँच दिनमा बढाइदियो। मेरो लोकेसन चेन्ज भयो, टिप्सहरू कति मिल्थ्यो, अनि खानाहरू हामीले पकाउनु पर्दैन थियो, सबै त्यहाँ खानाहरू मिल्थ्यो। कति धेरै परमेश्वरले आशिष दिनुभयो। त्यसपछि फेरि जुन मेरो भाइको पनि कोरियाको लागि भिसा लाग्यो है, त्यसको दुई तीन महिनामा चाहिँ भिसा लाग्यो। अनि त्यो दिनदेखि यता परमेश्वरले जुन दिन हामीले मैले ग्रहण गरे, मेरो फ्यामिली परिवार सबैले परमेश्वरलाई ग्रहण गर्नुभयो, त्यो दिनदेखि यता चाहिँ परमेश्वरले हामीलाई सबै कुरामा सहायता गर्नुभएको छ, हरेक कुरामा आशिष दिनुभएको छ। कहिल्यै पनि हामीलाई घटी हुनु दिनु भएको छैन। र मेरो मम्मी पनि पहिले दिनै दिनै भने जस्तो बिरामी हुनुहुन्थ्यो है, तर पनि मेरो मम्मी चाहिँ आज भोलि त्यस्तो दिनै दिनै बिरामी हुने त्यस्तो हुँदैन। मेरो मम्मीलाई परमेश्वरले चंगाइदिनुभयो। त्यसपछि मेरो बाबा पनि पहिले रक्सी खानुहुन्थ्यो, अनि थोरै खाँदा पनि मेरो बाबा चाहिँ लड्नुहुन्थ्यो, अनि बेहोस भएर कति पल्ट बेहोस भएको चाहिँ भेटाएर बोकेर ल्याउनु पर्थ्यो। तर पनि मेरो बाबा पनि त्यसपछि यता चाहिँ केही पनि भएको छैन। जुन दिन हामीले ग्रहण गर्यौं त्यो दिनदेखि मेरो बाबा अनि मेरो भाइहरूले पनि जाँड रक्सी खानालाई छोड्नुभयो है। कहिले पनि खानु मन लाग्छ भनेर उहाँहरूले एकपल्ट पनि छुन पनि भएन र चट्टै छोड्नुभयो। त्यसपछि चाहिँ परमेश्वरले सबै कुरामा आशिष दिनुभएको छ, कहिले पनि घटी हुन दिनुभएको छैन है, हरेक कुरामा, आर्थिक कुराहरूमा, सबै कुरामा। अनि त्यो सम्झेर चाहिँ मलाई खुसी लाग्छ, परमेश्वरलाई धन्यवाद भन्दछु। र मेरो गाउँमा पनि जति पहिलेको भन्दा चाहिँ जुन हामीले परमेश्वरमाथि विश्वास गरेपछि चाहिँ हाम्रो गाउँमा पनि परमेश्वरले धेरै आशिष दिनुभयो, अनि हरेक कामहरूमा अनि हरेक आर्थिक कुराहरूमा पनि गाउँमा पनि आशिष भएको छ। र त्यहाँको मानिसहरूले पनि अनि परमेश्वरलाई चिनेको छ र कोही बाँकी छन् है, तिनीहरूको लागि चाहिँ म प्रार्थना गर्दैछु। एक दिन अवश्य नै सबैले विश्वास गर्नेछ भनेर मैले विश्वास गरेको छु। र मेरो काकाको परिवारहरू बाँकी छ, त्यसको लागि चाहिँ प्रार्थना गर्दैछु। र तपाईँहरूले पनि जति सुन्नुहुन्छ प्रार्थना गरिदिनुहोला। म यही भन्दछु र परमेश्वरलाई धन्यवाद भन्दछु सबै कुराको निम्ति। परमेश्वरले सबै कुरामा सहायता दिनुभयो। जुन मैले पहिले फर्किन्छु सोच्थे, तर पछि अब कति कुराहरूमा त पहिले म अब विश्वास गर्दै गए, जिउँदै त गए, कति कुरामा चुकिने के गर्ने हुँदै भए पनि मैले सोच्थे कि म परमेश्वरलाई कहिले पनि छोड्दिन भनेर भन्ने हुन्थे है। र पनि अझै खुसी लाग्छ र मेरो फ्यामिली परिवार सबै विश्वासमा आउनु भएको छ र अझै राम्रोसँग सबै मेरो परिवार पनि जिउन सकेको होस् भनेर परमेश्वरको डर भएमा जिउन सकोस् भन्ने यही म प्रार्थना गरिरहेको छु। परमेश्वरलाई धन्यवाद भन्दछु अनि सबै कुराको निम्ति जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749586699 9749586699
1: यता नआउ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
11: र 9818251240 9818251240

0: यस्तो आमा सुन्नुहोस् न,
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्नु न बजे, कोता
7: सामान नभेटेर बेपत्ता।
6: होइन सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
9: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
8: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
7: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोप्राइटर सानु सापकोटा, 01-52-28-54, 01-52-28-54 र 98-511-25-638, 98-511-25-638।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
13: बाफ्रे
12: अब चाहिँ के हुने हो?
14: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
13: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
19: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
20: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
18: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
19: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
20: फोन नम्बर 40225444
18: 40225444 40225744।
21: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
22: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
21: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
22: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
21: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
22: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
21: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
22: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
21: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
22: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
23: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
22: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
23: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
21: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि
1: थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 54 54 02 98 41 54 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 5 11 01 43 92 5 11 र 01 43 92 5 10 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: बुद्धिको लागि प्रार्थना गर्नुहोस्। जयमसी आज शनिबार अगस्त 22 तारिक भदौ 6 गते। आजको बाइबल खण्ड हितोपदेशको पुस्तक 2 अध्यायको 6 पदबाट रहेको छ र यसरी लेखेको छ, परमप्रभुले मात्र बुद्धि दिनुहुन्छ। एफिससको मण्डलीको लागि पावलको प्रार्थना यहाँ छ, परमेश्वरले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिउन्। यो कुरा तपाईँले एफिसीको पुस्तक 1 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। कलसी मण्डलीको लागि उनले परमेश्वरलाई सारा आत्मिक वृद्धि र समझमा उहाँको इच्छाको ज्ञानले परिपूर्ण बनाइदिनु हुन विन्ती गरे। यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। याकोबले लेखे, यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ, तर त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्। यो कुरा तपाईँले याकोबको पुस्तक 1 अध्यायको 5-6 पदसम्म हेर्न सक्नुहुन्छ। बाइबल पढेर पनि हामीले ईश्वरीय बुद्धि प्राप्त गर्न सक्छौ। यसै कारण सुसमाचारको खातिर आफ्नो शिर काटिनु अघि आफ्नो अन्तिम पत्रमा पावलले आफ्ना उत्तराधिकारी तिमोथीलाई यस्तो लेखे, तिमी बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रिस्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। यो कुरा तपाईँले दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 15 पदमा हेर्न सक्नुहुन्छ। तपाईँ जुन बुद्धि अनुसार चलिरहनु भएको छ त्यो बुद्धि परमेश्वरबाट आएको हो भन्ने कुरा तपाईँले कसरी थाहा पाउन सक्नुहुन्छ? जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। यो कुरा तपाईँले याकुबको पुस्तक 3 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। जब जवान सलमनले इजरायलको सिंहासन ग्रहण गरे, परमेश्वरले उनलाई सोध्नुभयो, तिमी मसित के माग्छौ? यो कुरा तपाईँले पहिलो राजाको पुस्तक 3 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। सलमनले जवाफ दिए, तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस्। सलमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यो कुरा तपाईँले पहिलो राजाको पुस्तक 3 अध्यायको 9 र 10 पदमा हेर्न सक्नुहुन्छ। फलस्वरूप सलमन अहिलेसम्म जन्मिएका मानिसहरूमध्ये सबैभन्दा बुद्धिमान मानिसका रूपमा चिनिए, अनि उनले बाइबलका 3 पुस्तक लेखे, अनि उनलाई बुद्धि दिनुहुने परमेश्वरले तपाईँलाई पनि त्यो दिनुहुनेछ। यसको लागि तपाईँले गर्नुपर्ने काम भनेको प्रार्थना गर्नु र आफ्नो हृदय र मनलाई उहाँको वचनमा लगाउनु मात्रै हो। यसर्थ यदि तपाईँलाई समझ र बुद्धिको खाँचो छ भने परमेश्वरसँग बुद्धिको लागि प्रार्थना गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज तपाईँलाई कृतज्ञ हुनुपर्ने कारणहरू भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेको छु। पहिलो थेसलोनिकी 5:18 पदले भन्दछ, सबै परिस्थितिमा धन्यवाद दियौ किनकि ख्रिष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। सास फेर्नु एउटा जटिल प्रक्रिया हो, यसको लागि शारीरिक अवस्था ठ्याक्कै मिलेको हुनुपर्छ र औसत व्यक्तिले दिनमा लगभग 23,000 पटक श्वास फेर्छ। हामी प्राय तीनै चीजहरूको लागि परमेश्वरलाई धन्यवाद दिन्छौ जसले गर्दा हाम्रो श्वास रोकिन्छ, तर सायद हामीले हाम्रो अरू प्रत्येक श्वासको लागि पनि उहाँलाई धन्यवाद दिनुपर्छ। ख्रिस्ताब्द 2000 पास्टर एड डोप्सनलाई परीक्षण गर्दा ALS भएको पत्ता लाग्यो। स्नायु प्रणाली कमजोर बनेर शरीर चल्न नसक्ने अवस्थामा पुर्याउने यस रोगको अहिलेसम्म कुनै कारण वा उपचार छैन। निको नहुने अवस्थाको साथ बाँच्नु पर्दा पनि कृतज्ञ हुनुपर्ने आफ्नो निरन्तर संघर्ष बारे डोप्सन लेख्छन्, धेरै कुरा छन् जसको लागि म कृतज्ञ छैन। म अब मेरो शर्टको बटन लगाउन सक्दिन, म अब भारी ज्याकेट लगाउन सक्दिन, वा मेरो टाउको माथि मेरो दाहिने हात उठाउन सक्दिन, म अब लेख्न सक्दिन, वा मेरो दाहिने हातले खान सक्दिन, म मेरो देब्रे हातले खान्छु, र अब त्यो पनि चुनौती बन्दै गइरहेको छ। समयसँगै यी चुनौती झनझन खराब हुँदै जानेछन्। त्यसो भए म संसारमा के को लागि कृतज्ञ हुने? धेरै कुरा छन्। हे प्रभु, आज बिहान मलाई उठाउनु भएकोमा धन्यवाद छ। म अझै पनि ओछ्यानमा पल्टिन सक्छु, म अझै पनि ओछ्यानबाट उठ्न सक्छु, म बाथरूम जान सक्छु, म अझै पनि दाँत माझ्न सक्छु, म अझै पनि नास्ता खान सक्छु, म अझै पनि आफै लुगा लगाउन सक्छु, म अझै पनि मेरो कार चलाउन सक्छु, म अझै पनि हिँड्न सक्छु, म अझै पनि कुराकानी गर्न सक्छु भन्ने कुरामा धन्यवाद दिने हो। सूची लामो छ। के गर्न सक्दिन भन्ने कुरामा नभई म के गर्न सक्छु भन्ने कुरामा ध्यान केन्द्रित गर्न मैले सिकेको छु। मैले जीवनका ससाना कुराहरू र मैले अझै पनि गर्न सक्ने धेरै कुराको लागि कृतज्ञ हुन सिकेको छु। तपाईँ के को लागि कृतज्ञ हुनुपर्छ? सबै परिस्थितिमा धन्यवाद दियो भनेर परमेश्वरले सिकाउनु भएको छ। यसकारण सबै परिस्थितिको लागि हामी कृतज्ञ हुनुपर्दछ। ससाना कुरामा पनि कृतज्ञ हुन तपाईँ हामीले सिक्नु पर्दछ, धन्यवादी हुन सिक्नु पर्दछ भन्ने यो उत्साह सहित कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर
13: भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम

0: कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा।

0: यसैले भन्नुभयो,
1: यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौं कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशु परमप्रभु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रमको माध्यमद्वारा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशु ख्रिष्ट प्रभु परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, संसारका धेरै जसो चर्चहरूमा रहेका विश्वासी मानिसहरूका जीवनमा शुरू शुरूका चर्चहरूमा जस्तो विश्वास, जाँगर, जोश, उत्साह, उमङ्ग विरलै पाइन्छ। इसरायलीहरूमा पनि त्यस्तै थियो। तिनीहरूले उजाड स्थानमा मोसाको अगुवाईमा 40 वर्षसम्म एउटै मात्र साँचो परमेश्वरको सेवा गरे, एउटै मात्र परमेश्वरलाई पुजे। तिनीहरू हर तवरले सुरक्षित र आनन्दित थिए। तर प्यालेस्टाइनमा पुगेपछि, कनान देशमा पुगेपछि तिनीहरूले परमेश्वर बाहेक अरू देवी देवताहरू जस्तै बाल देवता, असेरा देवी पूज्न थाले। जुन देवी देवताहरूको पूजा चाहिँ कनान देशका बासिन्दाहरूले उर्वरताको देवी देवताको रूपमा पूज्ने गर्दथे। तिनीहरूले बाल देवतालाई पानी बर्साउने, पानी पराउने, वर्षातको देवता, बाली नालीलाई बढ़ाउने, भोजन उपलब्ध गराउने उर्वरताको देवताको रूपमा पूज्दथे र अस्तोदेत देवी चाहिँ बाल देवताको पत्नी, प्रजनन शक्तिकी देवी, प्रेम र युद्धसँग सम्बन्धित आमा देवी मानि पूज्ने गर्दथे। यो क्रम इसरायलको राजाहरूको समयमा पनि चलि नै रह्यो। इसरायलीहरू सुधार हुन सकोस् भनेर परमप्रभु परमेश्वरले उहाँका अगमवक्ताहरूद्वारा तिनीहरूलाई बारम्बार चेतावनी र दण्ड पनि दिनुहुन्थ्यो। अगमवक्ताहरूको चेतावनी पाएर दुःख पाएपछि मात्र तिनीहरू सुधार हुन्थे। तर राम्रो भएपछि फेरि तिनीहरू त्यस्तै भएर परमप्रभु परमेश्वरलाई त्यागेर अन्य देवी देवताको पछि लाग्ने गर्दथे, जसको कारणले गर्दा एक समयमा त हामी देख्दछौ कि परमप्रभु परमेश्वरले एलिया अगमवक्तालाई अहाब राजाको दरबारमा गएर 3 वर्षसम्म पानीको साथै शीत समेत मेरो प्रार्थना बिना पर्ने छैन भनेर घोषणा गर्न लगाउनुभयो। एलिया अगमवक्ताले परमेश्वरको आज्ञा अनुसार अहाब राजालाई चेतावनी साथ घोषणा गरे अनि 3.5 वर्षसम्म इसरायल देशमा शीत समेत पर्न परमेश्वरले रोक्नुभयो। तब सामरियामा होर अनिकाल भयो, देशमा पानी नपरेकोले खोला नालाहरू सुके। त्यसपछि अहाब राजाले एलिया आगमवक्तालाई खोज्न नपठाएको कुनै राज्य र जाति नै थिएन। अहाब राजाले सबै ठाउँमा पठाएका थिए तर कतै भेटाउन सकिएन, किनभने परमप्रभु परमेश्वरले 3 दिनसम्म एलियालाई लुकाउनुभयो। यसरी परमेश्वरलाई त्यागेर बाल देवताको पछि लागेको कारणले गर्दा उहाँले इसरायललाई कष्ट दिनुभयो। 3.5 वर्षपछि परमप्रभु परमेश्वरले एलियालाई अहाब राजासँग भेट गर्न पठाउनुभयो र एलियाले गएर अहाबलाई कर्मेल डाँडामा भेटे। एलियाको आदेश अनुसार अहाब राजाले सबै इसरायलीहरूलाई कर्मेल डाँडामा भेला गरे र सबै इसरायलीहरूलाई चेतावनी दिएर भने, तिमीहरू कहिलेसम्म डोढारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ, तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ। तर मानिसहरूले केही भनेनन्। तब एलियाले तिनीहरूलाई भने, परमप्रभुका अगमवक्ताहरूमा केवल म मात्र बाँकी रहेको छु, तर बालका त इजबेलको टेबिलमा बसेर खाने गरेका असेरा देवीका 400 अगमवक्ता गरी 850 अगमवक्ताहरू छन्। अब हाम्रा निम्ति 2 वटा साँढे ल्याओ। त्यसलाई तिनीहरूले आफ्ना निम्ति एउटा छानेर टुक्रा टुक्रा गरी काटेर आगो नलगाइकन दाउरामाथि राखुन्, अनि म चाहिँ त्यो अर्कोलाई तयार गरेर आगो नलगाइकन दाउरामाथि राख्नेछु। तब तिमीहरू आफ्नो देवताहरू पुकार र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाब दिनुहुन्छ त्यही नै परमेश्वर हुनुहुन्छ। तब सबै मानिसहरूले भने, तपाईँले भन्नुभएको कुरा असल हो। श्रोता, बालका अगमवक्ताहरूले बाललाई नै पानी पराउने, बाली नालीलाई बढ़ाउने र उसका मानिसहरूलाई भोजन उपलब्ध गराउने उर्वरताको देवताको रूपमा मान्दथे। स्वर्गबाट आगो बिजुली पठाउने पनि बाल नै हो भनी ठान्दथे। तर पनि 3.5 वर्षको अनिकाल र खडेरीले बालका आराधकहरूलाई साह्रै असजिलो पारेको थियो। यही सम्झौता स्वरूप बाल देवताका अगमवक्ताहरूले बिहानदेखि लिएर साँझको बलिदान चढ़ाउने बेलासम्म आफूहरूले बनाएको वेदीको वरिपरि खुब उफ्रदै नाचे, अझै जोरसित कराए र तिनीहरूको दस्तुर अनुसार तरबार र भालाले रगत नबगुन्जेल आफैलाई हानेर चोट पार्दै साँझसम्म बरबराउँदै अगमबानी कहँदै रहे। तर कुनै प्रत्युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्यान नै दिए। आगोको लागि तिनीहरूले गरेको 6 घण्टे प्रलाप बकबाटको प्रत्युत्तर बाल देवताबाट आएन। श्रोता, कर्मेल डाँडा भूमध्य सागरको छेउमा भएकोले त्यहाँ प्रायजसो वृष्टि र बिजुली बर्सिन्थ्यो। बाल देवता असफल भएको सबै अगमवक्ताहरूलाई स्पष्ट थाहा भएपछि एलियाले सबै मानिसहरूलाई आफ्नो छेउमा बोलाएर तिनले गर्न लागेको काम हेर्न लगाए। सबै तयारी गरिसकेपछि एलिया अघि बढ़ेर तिनका विरोधीहरूले प्रयोग गरे झैं कुनै किसिमको नाटकीयता प्रयोग नगरी एक जिउँदो व्यक्तिले अर्को जिउँदो व्यक्तिलाई सम्बोधन गरे झैं परमेश्वरलाई सजिलैसँग एलियाले सम्बोधन गरे। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाउँदै मानिसहरूका मन उहाँतिर लगाइदिउन् भनी एलियाले परमेश्वरसँग विन्ती गरे। तब स्वर्गबाट तत्कालै परमप्रभुको आगो बिजुली बर्स्यो र आगोले बलिदान दाउरा वेदी ढुङ्गाहरू माटो र पानी भस्म पार्यो। जब सबै मानिसहरूले यो देखे तब आश्चर्यचकित भएर तिनीहरू भुइँमा घोप्टो परे र कराएर भने, परमप्रभुले आगोद्वारा उत्तर दिनुभएको हुनाले उहाँ नै परमप्रभु परमेश्वर हुनुहुन्छ भनी हामी दृढ विश्वास गर्दछौ। अनि एलियाले राजा आहाबलाई भने, गएर खानपान गर्नुहोस् किनभने म ठूलो झरी आइरहेको सुन्दैछु। यसै बीचमा कालो बादलले आकाश ढाक्यो, हुरी चल्यो र ठूलो पानी पर्न थाल्यो। मुसलधारे पानीको वृष्टिले राजा आहाबलाई पनि उछिन्यो। श्रोता, हामीले भर्खरै अध्ययन गरेको घटना चाहिँ पवित्र शास्त्र बाइबलको 1 राजा अध्याय 18 उल्लेख गरिएको पाउँदछौ। अब आउनुहोस् एकैछिन हेरौं इसरायलीहरूमा यस्तो अवस्था किन आयो त? परमप्रभु परमेश्वरमा मात्र भरोसा गर्ने निर्णय गर्नलाई इसरायलहरू किन डराए? न्यायकर्ता 2 अध्यायको 11-13 अनुसार इसरायलीहरूले परमप्रभु परमेश्वरको दृष्टिमा जुन कुरा गर्नु ठिक थिएन, खराब थियो, त्यही गर्न लागे र बाल देवतालाई पुज्न लागे। तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनु हुने आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूका पछि लागे। तिनीहरूले आफ्ना वरिपरि बस्ने जातिहरूका देवताहरूलाई पछ्याए। ती देवताहरूका सामुन्ने निहुरेर तिनीहरूले परमप्रभुलाई क्रोधित तुल्याए। परमप्रभुलाई त्यागेर बाल र अस्तोरेत देवी देवताहरूलाई तिनीहरूले पुजे। प्रेसोता, इसरायलीहरूले यस्तो काम किन गरे त? आउनुहोस् हेरौं। मिश्र देशको दासत्वबाट छुटकारा पाएर इसरायल देश कनान देशमा पुगेपछि इसरायलीहरूले परमप्रभु परमेश्वर तिनीहरूदेखि धेरै टाढा हुनुभयो भनी सोचे। तिनीहरूले अन्य जातिहरूसँग मिली उनीहरूको देवी देवताहरूलाई पुज्न थाले। अन्य जातिहरूको देवी देवतालाई चाहिँ परमप्रभु परमेश्वर भन्दा नजिक सम्झे र आफ्नो परमप्रभु परमेश्वरलाई चाहिँ त्यागे। इसरायलीहरूले वरिपरिका बासिन्दा कनानीहरूले जस्तै अन्य देवी देवताहरूलाई पुज्न शुरू गरे। 1 राजा 14:22-23 अनुसार तिनीहरूका पिता पुर्खाहरूले गरेका पापहरू भन्दा बढ़ी पाप गरेर तिनीहरूले परमप्रभुलाई क्रोधित तुल्याए। तिनीहरूले आफ्ना निम्ति पूजा गर्नलाई डाँडाका थानहरू, चोखा ढुङ्गाहरू र असरा देवीका मूर्तिहरू हरेक अल्गो डाँडामा र झ्याम्म परेका रूखहरू मुनि खड़ा गरे र अर्को कुरा, त्यस देशमा पुरूष वेश्याहरू पनि राख्ने गरिन्थ्यो। परमप्रभु परमेश्वरले इसरायलकै सामुबाट निकाल्नु भएको जातिहरूका घिनलाग्दो कार्यहरू तिनीहरूले गर्न लागे। तिनीहरूको खेतीबारीमा परमप्रभुले फलिफाप गराउनु हुन्न भन्ने डर तिनीहरूमा भयो। त्यसकारण स्थानीय मूर्ति देवी देवताहरूले नै तिनीहरूको कल्याण गर्छन् होला भनी तिनीहरूले ठाने। 1 राजा 1:4-10 अनुसार हामीलाई थाहा हुन्छ कि इसरायलीहरूले परमेश्वर र अन्य देवताहरूको सेवालाई मिलाएर एउटै बनाउने चेष्टा गरे। दाउदका छोरा अदुनियाले आफ्नो बाबुको विरूद्धमा विद्रोह गरेर आफैलाई राजा घोषणा गरेर बाबुको सिंहासन कब्जा गर्ने प्रयास गरेको यहाँ देखिन्छ। उसले एन्सेगेल नेरको जोहेलेट भन्ने ढुङ्गामा भेड़ाहरू, गाईगोरूहरू र पोसिएका बाछाहरू बलि चढ़ायो, जुन ढुङ्गा चाहिँ घस्रने जन्तु, सर्प दैत्यको प्रतीक थियो। उसले आफ्नो पुर्खा दाउदको परमेश्वरलाई चाहिँ अनादर गर्यो। युआब सेनापति र अब्याथार पुजहारीले पनि उसलाई समर्थन गरी साथ दिएका थिए। आफ्नो पुर्खा दाउदको परमेश्वरमाथि तिनीहरूले भरोसा गर्न सकेनन्। श्रोता, परमेश्वरले हामीलाई उहाँमाथि पूर्ण भरोसा गरेर उहाँले दिनुभएको निर्दिष्ट निर्णय गरेको चाहनुहुन्छ। त्यसकारण हामीले परमेश्वरले दिनुभएको निर्दिष्ट निर्णय गर्नु अति नै आवश्यकता पर्दछ। लुका 12:19-20 अनुसार मूर्ति पूजाका धेरै रूपहरू हुन्छन्। मूर्ति पूजा केवल अख्रिस्टियन जातिको वा अन्य जातिको पुरानो धर्म मात्र होइन, मानिसको जीवनलाई वशमा राख्ने देवताहरू जस्तै रूपियाँ पैसा, यो पनि मूर्ति हो। रूपियाँ पैसाको पूजा गर्नु पनि मूर्ति पूजा नै हो। हामीलाई थाहा छ त्यसले मानिसको जीवनलाई वशमा अधीनमा राखेको हुन्छ। आज धेरै जसो क्रिश्चियनहरूले पनि परमेश्वरलाई भन्दा बढी रूपियाँ पैसालाई नै प्रेम गर्दछन्। संसारको थोकलाई परमेश्वर भन्दा बढी प्रेम गर्नु, माया गर्नु नै मूर्ति पूजा हो। परमेश्वर बाहेक संसारमा भएका नष्ट हुने जुनसुकै कुरा जसलाई संसारले प्रेम गर्दछन् ती सबै मूर्तिहरू नै हुन्। आफ्नै शरीरलाई पनि परमेश्वरलाई भन्दा बढी प्रेम गर्नु मूर्ति पूजा नै हो। परमेश्वरको लागि भन्दा आफ्नो जीवको लागि, आफ्नो पेटको लागि जिउनु पनि मूर्ति पूजा नै हो। फिलिपी 3:19। यस्तो खालको मूर्ति पूजा क्रिश्चियन जीवनमा झन व्यापक देखिन्छ। अक्रिश्चियनहरूले त अन्जानमा आफ्नो धर्म पालन गरिरहेका छन्, तर क्रिश्चियनहरूले त जानेर नै परमेश्वरको आज्ञा उल्लंघन गरी पैसा, मान, इज्जत, साम्राज्य वृद्धि गरेर सधैँ यसै संसारमा रहिरहने, राज गरिरहने र मोज मजामा बसिरहन पाउने जस्तै संसारकै पूजामा जिइरहेका पनि अवश्य देख्न पाइन्छ। त्यस्ता मानिसहरूले चाहिँ संसारको धन सम्पत्ति थुपार्नलाई पनि परमेश्वरको सेवा गरी टोपलेर आफ्नै साम्राज्य बढाएर विदेशीहरूलाई देखाएर पैसा धन सम्पत्ति बटुलेर धनी भएर महल खडा गरेर जिइरहेका हुन्छन्। मलाई थाहा भएको त्यस्तै एउटा घटना म तपाईंलाई बताउन चाहन्छु। एक दिन एकजना बाइबल शिक्षकले एउटा अगुवा सेमिनारमा येशु प्रभुको दोस्रो आगमन छिटो हुनु कसलाई मन पर्दैन भन्ने प्रश्न गर्दा संसारमा प्रशस्त धन थुपारेर धनी भइबसेको एउटा क्रिस्टियन व्यक्तिले चाहिँ झट्ट यस्तो उत्तर दिइहाल्यो, मलाई त येशु छिटो नआएकै ठिक लाग्छ। श्रोता, यो सत्य जवाब थियो। कस्तो अचम्मको जवाब होइन र? यसै संसारमा मौजमस्तीमा जिउनलाई कमाउने क्रिश्चियनहरूलाई यस्तो प्रश्न गरिएको खण्डमा उनीहरूको बाहिरको हावभाव, स्वर, उत्तर जे भए पनि अन्तस्करणको उत्तर अवश्य यही नै हुन्छ। बाहिरी रूपमा आत्मिक भएर अझ कमाउनु छ भन्ने सोचाइ छ भने त निश्चय नै यो उत्तर नआउला, तर भित्री अन्तस्करणमा रहेको कुरा भने यही नै हो। धेरै जसोबाट यही उत्तर आउनेछ। प्रस्थान 20:5 अनुसार परमेश्वरले उहाँ बाहेक अरू कसैलाई पूजा गरिएको चाहनुहुन्न। यदि उहाँलाई त्यागेर छोडेर यस संसारको जुनसुकै वस्तु वा सृष्टिलाई कुनै मानिसले बढी प्रेम गरेमा, त्यसलाई पूजेमा, त्यसको सामु निहुरेमा, ढोगेमा, उहाँको अवहेलना गरेमा परमेश्वरले त्यस व्यक्तिको अधर्मको दण्ड उसलाई र उसका सन्तानका तेस्रो र चौथो पुस्तासम्मलाई दिनुहुन्छ। त्यसैले श्रोता, तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? कतै तपाईँ पनि येशु ख्रिष्ट प्रभु छिटो नआएको चाहनुहुन्छ? तर याद गर्नुहोस्, येशु प्रभु त तपाईँले उहाँ छिटै नआएको चाहे तापनि उहाँ अवश्य आउनुहुन्छ। येशु प्रभुले प्रकाश 22:7-12-20 यसो भन्नुहुन्छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ, निश्चय म चाँडै आउँदैछु। प्रेसवटा यही नै येशुको सन्देश हो। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय श्रोता, यस संसारमा रहेका कतिजना मानिसहरूले येशु ख्रीष्टमा विश्वास गर्नुपर्ने कुनै कारणहरू नै देखिरहेका हुँदैनन्। तर कृपया तपाईँले यस कुरालाई आफ्नो मनमा राख्नुहोस्, जुन चाहिँ पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य भएकाहरूलाई एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। प्रभु येशु ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशुमाथि भरोसा र विश्वास राख्दछन्। तपाईँले पनि परमेश्वरको यस वरदानलाई पाउनु भएको छ भने हामी आशा राख्दछौ, तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। प्रभु येशुमाथि हृदयदेखि नै भरोसा राख्नुहोस्, किनभने उहाँले मात्रै उद्धार नभएकाहरूलाई पापहरूबाट छुटकारा दिन सक्नुहुन्छ। कृपया प्रार्थनाद्वारा येशुलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशु प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशुलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशु ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesu.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesu.kosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्भरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाई श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौ, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन,
3: वर्ड एन्ड लाइफ।
4: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। हाम्रो विगत श्रृंखलाहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया प्राप्त भएका छन्, त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। श्रोता, हामीले हिजोको यही कार्यक्रमको पहिलो श्रृंखलामा ईश्वर एउटी मात्र हुनुहुन्छ अथवा परमेश्वर एउटै हुनुहुन्छ, स्वर्गमा जाने बाटो एउटै मात्र छ, हजार बाटाहरू हजार ईश्वरहरू छैनन् भन्ने विषयमा पास्टर विनी भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। श्रोता हुन पनि हो, हामी यस्तो कल्चरमा छौं, यस्तो सिकाइमा छौं, यस्तो संस्कारमा हामी हुर्किराखेका छौं कि हामीले जन्मदै हजारौं करोडौं ईश्वरहरू छन् भन्ने त्यो खालको स्कुलिङबाट हामी हुर्कियौं। वास्तवमा ईश्वर 33 कोटी होइन, ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ। त्यो कसरी सम्भव छ? कहाँ हुनुहुन्छ ईश्वर? त्यो ईश्वर को हुनुहुन्छ त? पास्टर विनय भण्डारीजी यही विषयमा तपाईँका निम्ति वचन लिएर आउँदै हुनुहुन्छ। आउनुहोस्, आजको श्रृंखलाको यो अंशमा उहाँलाई कार्यक्रमको लागि स्वागत गरौं।
5: मानिलिनुहोस् तपाईँ अमेरिका जान चाहनुहुँदछ, मानिलिनुहोस् फर इक्जाम्पल अनि तपाईँ मानिलिनुहोस् तपाईँ अमेरिका पढाइको लागि या वैदेशिक रोजगारको लागि जान चाहनुहुँदछ, तर तपाईँले नि अमेरिकाको लागि भिजा चाहिँ नि क्यानेडियन एम्बेसी गएर पाउनुहुन्न। तपाईँले अमेरिका जानका लागि तपाईँले आउनु पर्ने चाहिँ अमेरिकन एम्बेसीको बाटो भएर जाने हो। अमेरिकन एम्बेसीले नि अमेरिका देश र तपाईँको बीचमा नि हो मध्यस्थको काम गर्दछ, अनि तपाईँले हरेक टर्म्स एन्ड कन्डिसन उनीहरूले राखेको कतिवटा त्यो अवस्थाहरूलाई पार गर्दै गर्दाखेरि उहाँहरूले तपाईँलाई भिजा दिनुहुँदछ। इन द सेम वे प्रिय, तपाईँ र म परमेश्वर कहाँ पुग्नु छ भने नि तपाईँले दोस्रो बाटो अप्नाएर हुँदैन, यीशु, किनभने यीशुलाई परमेश्वरले के गर्नु भएको छ? मध्यस्थ। आमेन, आमेन, सबैले म भनौँ न, आमेन, हालेलुया। यीशु चाहिँ मिडिएटर हुनुहुँदछ, यीशु चाहिँ तपाईँको लागि मध्यस्थकर्ता हुनुहुँदछ परमेश्वर कहाँ जोड्नका लागि। तर आज धेरैजनाले नि ओ त्यो परमेश्वरलाई चिनेको छैन, त्यो परमेश्वर कहाँ पुगेको छैन, सत्य ईश्वर कहाँ पुगेको छैन, किनभने उनीहरूले नि ती व्यक्तिहरूले नि छुकाएको कुरो चाहिँ के हो भने नि यीशुद्वारा ती व्यक्तिहरूले आफ्नो जीवनमा के पाए गरिरहेका छैनन्, ओ के गरिरहेका छैनन्, ती व्यक्तिहरूले त्यो यीशुद्वारा ओ परमेश्वर कहाँ जानका लागि यीशुद्वारा गएका छैनन्। अर्को भाषाले भन्यो भने आज यीशुद्वारा परमेश्वर कहाँ पुग्नका लागि झुक्दै गर्दाखेरि नि उनीहरूको आत्मा शरीर मरिसकेको बादमा नि एउटा गन्तव्यमा जाँदछ। बाइबलले त्यो गन्तव्यको नाम चाहिँ नरक हो भन्दछ। मैले तर्साउनको लागि होइन, मैले सत्य वचन प्रचार गर्दैछु तपाईँलाई। त्यो मध्यस्थ चाहिँ यीशु हुनुहुँदछ, अनि त्यो यीशुलाई तपाईँले विश्वास गर्नु भएन भने नि तपाईँ परमेश्वर कहाँ पुग्न सक्नुहुन्न। अब आजको दिनमा कोही पनि नरक जाँदछ भने उनीहरूको पापको कारणले गर्दा होइन, उनीहरूको कमजोरीको कारणले होइन, उनीहरूको इमोरल लाइफको कारणले गर्दाखेरि होइन, उनीहरूको हो जीवनमा भएको त्यो श्रापको कारणले गर्दाखेरि होइन, किनभने बाइबलमा तपाईँले हेर्नुभयो भने नि आजभन्दा 2000 वर्ष अगाडि यीशु ख्रिस्ट आइकिन नि तपाईँ र मेरो पापको मूल्यको लागि हो पापको मूल्यको लागि उहाँले के गर्नुभएको छ? दाम चुकाइसक्नु भएको छ कलवरीको क्रुसमा। अब यीशु तपाईँ र मेरो स्वर्गीय जाने बाटो, पिता कहाँ जाने बाटो हो, पुल हुनुहुँदछ तपाईँ र मेरोमा, ब्रिज हुनुहुँदछ यीशु, मिडिएटर हुनुहुँदछ, किनभने परमेश्वरले नि यीशुद्वारा चाहिँ नि आफैतिर मिलाप गराउनु भएको छ। किनभने दोस्रो कोरिन्थी 5:18-19 यसरी भन्दछ, यो सब परमेश्वरबाट भएको, हेर्नुहोस् यो मानिसबाट भएको होइन, यीशुलाई यीशुद्वारा परमेश्वर कहाँ जानका लागि, यीशुद्वारा परमेश्वर कहाँ पुग्नका लागि, यो मानिसको आइडिया होइन, परमेश्वरको आइडिया, यो सब परमेश्वरबाट भएको, जसले हामीलाई ख्रिस्टद्वारा आफैसँग मिलापमा ल्याउन भयो। कमन मण्डली, हामी यीशुसँग नि मिलापमा आएका व्यक्तिहरू हौ, यीशुद्वारा परमेश्वरसँग मिलाप भएका व्यक्तिहरू हौ। अनि यहाँ बाइबलले यसरी भन्दछ, हामीलाई सबै हामीलाई मिलापको सेवा दिनु भएको छ, अर्थात स्वयं ख्रीष्टमा हुनु भएर परमेश्वरले संसारलाई आफैसँग ख्रीष्टमा भएर, हेर्नुहोस् है, धर्म कर्म असल कामबाट होइन, ख्रीष्टमा भएर थ्रु क्राइस्ट आफैसँग मिलाप गराउनु भयो, मिलापमा ल्याउनु भयो, तिनीहरूको अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिनु भएको छ। रिकन्सिलेसन, मिलाप, परमेश्वरद्वारा परमेश्वरसँग मिलाप चाहिँ नि कहिले हुँदछ? यीशुद्वारा मात्रै। तर तपाईँको म प्रश्न हुन सक्छ, पास्टर विनय, त्यसो भने कुन क्षण चाहिँ हामी सत्य परमेश्वरबाट डिस्कनेक्ट भयौं, हामी छुट्यौं त? भन्दाखेरि नि परमेश्वरको वचनले राम्रो उत्तर दिएको छ। रोमी 5 अध्यायको 12 यसरी भन्दछ, एकजना मानिसद्वारा संसारमा पाप आयो अनि पापबाट मृत्यु आयो, यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैल्यो। मृत्युको अर्थ नि परमेश्वरसँग अलग भएको कुरा बाइबलले, किनभने शरीरको मृत्यु चाहिँ कहिले हुँदछ? आत्मा चाहिँ तपाईँको शरीरबाट अलग भएपछि तपाईँको शरीरको मृत्यु हुन्छ। आत्माको मृत्यु चाहिँ कहिले भयो भने नि, जब तपाईँ र म परमेश्वरदेखि के भयो, अलग भयो। त्यो चाहिँ कहिले? परमेश्वरले पहिलो व्यक्ति लाई सृजना गर्नु भएको आदमलाई, आदमले पाप गर्यो, पापद्वारा मृत्यु आयो, मृत्युको कारणले गर्दाखेरि त्यो पापको कारणले गर्दा परमेश्वरसँग मानिस चाहिँ नि हो एक हुन सकेन, मिलाप हुन सकेन, डेड स्पिरिट नि हो आत्मामा, किनभने परमेश्वर आत्मा हुनुहुँदछ, आत्मामा ऊ मरेको थियो प्रिय, आत्मामा ऊ के भएको थियो, परमेश्वरसँग डिस्कनेक्ट भएको थियो। तर मजाको कुरो नि प्रिय, अब परमेश्वर कहाँ फर्काएर लिएर जानको लागि परमेश्वरले एउटा उद्देश्यलाई रस्न, त्यो उद्देश्य चाहिँ यीशुद्वारा परमेश्वरले आफैसँग मिलाप गराउनका लागि परमेश्वरको वचनले के गर्नुभयो, आँट गर्नुभयो। यहाँ बाइबलले के भन्दछ, रोमी 5 अध्यायको 19 पदमा, किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाए, हेर्नुहोस् है, एउटै मान्छेको अनाज्ञाकारिता, आदमको अनाज्ञाकारिताको कारणले गर्दा सबै मानिस के भए, पापी भए। तर मजाको कुरो नि, त्यसै गरेर एकजनाको आज्ञाकारिता, एकजनाको आज्ञाकारिता भन्नाले पहिलोको अनाज्ञाकारिता आदमको थियो भने वो दोस्रो यहाँ आज्ञाकारिता चाहिँ नि यीशुको आज्ञाकारिताले धेरैजनालाई धर्मी तुल्याए, हेर्नुहोस् है, धर्मी तुल्याए। हो त्यो हो पाप ले हाम्रो आत्मालाई मरतुल्य बनाएको, अब परमेश्वरको पुत्र यीशु ख्रीष्टको धार्मिकताले तपाईँ र मलाई परमेश्वरसँग मिलाप गराएको छ। धार्मिकताको अर्थ के हो? परमेश्वरसँग आमना सामने उभिन सक्ने, किनभने पापले गर्दाखेरि हामी परमेश्वरको अगाडि उभिन सक्दैन थियौं, तर अब यीशुले बगाउनु भएको रगतले, यीशुले तो गर्नुभएको बलिदानले तपाईँ र म चाहिँ नि अब ओर धार्मी हुन सक्दछौ। अब को चाहिँ धर्मी हुन सक्दछ भन्दाखेरि रोमी 3:22 यसरी भन्दछ, यीशु ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता, कसमाथि अरे, धर्ममाथि होइन, कसमाथि, लास्ट नेम माथि होइन, कसले माथि, पास्टर माथि होइन, रेभरेन्ट डक्टर्स हो, प्रचारक प्रोफेट अगमवक्ताहरूबाट होइन, प्रेरितबाट होइन, कुनै व्यक्तिबाट होइन, कुनै वर्णबाट होइन, कुनै पनि प्रिभिलेजबाट होइन। बाइबलले के भन्दछ भने नि, यीशु ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। तपाईँ कहिले धार्मिक हुन सक्छ थाहा छ? कहिले परमेश्वरको अगाडि उभिन सक्छ थाहा छ? कहिले त्यो एकमात्र ईश्वरको अगाडि उभिन सक्नुहुन्छ थाहा छ? जब तपाईँ धर्मी हुनुहुन्छ। अनि धर्मी हुनका लागि परमेश्वरले एउटै मात्रै बाटो दिनु भएको छ, त्यो यीशु ख्रीष्टमा विश्वास गर्नले। अनि त्यो यीशु ख्रीष्टमा विश्वास गर्ने सबैको लागि त्यो धार्मिकता उपलब्ध भएको छ। हेर्नुहोस् है, सबै मानिसले नै परमेश्वरमा धर्मी हुन सक्दछ बाइबलले बताउँदछ। तर त्यो धार्मिकता कहाँबाट आउँदछ? यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नले आउँदछ। म तपाईँलाई फेरि पनि त्यही पहिलो तिमोथी 2:5 लिएर जान चाहदछु, हेर्नुहोस् है, किनकि परमेश्वर एउटै हुनुहुँदछ। देयर इज ओन्ली वन गॉड, कम ऑन, डू नॉट बी डिसीव्ड, धोकामा नपर्नुहोस्। त्यहाँ हजारौं परमेश्वर हुनुहुन्छ, हजारौं ईश्वर छ भनेर धोकामा नपर्नुहोस्, किनभने बाइबल स्ट्यान्ड इन दिस ट्रुथ, बाइबल यो सत्यतामा उभिएको छ, अनि त्यो सत्यता हो त्यो चाहिँ यीशु ख्रिस्टको वचनले यसरी भन्दछ कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ र परमेश्वर र मानिसको बीचमा मध्यस्थ पनि एउटै हुनुहुँदछ, एउटै मात्र हुनुहुँदछ, अनि त्यो व्यक्तिको नाम हो यीशु ख्रिस्ट। आज म तपाईँलाई प्रश्न गर्न चाहन्छु कि तपाईँले त्यो यीशुलाई विश्वास गर्नुभएको छ? किनभने त्यो यीशुद्वारा मात्रै तपाईँ एउटै स्वर्गमा पुग्न सक्नुहुन्छ। कुनै दान, धर्म, मानवले शरीरमा गर्ने कुनै पनि कुरो नि ले परमेश्वर कहाँ पुर्याउँदैन। त्यही भएर बाइबलले के भन्दछ भने नि परमेश्वरले उहाँको पुत्र यीशु दिनुभयो के को लागिलाई थाहा छ? परमेश्वर कहाँ यीशुद्वारा पुग्न सकोस् भनेर। आमेन, हालेलुया। मलाई थाहा छैन यो सत्यतालाई तपाईँले कतिको गम्भीर रूपमा लिनुभएको छ। यदि तपाईँले आजको दिनमा नि यीशुद्वारा मुक्तिलाई पाउनु भएको छैन भने नि यीशुले पापको लागि मूल्य चुकाउनु भयो, तर उहाँले तयार पारेको नि त्यो उद्धारमा मुक्तिमा प्रवेश कहिले गरेन भने नि त्यो व्यक्तिले नै अनन्तको मृत्युलाई शरीरको बादमा जो आत्मा चाहिँ निस्किएर जान्छ नि प्रिय, बाइबलले दुइटै जग्गामा मात्रै भन्दछ, त्यो दुइटै जग्गा चाहिँ यीशुलाई विश्वास गर्नेले परमेश्वरको घर स्वर्गमा हुनेछ, यीशुलाई विश्वास नगर्ने नरकमा हुँदछ। यो मैले भनेको होइन, बाइबलले भनेको हो। अनि यीशुलाई विश्वास गर्न सजिलो छ प्रिया। आउनुहोस् त यो प्रार्थना गर्नुहोस् त, यीशु ख्रिस्ट म तपाईँको नाउँद्वारा परमेश्वर पिता कहाँ आउन चाहदछु, म धर्मी हुन चाहन्छु, म मुक्ति प्राप्त गर्न चाहदछु, म उद्धार प्राप्त गर्न चाहदछु, त्यो एउटै ईश्वरलाई म चिन्न चाहदछु, त्यो ईश्वरको पुत्र यीशुको नाउँमा म विश्वास गर्दछु, यीशुलाई म मेरो प्रभु भनिकन स्वीकार्दछु, मेरो हृदयमा आउनुहोस्, यीशुको पुनरुत्थानमाथि विश्वास गर्दछु, मलाई मुक्ति दिनुहोस् यीशु प्रभुको नाममा। आमेन, आमेन, आमेन। यो प्रार्थना गर्नुभयो तपाईँको नयाँ जन्म भएको छ, तपाईँले मुक्ति पाउनु भएको छ, तपाईँ त्यो साँचो एउटै मात्रै ईश्वरको सन्तान हुनु भएको छ। अर्को हप्ता हामी यही टेलिभिजन र रेडियो सेटमा आउने बाचा गर्दछु। प्रभुले सबैलाई आशिष गरेका हुन्। जय मसीह, नमस्कार।
4: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 9188 28844 28844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
3: किन आँखा मिचेकुमिचे गरेको
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466, 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4470-754, 01-4470-754।

प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रसिद्ध जय मसी तथा नमस्ते। प्रसिद्ध सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रसिद्ध सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गएको छु। रोमीको आठदाई 8 पददेखि 14 पदसम्म पढ्न गएको छु। रोमी आठदाई 8 पददेखि 14 पदसम्म पढ्न गएको छु। यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्, तर साँच्चै परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा होइन तर आत्मामा हुन्छौ। तर कुनै मानिससँग ख्रिस्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन, तर ख्रिस्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेको हुन्छ, तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ। तर जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो उहाँको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रिस्टलाई मरेकाहरूबाट बौराई उठाउनु हुनेले तिमीहरूभित्र बास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरहरू पनि जीवित पार्नुहुनेछ। यसकारण अब भाइहरू हो, शरीर अनुसार जिउनलाई हामी शरीरका ऋणी होइनौ, किनकि तिमीहरू शरीर अनुसार जियो भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्यौ भने तिमीहरू जिउनेछौ। 14 पद, किनकि जतिजना परमेश्वरको आत्माद्वारा डोर्याइन्छन् तिनीहरू परमेश्वरका पुत्रहरू हुन्। आमेन। प्रेसता, हामी प्रभु येशू मसीहलाई ग्रहण गरिसकेपछि हामीहरू आत्मामा भएर जिउनु पर्छ, अथवा आत्मिक जीवन जिउनु पर्छ, अथवा पवित्र आत्माको अगुवाई नियन्त्रणमा पवित्र आत्मा सँगसँगै रहनुपर्छ, अनि पवित्र आत्माको इच्छा अगुवाईमा जिउनुपर्छ भन्ने कुरो यहाँ जाहेर गरेको छ। र हामीले 8 पददेखि मात्रै पढेको छौँ, हामीले 1 पददेखि नै पढ्दाखेरि पवित्र आत्माद्वारा हामीले कसरी जिउनु, हामी प्रभु येशू मसीहलाई ग्रहण गरेका, चिनेका, बुझेका, जानेका, उहाँको वचनलाई जानेका, प्रभु येशू मसीहको विषयमा जानेका, प्रभु येशू मसीहलाई हामीले आफ्नो मुक्तिदाता परम प्रभु परमेश्वर भनेर जानेका, ग्रहण गरेकाहरूले एउटा जिम्मा हामीले बुझिसकेपछि जिम्मा लिएर अथवा जानेर हामीले जानेको अनुसार जिउनलाई यहाँ परमेश्वरको वचनबाट हामीलाई अगुवाई गरिरहेको छ, दर्शाइरहेको छ। नत्र भने यहाँ के भनेको छ भने हामीले प्रभुलाई चिनेर जानेर पनि त्यस अनुसार जिएनौ भने अथवा पवित्र आत्मा अथवा परमेश्वरको आत्मा अनुसार जिएनौ भने परमेश्वरको वचन अनुसार पवित्र आत्माले मलाई परमेश्वरको वचन अनुसार जिउनको लागि डोर्याउनुहुन्छ, त्यो कुरोलाई हामीले व्यवस्था गर्यो भने हामी मर्न पर्छ भन्ने कुरो जाहेर गरेको छ। तपाईँ हामीले हुन त मर्ने सबै मरिहाल्छ, केही पनि हुँदैन भन्ने कुरो हामीले तीपल्ट गर्छौँ, तर मृत्यु राम्रो कुरो होइन। मृत्युले हुन त सबै मान्छे मर्छ नै, तर रुहाभासी हुन्छ, राम्रो कुरो होइन। सबैलाई थाहा छ मर्नुपर्छ भनेर, तर पनि मृत्यु भन्ने, मरण भन्ने कुरो राम्रो हुँदैन। त्यसले गर्दाखेरि राम्रो

भने राम्रो उमेरमा सुखदको मृत्यु इज्जतको मृत्यु छ भने राम्रो, तर रुहाबासी गराएर आफू पनि रुहाबासी भएर आफ्नो उमेरमै अथवा आफूभन्दा कम उमेरकोहरूभन्दा पहिला आफू जानु अथवा बित्नु अथवा मर्नु ठुलो अपमान, ठुलो हार, ठुलो असफलता यसले जाहेर गर्छ। यदि हुन त साना बालक बालिकाहरू उनीहरू अन्जान हुन्छन्, उनीहरूलाई फिक्री हुँदैन, उनीहरू परमेश्वरको साथमा हुन्छ, उनीहरूको लागि दुःख नहोला, तर पनि दुःखसँग चोट वेदना दुःखको बिमारहरू सानो उमेरकोहरूलाई पनि पर्यो भने गाह्रो पर्ने हुन्छ। ठुला बडाले गर्दा घरका अभिभावकहरू अथवा जिम्मेवारहरूले बालक बालिकाहरूको वास्ता गरेन भने त्यो गति बालक बालिकाहरूको अथवा कम उमेरमै उनीहरूको दुर्गति हुनु पनि सक्छ। र ठुला बडाको जिम्मामा बालक बालिकाहरू अथवा सानाहरू हुन्छन् त्यो कुरो पनि छँदैछ, र हामी आफैले पनि आफूलाई, आफ्नो परिवारलाई, सकेसम्म अरूलाई पनि बचाउने, जस्तो चिकित्सकहरूको काम हो, सरकारले चिकित्सकहरूलाई बचाउने अथवा शिक्षा दिने क्रममा राखेको हुन्छ, अथवा चिकित्सकहरूको पनि चिकित्सक पनि हुन्छ, शिक्षा दिने, पढाउने र त्यसरी पृथ्वी बाँच्ने हुन्छ। यदि त्यो शिक्षाहरू छैन भने, शिक्षालाई अघि सार्न सकेन भने मर्नेहरूको संख्या एभरेजहरू बढ्दै जाँदाखेरि देशमा ठुलो घाटा हुन सक्छ। अझै जिम्माको व्यक्तिहरू, ठुला जिम्मा लिएर बस्ने व्यक्तिहरू उमेरमै बित्यो भने ठुलो नोक्सान हुन्छ, त्यो चाहिँ सफलता र उन्नतिको विपरीत हुन जान्छ। एउटा पहिलो कुरो चाहिँ शरीरमा खानपिन, शरीरको स्याहार सुसार, दूषित हावा पानी, दूषित खानेकुरा अथवा वातावरणमा जियौँ भने पनि त्यसले हामीलाई छिटै हाम्रो शरीर मर्नु सक्छ, दुःख पाउन सक्छ। अर्को कुरो, हामीले आत्मा अनुसार हिँडेनौ भने त्यसले पनि मर्नुपर्छ भनेर यहाँ भनेको छ। एउटा मृत्यु चाहिँ आत्माको पनि हो, परमेश्वरलाई चिनेर पनि परमेश्वरको अपमानित व्यवहार जीवन हामीले जिएका छौँ भने हामी आत्मामा पनि मर्नु सक्छौ। शरीर त मरिपर्यो, आत्मामा पनि अथवा मृत्यु पछि कहाँ जाने भन्ने कुरो हुन्छ। जहाँसुकै जाओस् भन्ने हामीले गर्यौँ भने अझै त्यो खतरनाक हुन सक्छ सबैको लागि, मर्नेको लागि पनि, उसको आफ्नो मान्छेहरूलाई पनि। हामीले धेरैपल्ट संसारको जीवनलाई मात्र हेर्छौँ, आयुलाई मात्र हेर्छौँ, तर मृत्यु पछाडि हामीले वास्ता गर्दैनौँ। तर हामीले जान्ने बुझ्नेहरूबाट त्यो कथा, दन्ते कथा जस्तो विभिन्न है देखाएर त्यस्तो गरेको त वास्तवमा परमेश्वर आफैले आफ्नो वचनमा के प्रस्ताउनु भएको छ मान्छेको जन्म, जीवन, मरण, फेरि पुनरुत्थान अथवा फेरि बिउतार मरिसकेर जिउनु पर्छ मान्छे, चाहे पानीमा मरेको होस्, चाहे माटोमा होस्, चाहे आगोमा होस्, चाहे जहाँ पनि मान्छेको आत्मा फर्केर आउँछ, परमेश्वरले मान्छेलाई फेरि शरीर दिनुहुन्छ। र त्यो कुरो हेर्दा कहाँ आँट्ने, पहिला अहिलेसम्म मरेको बौरेर आयो भने कहाँ जाने भन्ने हुन्छ। हाम्रो दृष्टिमा मात्र हामीले धरतीलाई, पृथ्वीलाई देख्छौँ, भूमिलाई, तर भूमि अथवा परमेश्वरको ब्राह्मण चाहिँ ठुलो छ, तर धरतीमै अटाउनु पर्छ भन्ने छैन। धरतीमा पनि आँट्नु सक्छ तर धरतीमै अटाउनु पर्छ भन्ने छैन अहिलेसम्मको मान्छेहरू। यस्तो यो धरती जस्तो ग्रहहरू त प्रभुसँग कति छ, कति ठाउँमा मान्छेहरू अहिले पुगिनु सके, परमेश्वरले अचम्मको काम गर्दै हुनुहुन्छ। त्यो कुरो त्यतातिर नगएर हामीले मृत्यु पछाडि के हुने हो भनेर अहिले सोचेनौँ भने यही समयमा पनि हामीलाई खतरनाक हुन्छ। मृत्यु पछाडिको कुरो हामीले अहिले नै सोध्यौँ, बुझ्यौँ, जान्यौँ भने राम्रो हो। यो जुनीमा पनि, यो जीवनमा पनि हामीलाई राम्रो हुन्छ। आत्मामा जिउनु भनेको त्यही नै हो। रोमीको 8:8-14 अहिले हामीले पढ्यौँ भने, म अब फेरि रोमीको 8:1-7 पढ्छु। रोमी 8:1-7, यसकारण अब ख्रिस्ट यीशुमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछन्, किनकि ख्रिस्ट यीशुमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ। किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो, यसैले कि व्यवस्थाको धार्मिकता हामीमा पूरा होस् जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछौ। किनकि शारीरिक हुनेहरू शरीरकै कुरामा मन लगाउँछन् तर आत्मिक हुनेहरू आत्मकै कुराहरूमा मन लगाउँछन्। किनकि शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो तर आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। किनभने शरीरमा मन लगाउनु चाहिँ परमेश्वरसँग दुश्मनी गर्नु हो,
किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन, किनकि यो हुन नै सक्दैन। आमिन। र हामी संसारमा छौ, परमेश्वरले संसारमा हामीलाई राख्नु भएको छ। संसारको जिम्मा आफ्नो परिवारको होस्, चाहे आफ्नै शरीरको होस्, आफ्नो घरना, समाज, गाउँ, देशको जुन जुन जिम्मा हामीले बोक्न सक्छौ, हामीले पाएका छौ, हामीलाई दिइएका छन्, ती सबै हामीले सम्हाल्नै पर्छ। हाम्रो उत्तरदायित्व पूरा गर्नुपर्छ, तर पनि हामीले आत्मामा पनि ध्यान दिनुपर्छ भन्ने कुरा हो। आत्मामा ध्यान दिएपछि परिवार छोड्ने, आफ्नो शरीरको वास्तै नगर्ने, आत्माको लागि मात्रै हेर्ने भनेको होइन, मृत्यु पछाडि के गर्ने त्यसको लागि मात्रै ध्यान दिने भनेको होइन, तर मृत्यु पछाडिको कुरो त्यसलाई ध्यानमा राख्दै संसारको काम पनि हामीले गर्नुपर्ने हुन्छ। र यहाँनिर त्यही नै हो, शरीरमा मात्रै हामीले ध्यान लगायौं, पशु जस्तो मरेपछि देखे जाला, कसले नरक देखेर आएको छ, अथवा कसले स्वर्ग देखेर आएको छ, कसले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई देखेर आएको छ, कसले हामीलाई न्याय गर्छ, कसले नरक पठाउँछ, कसले स्वर्ग लान्छ, है यस्तो प्रकारको भनाई विचार हामीले प्रकट गर्नु हुँदैन। तपाईँ हामीले यो संसारमा हुँदाखेरि, आफ्नो उमेर हुँदैखेरि, समय हुँदैखेरि ध्यान दियौं भने सफलता र उन्नति त्यसैलाई हामीले लिन सक्छौं। सफलता र उन्नति भनेको अथवा यो संसारमा जिउँदाखेरि पनि एउटा असल तरिकाले सबैको सानोमा, परिवारमा, समाजमा, गाउँमा, देश अथवा संसारमा एउटा कुनै तहले एउटा दर्जामा जिउनु र मृत्यु पछाडि परमेश्वर कहाँ जानु, दण्ड, दुःख, बेजति, अपमान, लाज, बेहाल, आयात हुनुपर्ने, दुर्दशामा पर्नुपर्ने, दुनियाँलाई सहायता माग्नुपर्ने नहोस्, तर सबै कुरो इज्जतमा परमेश्वरको जुन हामीमा हामीले पाएको सुरक्षा, शान्ति, इज्जतहरू, जीवनहरू परमेश्वरलाई सम्झिँदै यो उहाँबाट हो भनेर, यो उहाँको दया, परमेश्वरको दया भनेर थाहा पाएर जिउनु पर्छ। नत्र भने हामीले परमेश्वरको सानेमा व्यवस्था भनेको छ, परमेश्वरको व्यवस्था भङ्ग गर्यौँ भने, परमेश्वरको व्यवस्थालाई हामीले व्यवस्था गर्यौँ, वास्ता गरेनौँ भने हामीले त्यही अनुसारको अवस्थाहरू भोग्नुपर्ने हुन्छ। र शरीरमा वेदना, पीडा, अकाल, मृत्यु, दुर्दशा, दुर्घटनाहरू, अनिकालहरू, ऋण, बिमार, लाज, अप्ठ्यारो सबै सहनु पर्ने कुराहरू प्रभु यीशु मसीहले क्रुसमा सहनुभयो। हामीले त्यसले गर्दा प्रभु यीशु मसीहलाई ग्रहण गरिसकेर हामीले परमेश्वरलाई मन पर्ने काम मात्र गर्यौँ भने परमेश्वरले हामीलाई यी सबै नराम्रो अवस्थाबाट, दुःखबाट जोगाउनुहुन्छ, बचाउनुहुन्छ। तर हामीले भजन संग्रह 119 को 11 पदमा लेखेको छ, हामीले आफ्नो मनमा परमेश्वरको वचन राख्नुपर्छ, अथवा हामीले पढेको छौँ भने हाम्रो मनमा परमेश्वरको वचन रहन्छ, र हामीले पाप गर्नबाट अथवा शारीरिक मान्छे अथवा संसारलाई मात्रै ध्यान दिने, परमेश्वरको वास्तै नगर्ने हुनबाट हामीलाई जोगाउँछ। भजन संग्रह 119 को 11 पदले त्यही दर्शाउँछ। अनि यसरी नै भजन संग्रह 39 को 1 पदले हामी प्रभु यीशुलाई ग्रहण गरिसकेपछि अरू बेला जस्तो जे पाए त्यो बोल्ने, जसुकैलाई जसुकै भन्ने, यसले के नतिजा ल्याउँछ, कस्तो दुःख ल्याउँछ हामीलाई, त्यस्तो वास्ता नगरेको जे पा देखेको जानेको जति बोलिहाल्ने होइन, आफ्नो मुखलाई, जिब्रोलाई सम्हाल्नुको लागि सहायता हुन्छ। रोमी 8 अध्यायमा अहिले हामीले पढिहाल्यौँ, प्रभु हामी पशु जस्तो होइनौँ, हामीलाई परमेश्वरले मान्छे बनाउनु भयो, परमेश्वरको आफ्नै स्वरूपमा, हामीले आफूलाई पापी भनेर लत्याउनु पनि हुँदैन, म भन्दा जान्ने, म भन्दा म जतिको कोही छैन भनेर मन पनि गर्नु हुँदैन। हामी कोही गरिब हौला, कोही धनी हौला, कोही मानमा हौला, कोही मान नभएका हौला, तर केही पनि मान्नु हुँदैन, मान, धन अथवा कुनै त्यस्ता कुराहरू केही पनि होइन हो, तर हामीले त्यसमा अडेस लाग्नु हुँदैन, सबैको सम्मान गर्नुपर्छ। त्यो चाहिँ हामीलाई आत्मामा हिँडेको मान्छेलाई थाहा हुन्छ, घमण्ड हुँदैन, र आत्मामा हिँड्यो भने शरीर पनि बाँच्छ, आत्मा पनि बाँच्छ। अनि हामीले अर्को वचन चाहिँ के पाउँछ भने पहिला यो अन्नामा हामीले पढ्दाखेरि 1 अध्यायमा 8 अनि 9 पदले चाहिँ के पाउँछ भने के लेखेको छ भने हामीले अहिलेसम्म गरेको पापहरू छ भने क्षमा माग्नुपर्छ। अब म चाहिँ राम्रो बाटोमा हिँड्छु है, जसले गर्दा म पनि, मेरो परिवार साथै सकेसम्म अरूलाई पनि सबै दुःख, मृत्यु, वेदना, निराश, डर सबैबाट बचाउन सकौँ, अनिकाल, गरिबीबाट बचाउन सकौँ भनेर हामीले अरूको लागि पनि वास्ता गर्न सक्छौँ। अर्को कुरो, हामीले परमेश्वरलाई प्रेम गर्नलाई, हामीले प्रभु यीशु मसीहलाई ग्रहण गरिसकेपछि परमेश्वरको वास्ता गर्ने, उहाँको सम्झना गर्ने,
उहाँलाई आदर हुने काम गर्न सक्छौ। हामी हाम्रो मुक्तिदाता प्रभु यीशु मसीह हुनुहुन्छ, हामीले उहाँलाई सम्झिनु र उहाँको मन उहाँको वचन हाम्रो हृदयमा रहनु सक्छ यदि हामीले उहाँको वचन पढ्ने, यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। हामीले आत्माको कुरो अथवा परमेश्वरलाई मन पर्ने कुरो गर्यौँ भने कसरी कसरी हामीमा दुर्बिमार दुर्घटना रोगबाट प्रभुले जोगाउनुहुन्छ। हामीले पनि सकेसम्म आफ्नो मुखलाई जिब्रोलाई छल छाम मन परि बल बोल्ने खाने हाम्रो मनलाई जेसुकै जे पाए त्यही सम्झिने हाम्रो हृदयमा जे पाए त्यही लिने सम्झिने गर्नु हुँदैन। हामीले आफूलाई परमेश्वरको लागि पवित्र राख्नुपर्छ अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। हाम्रो शरीरमा पनि हाम्रो आत्मामा पनि यो जीवनमा पनि आउँदो जीवन मृत्यु पछाडि पनि प्रभुले हामीलाई जोगाउनुहुन्छ, बचाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ, डर त्रासबाट जोगाउनुहुन्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ र हामीले आत्मिक जीवन जिउनुको लागि परमेश्वरको वचन पढ्न अध्ययन गर्न पालन गर्न सिकाउनु पर्छ र हामी आत्मिक मान्छे बन्न सक्छौ। आफूलाई ठुलो बनाउनु भ्रमण गर्नुको लागि स्वर्ग जाने बनाउनलाई भनेको होइन, तर हामीले आफूलाई मात्र होइन हामीले आफ्नो परिवारलाई पनि आफूलाई पनि वास्ता गर्नुपर्छ। हाम्रो आत्मालाई होस् हाम्रो शरीरलाई होस् वास्ता गर्नुपर्छ, साथसाथै हाम्रो परिवार र हामी जे जिम्मा हामीसँग छ समाज गाउँ देश विश्वलाई नै हामीले जहाँ हुन्छौ सबैको भलाइको लागि काम गर्न सक्छौ। यसो गर्यो भने हामीलाई यो जुनीमा र अर्को जुनीमा भनिन्छ नि है मृत्यु पछाडि हाम्रो आत्माले पनि परमेश्वरको अनुग्रह पाउँछ, यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। र सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गुड न्यूज एफएम 105.1।
8: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
9: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिस्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: हामीले अघिल्ला केही दिनहरूदेखि झक्कै नभएका एकजना मानिसको विषयमा कुरा गरिरहेका छौँ र मलाई पूर्ण विश्वास छ तपाईँले ज जसले यस कार्यक्रम सुनेर बसिरहनु भएका छ प्रिय मित्रहरू तपाईँ आशिषित हुनुभएको छ यस पाठबाट र आज पनि हामी जक्कैको विषयमा अलिकति चर्चा गर्नेछौ तपाईँको माझमा र मलाई विश्वास छ यो तपाईँको निम्ति उत्साह हुनेछ र आशिषित हुनेछ। लुकाको पुस्तक 19 अध्यायको 10 पदले हामीलाई भन्दछ किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र उद्धार गर्न आएको हो। ख्रिस्ट येशु मानिसलाई उद्धार गर्न आउनु भएको हो। तपाईँले दुईटा शब्द देख्नुहुन्छ खोज्न र उद्धार गर्न। प्रभु येशु संसारमा आउनु भएको हो। यो दुईटै शब्दले काम देखाइराखेको छ। खोज्नु पनि काम हो र उद्धार गर्नु पनि काम हो। ख्रिस्ट येशु काम गर्नलाई आउनु भयो। तपाईँको मनमा लागेको होला कस्तो खालको काम येशु ख्रिस्टले गर्नुभयो अथवा उहाँलाई कुन कामको निम्ति नियुक्त गरिएको थियो। बाइबलले भन्छ धर्मशास्त्र हाम्रो अगाडि बोल्दछ मानिसको पुत्र अर्थात ख्रिस्ट येशु हराएकालाई खोज्न र उद्धार गर्न आउनु भएको हो। एकछिन विचार गर्नुहोस् आदरणीय मित्रहरू, तपाईँको बारीमा कुनै कुरा हरायो भने अथवा भेडा बाख्राहरू हरायो भने तपाईँले के गर्नुहुन्छ? गाउँ घरतिर त मैले अनुभव गरेको छु, विशेष गरिकन कुखुराहरूलाई स्यालले टिपेर लैजान्छ बर्खाको बेलामा जहाँ मकै घारीहरू हुन्छ अनि विभिन्न ठाउँमा जंगलहरू हुन्छन्। बर्सातको समयमा अलिकति झ्याङ भएको कारणले गर्दा स्यालले कुखुरा चोर्ने आँट गर्दछ अनि जब स्यालले कुखुरा लैजान्छ तपाईँ खोज्नतिर लाग्नुहुन्छ मेरो कुखुरा कहाँ गयो, कसले लग्यो अथवा कुन अवस्थामा होला। तपाईँ पक्कै पनि चिन्तामा हुनुहुन्छ र तपाईँले उपाय निकाल्नुहुन्छ अब मैले कसरी मेरा कुखुराहरूलाई खोज्ने र फेरि खोरमा ल्याउने। यो तपाईँको काम हुन्छ। जति बेला तपाईँको कुखुरा तपाईँको खोरबाट हराउँछ तपाईँलाई कामको लागि नियुक्त गरिन्छ त्यसलाई खोज्ने र त्यसको उद्धार गर्ने। तपाईँले यहाँ देख्नुभयो मानिसको पुत्र हराएकालाई खोज्न र उद्धार गर्न आउनुभयो। ख्रिस्ट येशूलाई हराएको मानिसलाई खोज्नको लागि नियुक्त गरिएको छ। ख्रिस्ट येशूलाई हराएका मानिसहरूको निम्ति उद्धार गर्न नियुक्त गरिएको छ अनि यो काम सजिलो काम थिएन। यो काम एकदमै अप्ठ्यारो काम थियो। पापी मानिसलाई खोज्न र उनीहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नु एकदमै अप्ठ्यारो काम थियो तर पनि ख्रिस्ट येशूले त्यो काम गर्नुभयो। धर्मशास्त्र बाइबलले भन्छ जब येशु ख्रिस्ट जक्कैको घरमा बास बस्न र भोज गर्न जानुभयो अरू मानिसहरूले गनगन गरे यिनी किन ती पापी महसुल उठाउने मानिसहरूसँग बास बस्न जान्छन्। तपाईँले देख्नुभयो विरोध भएको कुरा। एउटा हराएको मानिसलाई खोज्नको लागि ख्रिस्ट येशूलाई नियुक्त गरिएको थियो तर पनि मानिसहरूले विरोध गरिरहेका छन्। मानिसहरू प्रभुको विरुद्धमा कुरा गरिरहेका छन् किन यस मानिसले यसरी व्यवहार गर्दछ, किन यो मानिस पापीहरूकोमा जाँदछ। जवाब प्रष्ट छ। उहाँले भन्नुभयो मानिसको पुत्र हराएकोलाई खोज्न आएको हो। प्रिय मित्र, मैले तपाईँलाई अघिल्लो समयको वचनमा भन्दै थिएँ हामी हराएका छौ। हामी आफ्नो रीतिरिवाजमा हराएका छौ, आफ्नो धन दौलतमा हराएका छौ, आफ्नो शिक्षा अनि योग्यतामा हराएका छौ। एकछिन विचार गर्नुहोस् कुनै न कुनै ठाउँमा हामी हराएका छौ। हामी रीतिरिवाजमा हराएका छौ, हामी धर्म कर्ममा हराएका छौ अनि हामी हराएकै बेला ख्रिस्ट येशू हामीलाई खोज्न आउनुभयो। तपाईँ जसले यो कार्यक्रम सुनेर बसिरहनु भएको छ आदरणीय श्रोता मित्रहरू, तपाईँलाई खोज्न येशू आउनुभयो, तपाईँलाई उद्धार गर्न येशू आउनुभयो, तपाईँको पाप क्षमा गर्न येशू आउनुभयो। धर्मशास्त्र बाइबलले भन्छ ख्रिस्ट येशूको रगतद्वारा उहाँले हराएको मानिसलाई पापी मानिसलाई परमेश्वरमा मिलाप गराउनुभयो। तपाईँलाई परमेश्वरमा मिलाप गराइएको छ, तपाईँलाई परमेश्वरको परिवारमा गाभिएको छ किनभने ख्रिस्ट येशू तपाईँलाई खोज्न आउनुभएको छ, तपाईँलाई उद्धार गर्न आउनुभएको छ, तपाईँको पापबाट बचाउन आउनुभएको छ। सुसमाचार मत्तीको पुस्तक 18 अध्यायको 11 पदले हामीलाई भन्दछ किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। यहाँ तपाईँले मानिसको पुत्र हराएकालाई बचाउन आएको हो भनेर पढ्न सक्नुहुन्छ। हो प्रिय मित्र, ख्रिस्ट येशु तपाईँलाई बचाउन आउनु भएको हो। तर धेरै मानिसहरूले आज आफू हराएको कुरा महसुस गर्न सक्दैनन्, म हराएको छु भनेर विचार गर्न सक्दैनन्, तर उनीहरू त्यसको विपरीतमा म त धर्मी मानिस भनेर भन्दछन्, मैले असल काम गरेको छु भनेर घमण्ड गर्दछन्। धर्मशास्त्र बाइबलले भन्छ कोही पनि धर्मी छैन। मैले तपाईँलाई अघिल्लो समयको वचनमा भनेको थिएँ, असल कामले हामी बाँच्न सक्दैनौ, हामी हाम्रो उद्धार हुन सक्दैन, किनभने असल काम त जक्कैले गरेकै थियो। उसले गरीबहरूलाई दिन्थ्यो, उसले अन्यायमा परेकाहरूलाई सहायता गर्थ्यो, अनि अरू थुप्रै असल कामहरू उसले गर्दै आएको थियो। तर ख्रिस्ट येशु उसको घरमा नगएसम्म उसले उद्धारको महसुस गर्न सकेन, उसले छुटकाराको महसुस गर्न सकेन, आफू आफ्नो पापबाट बाँचेको छु भन्ने कुराको महसुस गर्न सकेन। जब ख्रिस्ट पस्नुभयो अनि प्रभुले भन्नुभयो यस घरमा उद्धार आएको छ, किनभने हराएका मानिसहरूलाई खोज्न मानिसको पुत्र यो संसारमा आएको हो। जब प्रभुले चेलाहरूलाई नियुक्त गर्नुभयो सुसमाचार प्रचार गर्ने काममा, उहाँले भन्नुभयो तर इजरायलको घरानामा हराएका भेडाहरू कहाँ छ? लुकाको पुस्तक 10 अध्यायको 6 पदमा इजरायलको घरानामा हराएका भेडाहरू कहाँ जाऊ? सबै ठाउँमा होइन, जोहरू हराएका छन्, जसले आफू हराएको छ, आफू पापमा छु भनेर महसुस गरिरहेको छ त्यस घरानामा जाऊ। 15 अध्यायको 24 पदमा प्रभुले आफैलाई घोषणा गर्नुभयो, म इसरायलको घरानाका हराएका भेडाहरू बाहेक अरू कहाँ आएको होइन। ख्रिस्ट येशु हराएका मानिसहरूका मात्रै आउनु भएको हो भन्ने कुरा यस पदबाट प्रष्ट हुन्छ। के तपाईँले आज आफू पापमै हराएको छु भन्ने कुरा महसुस गर्नुभएको छ? प्रिय मित्र, के तपाईँ साँच्चीकै पापमा हुनुहुन्छ? अथवा तपाईँले होइन मैले धर्म गरेको छु भनेर बसिराख्नु भएको छ, मैले असल गरेको छु, मैले गरिबहरूलाई सहायता गरेको छु भनेर बसिराख्नु भएको छ? एकछिन विचार गर्नुहोस्, जक्कैले असल काम गर्दा गर्दै पनि येशूको आवश्यकता पर्यो र उनले येशूलाई हेर्न आत्तिएर आए, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न अनि उद्धार गर्न आएको हो, अनि उद्धार येशूको नाउँमा मात्रै छ। मैले तपाईँलाई भनिसकेको छु अघिल्ला सन्देशहरूमा स्वर्ग मुनि अनि पृथ्वी माथि अर्को नाउँ दिएको छैन, ख्रिस्ट येशूले मात्रै तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्न सक्नुहुन्छ, किनभने ख्रिस्ट येशूले मात्र तपाईँको निम्ति रगत बगाउनु भएको हो र त्यो रगतमा मात्रै तपाईँको पापको क्षमा छ। मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरूमा मैले विनम्र अनुरोध गर्न चाहन्छु, आज नै आफू हराएको कुरा महसुस गर्नुहोस्, आज नै आफू पापमा छु, मलाई येशूको खाँचो छ भन्ने कुराको महसुस गर्नुहोस् र तपाईँलाई खोज्न, तपाईँको पापबाट तपाईँलाई उद्धार गर्न येशू आउनु भएको छ। जब तपाईँको घरमा येशू आउनुहुन्छ, उहाँले भन्नुहुनेछ यस घरले आज छुटकारा पाएको छ, यस घरले आज उद्धार अनि मुक्ति पाएको छ, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र उद्धार गर्न आएको हो। साँच्ची नै जक्कैलाई उद्धारको खाँचो छ, जक्कैले येशूलाई हेर्ने मात्रै इच्छाले त्यस्तो खालको हतार गरेको थिएन, तर उसले येशूमा भएको उद्धार चाहिन्छ भनेर महसुस गरेको थियो, त्यसकारण हतार हतार गरेर येशूको उद्धारको निम्ति अगाडि बढिरहेको छ। यद्यपि मानिसहरूले ख्रिस्टको विरोध गरे, तर जस्तो सुकै अवस्था किन नहोस्, उहाँलाई खोज्नेहरूलाई उहाँले जहिले पनि उद्धार गर्नुहुनेछ, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न अनि उद्धार गर्न आउनु भएको हो। प्रिय मित्र, म तपाईँलाई फेरि एकचोटि प्रश्न गर्न चाहन्छु, के तपाईँले आफूलाई हराएको महसुस गर्नुभएको छ? आफू पापमै छु भन्ने कुराको महसुस गर्नुभएको छ? यदि छैन भने आज नै महसुस गर्नुहोस्। तपाईँलाई अनि मलाई, हामी सबैलाई ख्रिस्टको उद्धारको खाँचो छ। जब हामी उहाँलाई भेट्छौँ, उहाँले हामीलाई उद्धार गर्नुहुनेछ, हाम्रो पापबाट हामीलाई बचाउनु हुनेछ। किनभने मानिसको पुत्र हराएकोलाई, बाटो बिराएकोलाई उद्धार गर्न अनि छुटकारा गर्न अनि बचाउन अनि जीवन दिन आएको हो। प्रभुलाई विश्वास गर्नुहोस् र तपाईँको पापबाट तपाईँले मुक्ति पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर आज तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। खरानी भएपछि उड्न के बेर, यो नेपाली उखान हो। सकिने अवस्थामा पुगेपछि नाम निशानै पनि हराउन सक्छ। हो, धेरैले आफ्नै जीवनमा केही कुराहरूमा ठूलो गल्ती गरेको कारण उनीहरूको अवस्था यस्तै भएको छ। खरानी भएपछि उड्न के बेर, मानिसको शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनुहुन्छ। मनमा भरिने अशुद्ध भावना विचारहरूले नै मानिसलाई अनैतिकतातिर बढाउँछ। काम बासना आगो हो, आगो यसले जीवनलाई जलाएर खरानी बनाइदिन्छ। खरानी, म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

मनोहर आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी सोझै हाम्रो जीवनसित सम्बन्धित विभिन्न समस्याहरूका समाधानको निम्ति परमेश्वरको बाटो र उहाँको समाधानलाई हामी हेर्ने गर्दछौ, सुन्ने गर्दछौ। आजदेखि केही दिनको निम्ति हामी महत्वपूर्ण, धेरै नै संवेदनशील विषयलाई लिएर अगाडि बढ़िरहेका छौ। त्यो हो काम बासना। व्यभिचार एक फेसनको रूपमा यो संसारमा फैलिरहेको छ। यो एउटा विषय हुनेछ आजको हाम्रो कुराकानीको। आउनुहोस्, एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर।

विचार एउटा फ्यासनको रूपमा यो संसारमा फैलिरहेको छ र धेरै धेरै मानिसहरू काम वासनाको पासोको दलदलमा परेर खत्तम भइरहेका छन्। यौन परमेश्वरले मानिसलाई वरदानको रूपमा दिनुभएको हो। आदिमा मानिसलाई सृष्टि गर्नुहुँदा परमेश्वरले यौन एउटा उद्देश्य सहित दिनुभयो। बाइबलमा लेखिएको छ उत्पत्तिको एक अध्यायको 27 र 28 खण्ड। यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। परमेश्वरले सन्तान जन्माउन यौन दिनुभएको थियो र साथै मानिसले एकदमै नजिकी रूपबाट आफ्नो प्रेमलाई आफ्नो सहकर्मीसित प्रकट गर्नलाई, विवाहिता पति वा पत्नीसित। अनि यौनको प्रयोग वैवाहिक सम्बन्धभित्र प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको उद्देश्य छ। आज व्यक्तिगत स्वतन्त्रताको नाममा यौनको दुरूपयोग भएका घटनाहरू प्रशस्त छन्। जो पायो उहीसँग शारीरिक सम्पर्क गर्नु परमेश्वरको नियमको विरूद्धमा हो। त्यसैकारण मानिस र पशुमा भिन्नता छ। आखिर मानिस कुन कुराले गर्दा अनैतिकताको सिमाना नाग्ने स्थितिमा पुग्छ? वास्तवमा मानिस जुन वातावरणमा हुर्कन्छ त्यहीबाट नै उसले नैतिकता र अनैतिकताको कुरा सिक्दछ। कोही कोही धार्मिक परिवारमा हुर्किए पनि गलत आचरण भएका साथी संगीको संगतमा परेर अनैतिक बन्छन्। आज व्यभिचार एउटा सामान्य खेल जस्तो भएको छ। तिर्र फिर्र टाङ टुङ ठक्क, बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। तर पवित्र बाइबलमा हामी ती व्यक्तिहरूको उदाहरण पाउँदछौ जसले व्यभिचारको पासोबाट आफूलाई बचाए। त्यस्तै एक व्यक्ति युसुफ थिए, योसेफ, जो प्राचीन कालमा मिश्र देशमा बाँचेका थिए। तिनी जवान सुन्दर खाइलाग्दो व्यक्ति थिए, तर सबैभन्दा महत्वपूर्ण कुरा तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू गर्नबाट जोगाए। तिनको अगाडि व्यभिचारको ठूलो परीक्षा आइलाग्यो, समस्या आइलाग्यो, तर तिनले त्यो परीक्षालाई आफूमाथि विजय हुन दिएनन्। तिनी आफैप्रति इमान्दार बने, आफूलाई काम दिने मालिकप्रति इमान्दार बने। एउटी स्त्रीले दिएकी व्यभिचार गर्ने प्रस्तावलाई युसुफले नकारे, इन्कार गरे। परमेश्वरले पति र पत्नीलाई पनि एकअर्काप्रति इमान्दार रहने आज्ञा दिनुभएको छ। पति वा पत्नीले परमेश्वरको भयमा एकले अर्कोलाई आदर गर्नुपर्छ। मलाई एउटा दम्पत्तिको सम्झना आउँछ जसको सम्बन्ध नष्ट भएर गयो। उनीहरू चिया बगानको एउटा गाउँमा बस्थे। त्यस पतिले आफ्नो स्वास्नीलाई धेरै पिट्ने गर्थ्यो। पति चाहिँ धेरै झाड्या थियो, पत्नीलाई सधैँ पिट्थ्यो। पत्नीको अनुहारमा निला काला दागहरू बनेका थिए। बिचारी त्यस पत्नीले ती सबै सहेर आफ्ना तीन सन्तानलाई सम्हालेर बसेकी थिइन्। एक दिन अचक्कली भयो, मैले त्यो भाइलाई भेटेँ, त्यस बेला उसले पिएको थिएन, राम्रै थियो। मैले उसलाई त्यसरी झगडा गर्नुको कारण सोधे। उसको कुरा सुनेर मैले बुझे उसले आफ्नी पत्नीलाई आँखा लगाएको रहेछ। ऊ त बगानमा काम गर्थ्यो, बिहान घरबाट निस्केपछि साँझ मात्र घर आउँथ्यो। साँझमा घर आउँदा उसले आफ्नो घरमा गाउँकै एउटा पुरुषलाई भान्जा कोठामा चुलामा आफ्नै स्वास्नीसँग गफ गरिरहेको देख्दो रहेछ। वास्तवमा त्यो पत्नी चाहिँ नराम्रो चरित्रको कदापि थिएनन्। यो म ठोक्व लगाएर भन्न सक्छु। उसलाई सबैले प्रेम गर्थे, माया गर्थ्यो, आदर गर्थे, तर उससँग गफ गर्न आउने त्यो पुरुषको गाउँमा राम्रो नाम थिएन। उसले अरू मानिसहरूको माझमा पनि दम्पत्तिहरूको माझमा झगडा उत्पन्न गराएको रहेछ। त्यो पुरुष काम वासनाको पासोमा परेको व्यक्ति रहेछ। उसले सायद त्यस स्त्रीलाई पनि प्रयोग गर्न चाहन्थ्यो होला। उसैको कारण त्यो घरमा र त्यस दम्पत्ति माझमा ठूलो अविश्वास र झगडा उत्पन्न भयो। त्यस स्त्रीको एक दिन जंगलमा शंकाजनक अवस्थामा मृत्यु भयो। एकजना पराया पुरुषको कारण एउटा परिवार बर्बाद भयो। भाइ, दाई, काका, तपाईँ जो भए पनि कसैकी स्वास्नीसँग एकान्तमा गफ गरेर उनीहरूको दाम्पत्य जीवनमा
शंका र हानी नपुर्याउनुहोस्। वास्तवमा घरमा कुनै पुरूष नभएको बेला कुनै स्त्रीलाई भेट्न जानु पनि गलत हो। कहिले कहिले त्यसै हुन सक्छ, तर जानी जानी यो काम नगर्नुहोस्। कसैकी पत्नीलाई घरिघरि फोन गर्नु, कसैकी पत्नीसँग घुमफिर बजार गर्न जानु, वा कुनै विवाहित स्त्री पराय पुरूषसँग घुम्न जानु, वा पराय पुरूषसँग फोनमा घण्टौं घण्टौंसम्म बातचित गर्नु, चाट गर्नु खतरनाक हुन सक्छ। हालैमा एउटा खबर फैलिएको छ, एउटी विवाहित स्त्री उसैको घरको आँगनमा नृत्य फेला परे। उसका पति अरब देशमा काम गर्न गएको एक वर्ष भएको छ। त्यस स्त्री उसको सानो बालकको साथमा बस्थे, तर भनिन्छ पति विदेशतिर लागेपछि उसले पराय पुरूषसँग मित्रता गरेकी रहेछ। यस्ता घटनाहरू किन हुन्छन्? के यसको निम्ति मानिस मात्र जिम्मेवार छ? होइन, शैतानको ठूलो शक्तिले यसको पछि काम गरेको छ। आज शैतान दुष्टले व्यभिचारको आत्मा चारैतिर फैलाएको छ। पर पुरूष र पर स्त्रीको पछि लाग्ने मानिसहरू पनि व्यभिचारको आत्माको वशमा परेका हुन्छन्। विदेशमा काम गरिरहेको एक जवान केटोलाई एक दिन अस्पतालमा भेटेको थिए। ऊ रगत चचाउन आएको रहेछ। उसँग आउने उसका आफन्तले उसलाई एड्स भएको शंका छ भन्थ्यो। केटो जवान थियो, तर व्यभिचारको आत्माको वशमा परेर उसले आफ्नो जीवनलाई विनाशको बाटोमा हिँडाएको थियो। अहिलेसम्म त त्यस केटोको मृत्यु भइसकेको होला पक्कै पनि। मैले केही अघि बाइबलका एक पात्र युसुफ वा योसेफको बारेमा बताए। तिनी पनि जवान मानिस थिए। बाइबलमा लेखिएको छ युसुफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसुफमाथि नजर लगाइन्। उत्पत्ति 39 अध्यायको 6 पद। परमेश्वरमा भरोसा राख्ने युसुफ बहकिएर गएनन्। तिनी परमेश्वरको डर मान्थे, परमेश्वरको सामु एक पवित्र जीवन जिउन चाहन्थे। तिनको त्यस्तो अठोटको कारण तिनले अनाहकमा दुःख भोगे, झ्यालखानमा परे, अन्यायमा परे, तापनि तिनले आफ्नो मनको दृढता गुमाएनन्। काम वासनाको परीक्षा आउनु मात्र पाप होइन, तर परीक्षाको अघि घुँडा टेक्नु, परीक्षाको अगाडि झुक्नु अधर्म हो, पाप हो। तपाईँ र मेरो अगाडि पनि यस्तो परीक्षा आउन सक्छ। हो, परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, हे मेरो छोरा छोरी, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूका बहकाउमा नलाग। हितोपदेश 1:10। काम वासनाको पापबाट बच्ने सर्वोत्तम उपाय के छ? के हो? सबैभन्दा पहिला हामीले त्यस्ता मित्रहरूसँग संगत गर्न छोड्नुपर्छ जो काम वासनाको पासोमा परेका हुन्छन्। तिनीहरूले सहजै तपाईँ र मलाई काम वासनाको पासोमा पार्न सक्छन्। हामीले नराम्रा र अश्लील पुस्तक पुस्तिकाहरू पढ्नु हुँदैन। साथै अहिलेको समयमा मोबाइलमा इन्टरनेटमा आउने हर किसिमका खराब कुराहरूदेखि आफूलाई टाढा राख्नुपर्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, बाइबलले भन्दछ हाम्रो शरीर प्रभुको निम्ति हो। तपाईँको शरीरको दुरुपयोग गर्नु पनि व्यभिचार नै हो। हामीले आफ्नो शरीरको प्रयोग अरूहरूको भलो र भलाइको निम्ति परमेश्वरको सम्मान हुने कार्यमा लगाउनु पर्छ। मनमा वासनामय विचार र भावनाहरू राख्नु हुँदैन। प्रिय मित्र, आज धेरै मानिसको जीवन नष्ट भएको छ। काम वासनाको आगो चुलाको आगो जस्तै हो। त्यसलाई बढ्न दियो भने घर नै जलाएर स्वाहा पार्न सक्छ। काम वासनामाथि विजय पाउन शक्ति परमेश्वरले दिनुहुन्छ। तपाईँको मनलाई परमेश्वरमा

मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो गम्भीर कुरा गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। हामी केही दिनसम्म यस विषयलाई लिएर कुराकानी गर्नेछौ। मेरो छेउमा आउनुहोस् र यी कुराहरू सुन्नुहोस्। हामी कुनै स्वर्गबाट झरेका स्वर्गदूतहरू होइनौ। हाम्रो जीवन एउटा संघर्षमा हामी अगाडि बढ़िरहेका छौं। परमेश्वरले हामीमाथि अनुग्रह गर्नुहुनेछ, क्षमा दिनुहुनेछ र हामीलाई आशिषको बाटोमा डोर्याउनु

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले ढोका बन्द गर्नुहुँदा कृतज्ञ रहनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथका जीवनका क्षणहरू श्रृंखलाको अङ्क 22 यहाँहरूलाई स्वागत छ। 13 पटक हामी ती चीजहरूको लागि प्रार्थना गर्छौं जुन हामीलाई चाहिन्छ जस्तो लाग्छ। तर हामीले सोध्नुपर्ने प्रश्न यो हो कि परमेश्वरलाई थाहा छ कि हामीलाई त्यो चाहिन्छ। योहन्नाको पुस्तक 5:30, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, जब हामी आफूलाई खुसी पार्ने प्रयास गर्छौ यसले हामीलाई त्यस्तो कुराको पछि लाग्न बाध्य पार्न सक्छ जुन हाम्रो लागि उत्तम छैन। परमेश्वरबाट आउने बुद्धि हाम्रो आफ्नै बुद्धि भन्दा धेरै ठूलो छ र परमेश्वरले हाम्रो जीवनमा प्राय त्यस्ता ढोकाहरू बन्द गर्नुहुन्छ जुन ढोकाबाट भएर जाँदा हामीले हानि र असफलता भोग्नु पर्ने हुन सक्छ। हामीले खोजिरहेको यो कुरा सफल नभएकोमा हामी निराश हुन सक्छौ, तर हामी वास्तवमा कृतज्ञ हुनुपर्छ किनकि यसको अर्थ परमेश्वरले हामीलाई गल्ती गर्नबाट रोक्नु भएको छ र उहाँसँग हाम्रो लागि राम्रो योजना छ। पहिलो राजाको पुस्तक 17:7-8, केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो, तब परमप्रभुको यो वचन तिनीहरू कहाँ आयो, यो खोला सुक्नुले बन्द ढोकालाई जनाउँछ। कहिलेकाहीँ परमेश्वरले हाम्रो जीवनमा खोलाहरूलाई सुकाउनुहुनेछ किनभने उहाँ चाहनुहुन्छ कि हामीले त्यो खोला वा व्यक्तिलाई छोडौं जुन यो खोलाले प्रतिनिधित्व गर्दछ र त्यसको सट्टा अरू कोही खोजौं। यो त्यस्तो परिस्थिति हुन सक्छ जहाँ तपाईँ त्यस्तो सम्बन्धमा हुनुहुन्छ जुन तपाईँको लागि गलत छ। परमेश्वरले तपाईँलाई त्यो कुरा त्याग्न लगाउन खोजिराख्नु भएको हुन सक्छ ताकि उहाँले तपाईँलाई फरक बाटोमा लैजान सकुन्। तपाईँको वर्तमान परिस्थितिमा काम नगर्नुको कारण यो हुन सक्छ कि परमेश्वरले तपाईँलाई उहाँको लागि भएको अर्को कुरामा भुलाइराख्नु भएको छ र तपाईँले विश्वासमा त्यो अर्को कदम चाल्नु भएपछि उहाँले तपाईँलाई ठूलो आशिष प्रदान गर्नुहुनेछ। पहिलो राजाको पुस्तक 17:9, अब झट्टै सिदोनमा सार्पदमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु। यहाँ एलियालाई परमेश्वरले उनको पालन पोषण गर्न लाग्नु भएको नयाँ ठाउँमा जान आज्ञा दिँदै हुनुहुन्छ। उहाँले एलियालाई त्यो पुरानो कुरालाई छोड्न, परमेश्वरले बन्द गर्नुभएको ढोका र नयाँ कुरामा पाइला चाल्न भनिराख्नु भएको थियो। कहिलेकाहीँ परमेश्वरले जानी जानी तपाईँको जीवनमा खडेरी पर्न दिनुहुन्छ किनभने उहाँ चाहनुहुन्न कि तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा रहनुहोस्। इफिसीको पुस्तक 3:20, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरसँग तपाईँको लागि एउटा महान योजना छ, एउटा योजना जसमा धेरै आशिषहरू समावेश छन्। तर जबसम्म तपाईँ त्यो पुराना ठाउँमा बस्न चाहनुहुन्छ तबसम्म उहाँले तपाईँलाई ती आशिषहरू दिन असमर्थन हुनुहुन्छ। मानिसहरू प्राय आफूलाई परिचित र सहज हुने ठाउँहरूमा घुम्न मन पराउँछन्। जब हामीलाई विकल्प दिइन्छ हामी सम्भवतः हामी जहाँ थियौं त्यही बस्ने छनौट गर्छौं, चाहे त्यो हाम्रो लागि राम्रो

0: होस्, अनि मानिसहरू नयाँ ठाउँ राम्रो छ भने ग्यारेन्टी नदिएसम्म फरक दिशामा जान पनि हिचकिचाउँछन्। परमेश्वरले हामीलाई पाँच इन्द्रियहरूको ग्यारेन्टी दिनुहुन्न। हामीसँग भएको एक मात्र ग्यारेन्टी भनेको उहाँको वचनमा भएका प्रतिज्ञाहरू हुन्। उहाँ हामीबाट विश्वासद्वारा हिँड्ने अपेक्षा गर्नुहुन्छ, दृष्टिले होइन। उहाँ चाहनुहुन्छ कि हामी नयाँ ठाउँतर्फ कदम चालौ, त्यसपछि उहाँले हाम्रो जीवनमा यस कदमको फाइदाहरू प्रकट गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 32:8 म तलाई शिक्षा दिनेछु, त कुन मार्गमा हिँड्नु पर्ने सो तलाई सिकाउनेछु, म तलाई परामर्श दिनेछु र तमाथि नजर राख्नेछु। अनिश्चित भविष्यले तपाईँलाई डराउन नदिनुहोस्। तपाईँको लागि परमेश्वरको योजनाहरूमा भरोसा राख्नुहोस्, चाहे त्यसको लागि तपाईँले आफूलाई आरामदायी ठाउँबाट टाढा लैजानु परोस् जहाँ तपाईँ बस्नु भएको छ। तपाईँको भविष्य परमेश्वरका प्रतिज्ञाहरू जत्तिकै उज्जवल छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। परमेश्वर छा बामलाको खजुई केबी जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन या छेन श्रृंखला भाग 12 के शीर्षक सित लसको छ। जीवने गुब्ले गुब्ले तस्क थाकुई फु अले न्याब्ले झिगु ये कुगु कथा ज्या मजुई फु। झिगु जीवने गुब्ले गुब्ले अज्यागु अवस्था नई गुजिने छि त यक्कु हे चोट वो स्याचा बी यक्कु पटक ख्रिस्टेन तेस थगु न्यस नियनि नुङ्ल परमेश्वर छ्या थजागु ख जुके बी थो तस्क हे बालागु न्यस ख अले बिचायाना लिस बिमागु न्यस गुलिन ख्रिस्टेन तेस परमेश्वर या बुद्धि तस्क हे तौली सुनान थुके फैमुखु वैकया लपु छिस थुके मफु धका जक्क धाइगुले सन्तुष्ट जुए पक्का न परमेश्वर या बुद्धि झिगु सोया यक्कु त ख धैगु ख छु सत्यता दु पक्का न परमेश्वर या बुद्धि झिगु सोया यक्कु त ख धैगु ख छु सत्यता दु अचिसा जी त विश्वास दुखी जी गब्ले न छि वो जी ठुके फैमुखु छु ख दु अले वो हे झिगु निधि परमेश्वर या निस्वर्थ मतिना ख थौ जिस ख लातेनुगु ख न वो हे ख चोट वो पीड़ा जागु संसारे कथिएन परमेश्वर या मतिना केन्यु अदनिया केबे वो आदमिया पाप स्पष्ट याई कि परमेश्वर जी त जीवने थगु हे विकल्प याए त स्वतन्त्र इच्छा ब्याधि गुदु झिस परमेश्वर या उज कथ वेक या अजु चाहे पुगु आशीर्वाद या अनुभव याए फु अले वे अनुभव ले फै व झिस परमेश्वर या योजना या त अस्वीकार याए फु अले झिगु अविश्वास या कारण परिणाम भोगे या फु आदम भिङ्गु न म भिङ्गु सीमा नेगु मुखु धका परमेश्वर के आज्ञा माने मया गु निर्णय यागु नि थौ तक विनाशकारी परिणाम प्याहाउल अले थौ तक दया सुन भजन सुई खुगु अध्याय यो न्यागु खुगु पदके दया त गुदु हे परम प्रभु छि न्याब्ले दया सुनि गु माया आकाश थे तध अले छि विश्वास याहे बमख दयागु ख सुप्या सोया न फुलाउने छि धर्मी म ख धैगु ख पहाड थे टिसिला छिगु न्याय समुन्द्र थे तजा छि मनु व पशु या त विचार यानादि त
4: थो बाणाको पद ख तर छेज दुज व पिनिया पास या त वगु यक्कु हे थाकुगु दुख व कष्ट झिगु नुग्ले श्याला सुङ्गुली तर छेज दुज वा पिनिपी पास्मी या त वगु दुख हे थाकुगु दुख कष्ट छिगु नुग श्याना चुङ्गु इले आकाश थे त झाम व समुद्र थे गाव म परमेश्वरिया विश्वास योग्य मतिना या त गथियाना व्याख्यागु परमेश्वर छ इम्ट बचे मयागु ख अले व समस्या जुई पाखे पने मफुत थो न्यसया लिस मालेगु पल्सा झिगु जीवने हस्तक्षेप याना दुख स्वीकार याए त ग्वाहाली याना दिमा धका परमेश्वर के प्रार्थना यायमा व्यवस्था श्री छगु अध्याय खुगु पद के धाटगुदु बल्ला व साहसी जु इपिलिसे ग्यामते वा थरथर ख्यामते छा दास परमप्रभु छिमी परमेश्वर हे छिमी लिसे झाई वेकल छित गुब्ले तोता दि मखु अले त्यागे याना दि मखु जिस जीवने गुलिन पीडा व दुख फेमाली परमेश्वर जित गुब्ले न तोती मखु वेक न्याब्ले न झी नापन्दु जित सान्तोना व आशा पिया सुने रोमी झिन्यगु अध्यायु झिन्यागु पत्के दया तगुदु लसता चोपी नाप छिपे लेता अले खोया चोपी नाप छिपे खो जीगु सुख या इले न परमेश्वर झी नाप दु जीस महसुस यानुगु लसता व सुख छि वोया सोना दिगुदु अले झी दुख जुइबले वेकन झी त घे पुइ अले सान्तोना बी परमेश्वर या मतिना सत्यता धाइगु व जित दुख मधुगु जीवन बी धका वचन ब्यादिगु मखु वैकया मतिना जित छु वचन ब्यादिगु दु दासा जिस उगु थाकुगु इ या त पार याई बोले वैकन झी नाप दै अले जिस वैक या त विश्वास याई बोले वैकल जित झिगु छुगु नि पाखे सदा मुक्त याना वैकयु आनन्द व शान्ति जागु जीवन ने लित है भजन सुइगु अध्यायु झिन्छगु पदके धाया तगुदु जिगु दुखया त छि लसताया प्याख्ने हिला दिल जिगु दुखया त निका छि लसता जाका दिल परमेश्वर के गुब्ले बुत ध्या बिचाया मते वेकया गुब्ले कोमचागु मतिना भलसाया छि फेमाला चुङ्गु थाकुगु इले न वेकया मतिना छित साथ बिकी बिउ थोयो वचन निनादि हुने छित परमेश्वर सुभाविमा जयमसे
5: नियनमिपी छिम्स नकतिनि हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्तिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो न्याना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
7: जय मसी तथा नमस्कार। केडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
8: आफ्नो व्यस्त जीवनमाथि कसरी नियन्त्रण प्राप्त गर्ने? शान्त हो र म परमेश्वर हुँ भनी जान। जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। भजन संग्रह 46:10। एकपटक आफैलाई सोध्नुहोस्, के म बिहान उठेदेखि राति नसुतेसम्म काम गर्नको लागि चाबी लगाएर चलाइएको मेसिन हुँ? सायद तपाईँको हरेक दिन यसो भनेर शुरू हुन्छ होला, आज अझ धेरै काम गर्नु छ, हिजो भन्दा धेरै वा अघिल्लो वर्ष भन्दा बढी। यस्तै प्रकारले समय बित्दै जाँदा तपाईँले आफ्नो आत्ममूल्याङ्कन आफूले कमाएको थोक र गरेको कामको आधारमा मात्र गर्न थाल्नुहुनेछ। वर्षमा कतिचोटि बच्चाहरूलाई घुमाउन लगे, दिनमा कति धेरै घण्टासम्म म काम गर्न सक्छु, एकै पटकमा कतिवटासम्म मिटिङ भ्याउन सक्छु, यस्तै कुरामा तपाईँ आफ्नो मूल्य खोजिरहनु भएको छ। नाइ भन्नु तपाईँको लागि झन गाह्रो हुँदै गइरहेको छ। आजभोलि एउटा नयाँ लतले मानिसहरूलाई आफ्नो बसमा पारिरहेको छ, एउटा यस्तो खराब लत जसले हाम्रो जीवनलाई संक्रमित गरिरहेको छ। यो संक्रमणले हाम्रो रचनात्मक शक्ति, फुर्सदको अनुभूति, खाली समय बिताउनुको आनन्द र मनको शान्तिलाई नाश गर्दछ। यो संक्रमण अरू केही नभएर हाम्रो व्यस्तता हो। यसैको बारेमा डाक्टर रिक र क्यासी फाइन्डले एउटा पुस्तक लेख्नु भएको छ, टू बिजी टू लिभ नाम रहेको उक्त पुस्तकमा लेखकहरूले बताउनु भएको छ कि अधिक व्यस्तता एक खराब लत हो जुन आजको पुस्ताले अपनाएको छ र यो कुराप्रति उनीहरू गर्व गर्छन्। पुस्तक परिचयमा लेखक द्वय लेख्नुहुन्छ, 21 शताब्दीको संस्कृतिले सफलता, स्थिति, वफादारी र उद्देश्यलाई गतिविधिको उच्च मात्राको सन्दर्भमा परिभाषित गर्दछ। अत्याधिक व्यस्तताको अस्वस्थकर नकारात्मक नतिजाहरू धेरै हदसम्म अपरिचित हुन्छन् वा अन्य कारणहरूलाई श्रेय दिने गरिन्छ। तपाईँले थाहा पाउनभन्दा अगाडि नै तपाईँ व्यस्तताको लतमा फँसिसक्नु भएको हुन सक्छ। दिन प्रतिदिन तपाईँ झन तनावग्रस्त हुँदै जानुहुन्छ। आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइहरूसँग सानो सानो कुरामा पनि चिडिन थाल्नुहुन्छ। हामी यति साह्रो व्यस्त जीवनशैली जिउँदैछौ कि हामीसँग आफ्नै लागि, परिवारको लागि अनि परमेश्वरको लागि दिने समय छैन। हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक सम्बन्धहरू टुट्नुको प्रमुख कारण पनि यही नै हो। त्यसो भए आजको हाम्रो सबैभन्दा ठूलो आवश्यकता के हो त? आफ्नो अफिसलाई सबैभन्दा धेरै समय दिनु, एकै पटक सकेसम्म धेरै मिटिङमा सहभागी हुन सक्नु वा अझै नयाँ नयाँ सिप सिक्नु आजको अत्यावश्यक आवश्यकता हो कि आफू सुपरम्यान वा सुपर वुमेन होइन र म एकै पटक सबै काम गर्न सक्दिन, मेसिन जस्तो दिनभरि पेलिन सक्दिन भन्ने कुरा स्वीकारेर जीवनमा अलि समय आफ्नो निम्ति निकाल्नु आवश्यकता हो त? परमेश्वर पनि तपाईँले यस्तो खालको व्यस्त जीवन जिएको चाहनुहुन्न भन्ने कुरा बुझ्नु धेरै महत्वपूर्ण छ। प्रिय साथी, तपाईँले जीवनलाई बाँच्न सार्थक बनाउने कुराहरू पुनः सिक्नुपर्छ अनि यो आफ्नो उत्पादन क्षमता बढाउनु होइन तर अरूको निम्ति करुणा, माया र हेरचाह गर्ने आचरण आफूमा विकास गर्नु, आराम गर्नुको महत्व र आवश्यकता बुझ्नु र परमेश्वरले चाहनु भएको व्यक्ति बन्नु हो। तपाईँको प्राथमिकताहरू स्थापित गर्ने एकमात्र सही तरिका भनेको निश्चित कार्यहरू र जिम्मेवारीहरू, तपाईँले ती पूरा गर्न तपाईँले तिर्नुपर्ने मूल्यको लायक छैनन् भनेर पहिचान गर्नु हो। यदि कुनै कुराले तपाईँको उत्तम जीवन, विशेष गरी परमेश्वरले तपाईँको लागि चाहनु भएको जीवन जिउनको लागि नै तपाईँलाई समय दिँदैन, ती कुराहरूलाई आफ्नो एक नम्बर प्राथमिकता बनाउन अस्वीकार गर्नु धेरै राम्रो निर्णय हो। कम्प्युटर, सेलफोन र उच्च तनावको आजको जमाना भन्दा धेरै अगाडि नै परमेश्वरले भन्नुभएको छ, शान्त हो र म परमेश्वर हुँ भनी जान, भजन संग्रह 46:10 पद। वाक्यांश शान्त रहनुहोस्को अर्थ तपाईँको निरन्तर प्रयास, भागदौड, तपाईँको कहिले नसकिने गतिविधि, प्रष्ट रूपमा भन्दा तपाईँको व्यस्तताबाट टाढा बस्नुहोस् भनिएको हो। शान्त हो र म परमेश्वर हुँ भने जान, के यहाँ जीवनको व्यस्तताबाट टाढा हुनु र परमेश्वरलाई बुझ्ने कुराको बीचमा कुनै सम्बन्ध छ जसले तपाईँलाई महसुस गराउँछ कि उहाँको पर्याप्तता तपाईँको जीवनमा तपाईँले आफ्नो निम्ति गर्न सक्ने कुरा भन्दा बढी महत्वपूर्ण छ? हाम्रो निम्ति शान्त समय आवश्यक छ। हतार हाम्रा धेरै जसो गल्तीहरूको अभिभावक हो। हतारमा काम गर्दा हामीसँग ती कुराहरूको बारेमा सोच्ने, प्रार्थना गर्ने र परमेश्वरको त्यस कुराप्रतिको विचार जान्ने समय हुँदैन, किनकि भविष्यको कुरा त परमेश्वर मात्र जान्नुहुन्छ कि कुन कुरा उहाँको छोराछोरीको लागि सही छ। प्रिय मित्र, तपाईँ जति व्यस्त हुन रोज्नुहुन्छ त्यति नै व्यस्त भइरहनुहुन्छ र तपाईँले आफूलाई जति अनुमति दिनुहुन्छ त्यति नै धेरै व्यस्तताको लतमा फस्दै जानुहुन्छ। विश्राम लिनुहोस् साथी, व्यस्तताको प्लग जुन तपाईँको जीवनमा जोडिएको छ त्यो थुतेर फ्यालिदिनुहोस्। व्यस्तताले तपाईँको जीवनलाई पूर्ण नियन्त्रणमा लिनु अघि नै आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिनुहोस्। जीवन धेरै छोटो छ मित्र, परमेश्वरले दिनुभएको प्रिय मानिसहरूसँग आनन्दको साथमा जीवन बिताउनुहोस्, शान्त रहनुहोस् र परमेश्वर परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नुहोस्। अनि सायद तपाईँले बुझ्नुहुनेछ, तपाईँ एक मानव हुनुहुन्छ, रोबोट वा मेसिन होइन, र तपाईँको मूल्य तपाईँको उत्पादन क्षमतामा निर्भर छैन।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: त्यहाँ आशा सधैँ रहन्छ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म चीनबाट एउटा अत्यन्त मर्मस्पर्शी कथा लिएर आएकी छु। हाम्रो विश्वका लागि व्हीलचेयर टोलीहरूले वर्षौंदेखि चीनमा व्हीलचेयर र बाइबलहरू वितरण गर्दै आएका छन्। 1 अर्ब भन्दा बढ़ी जनसंख्या भएको त्यो विशाल देशमा, जहाँ 1 करोड़ भन्दा बढ़ी मानिसहरू अपाङ्गताका साथ जीवन बिताइरहेका छन्। मिस्टर वाङको कथालाई नै लिनुहोस्। वहाँलाई बाल्यकालदेखि नै मेरुदण्ड र जोर्नीहरू कड़ा हुँदै जाने समस्या थियो। यो अलि जटिल शारीरिक अवस्था हो, तर सामान्य भाषामा भन्नुपर्दा यसले वहाँको गोड़ाका हड्डी र जोर्नीहरूलाई विस्तारै जोड़िदिन्छ र मेरुदण्डलाई कड़ा बनाइदिन्छ। मिश्र वाङ जवान छँदा उनकी आमाको मृत्यु नभएसम्म वहाँकी आमा नै वहाँको एकमात्र स्याहारकर्ता हुनुहुन्थ्यो। खुशीको कुरा, वहाँकी बहिनीले वहाँलाई आफ्नो घरमा राखिन्, तर पछि वहाँको पनि निधन भयो। त्यसपछि एक्लोपनले मिश्र वाङलाई पूरै थिच्न थाल्यो। शहरको छेउमा रहेको आफ्नो सानो कोठामा सरकारले दिने सानो भत्ताको भरमा गुजारा चलाउन वहाँलाई धेरै धौधौ परिरहेको थियो। वहाँ अत्यन्तै गरीब हुनुहुन्थ्यो, तर वहाँको सबैभन्दा ठूलो गरीबी वहाँको एक्लोपन थियो। कुनै परिवार नभएको, कुनै सहयोग नपाएको र दया देखाउने केही छिमेकीहरू मात्र भएको अवस्थामा मिश्र वाङले आफूलाई समाजबाट बहिष्कृत महसुस गर्नुहुन्थ्यो। बैशाखीको सहारामा पनि यताउता हिँड्न धेरै गाह्रो हुन्थ्यो। वहाँ निराशासँग जुधिरहनु भएको थियो। यदि म अपाङ्ग नभएको भए, वहाँ सोच्नुहुन्थ्यो, म जसरी नै बाँच्न सक्थे होला। तर जब वहाँको कठिनाईबारे थाहा पाएको स्थानीय मण्डलीले हाम्रो विश्वका लागि व्हीलचेयर टोलीलाई त्यो सानो शहरमा आउँदा खबर गर्यो, तब वहाँले आफूलाई पनि एउटा व्हीलचेयर पाउन सक्ने कुरा थाहा पाउनु भयो। यस्तो व्हीलचेयर जुन वहाँको शरीरको नाप अनुसार हुनेछ र चलाउन सकिनेछ। वहाँको मनमा आशाको एउटा सानो दियो बल्यो। यो वहाँको कल्पना भन्दा बाहिरको कुरा थियो। व्हीलचेयर टोली साँच्चै वहाँको घरमा आयो र तुरन्तै वहाँका गोडाहरूको नाप लिन थाल्यो। वहाँको खडा भइसकेको मेरुदण्ड र गोडाहरूलाई मिल्ने गरी व्हीलचेयर मिलाउन तिनीहरूले समय बिताए। तिनीहरूको प्रयास र दोभाषेको माध्यमबाट वहाँले न्यानोपन, करूणा र दयाको अनुभव गर्नुभयो, जसले वहाँको एक्लोपन र निराशालाई कम गरिदिए जस्तो भयो। केही घण्टा भित्रै वहाँलाई एउटा नयाँ व्हीलचेयरमा बसाइयो। वहाँ धेरै उत्साहित हुनुभयो, विशेष गरी जब वहाँ वर्षौंपछि पहिलो पटक बाहिर घाममा निस्कन पाउनुभयो। हाम्रा फिजियोथेरापिस्टले वहाँलाई अंगालो हाले, स्थानीय मण्डलीका स्वयंसेवकहरूसँग छिनापर्सी गराइदिए र येशु ख्रिष्टको बारेमा बताए। मिश्र वाङले थाहा पाउनुभयो कि वहाँ एक्लो हुनुहुन्न, परमेश्वरले वहाँको वास्ता गर्नुहुन्छ र अरू क्रिश्चियनहरूले पनि गर्छन्। वहाँको हृदय न्यानो भयो र वहाँले येशूलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभयो। अनि अहिले 3 वर्षपछि मण्डलीका केही क्रिश्चियन महिलाहरू नियमित रूपमा मिश्र वाङको सानो कोठामा जान्छन्, वहाँको भान्सा सफा गरिदिन्छन् र लुगा धोइदिन्छन्। तिनीहरूको प्रेम र हेरचाहले मिश्र वाङलाई प्रभुको ज्ञानमा हुर्किन प्रोत्साहन दिन्छ। यद्यपि वहाँ अझै पनि मण्डलीसम्म जान असमर्थ हुनुहुन्छ, वहाँले आफ्नो सानो कोठालाई नै संगतिका लागि खोलिदिनु भएको छ। हालै जब जोनी र साथीहरूको टोलीले पुनः भेटघाट गर्यो, वहाँले ठूलो मुस्कानका साथ हामीलाई स्वागत गर्नुभयो। जब हामीले वहाँलाई वहाँको मनपर्ने बाइबलको पद बारे सोध्यौं, वहाँले याकुबको पुस्तक र जिब्रोलाई नियन्त्रणमा राख्नुको महत्व बारे बताउनुभयो। अब यो मानिस आफ्नो जीवनको अवस्थालाई लिएर मनमा तितोपन बोकेर बस्दैन। वहाँको जिब्रोले अब म कति अभागी भन्दैन, बरु वहाँको जिब्रो परमेश्वरको प्रशंसाले भरिएको छ। वहाँ अब एक्लो हुनुहुन्न। मित्र, म आशा गर्छु कि तपाईँले मिश्र वाङलाई आफ्ना प्रार्थनाहरूमा सम्झनुहुनेछ, अनि मिश्र वाङले तपाईँलाई भने जस्तै परमेश्वरले तपाईँलाई कहिले नछाड्ने र कहिले नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। याद राख्नुहोस्, ख्रिस्टको साथमा तपाईँ कहिले एक्लो हुनुहुन्न र त्यहाँ सधैँ आशा रहन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802-0848-70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
0: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411-87466, 98411-87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754, 01-4770-754।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

र नारी आवाज तपाईँहरूले गुड न्युज एफएमको प्रसारणमा चाहिँ प्रत्यक्ष प्रसारण चाहिँ आइतबार यति समयमा सुन्दै आइरहनु भएको छ भने यसको पुनः प्रसारण शनिबार पनि तपाईँहरूले 2 बजे पछाडि सुनेर साथ दिन सक्नुहुनेछ र अन्य माध्यमहरूबाट पनि तपाईँहरूले गुड न्युज एफएमको प्रसारणमा नारी आवाज सुनेर साथ दिइरहनु भएको छ दिन सक्नुहुनेछ। यदि तपाईँहरूले रेडियोलाई ट्युन गरेर तपाईँहरूले आफ्नो मोबाइलबाट अथवा रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz चाहिँ पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ युट्युब युजर हुनुहुन्छ भने चाहिँ गुड न्युज एफएम 105.1 MHz गर्नुभयो भने तपाईँहरूले फुर्सदको समयमा पनि कतिवटा हाम्रो कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि चाहिँ www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ जाँदै हुनुहुन्छ तपाईँको आफन्तहरू हुनुहुन्छ भने चाहिँ गुड न्युज एफएमको प्रसारणलाई सुनेर तपाईँहरूले संगतिको साथी बनाउन सक्नुहुन्छ र तपाईँहरूलाई गुड न्युज एफएमको प्रसारण कस्तो लागिरहेको छ अनि कुन कार्यक्रमहरू तपाईँहरूले बढी सुन्नुहुन्छ अथवा कुन समय तपाईँहरूलाई पाइक परिरहेको छ अनि कस्तो चाहिँ कार्यक्रम भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ भने पनि तपाईँहरूले आफ्नो सल्लाह सुझाव एकदम निर्धक्क भएर तपाईँहरूले गर्न सक्नुहुनेछ। हामीलाई तपाईँहरूको सल्लाह सुझावको एकदमै आवश्यकता पनि छ र हामी चाहन्छौ पनि तपाईँहरूबाट सल्लाह सुझाव लिन चाहन्छौ हामी र किन भन्दाखेरि चाहिँ तपाईँहरू हाम्रो शुभचिन्तक पनि हुनुहुन्छ हामीलाई वास्ता गर्ने माया गर्ने व्यक्तिहरू हुनुहुन्छ त्यो कारणले गर्दा तपाईँहरूले दिएका सल्लाह सुझावहरूलाई हामी पक्कै पनि लिनेछौ। यदि सम्भव भयो भने त्यो कुरा अनुसार हामी हाम्रो प्रसारणमा केही कुराहरू गर्न पनि सक्नेछौ र त्यसको लागि तपाईँहरूले फेसबुक युजर हुनुहुन्छ वाट्सएप युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। वाट्सएप युज गर्नुहुन्छ भने चाहिँ तपाईँहरूले 9802344646 तपाईँहरूले म्यासेज कल गर्न सक्नुहुन्छ। यदि फेसबुक चलाउनुहुन्छ भने चाहिँ म्यासेन्जरमा गएर गुड न्युज एफएम 105.1 MHz तपाईँहरू यदि फलो गरिरहनु भएको छ भने त्यहाँबाट पनि तपाईँहरूले हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। यदि कल गर्न चाहनुहुन्छ फोन गर्न चाहनुहुन्छ भने वाट्सएपमा पनि गर्नुहोस्। ल्यान्डलाइनमा चाहिँ 4474 7154 तपाईँहरूले फोन गर्न सक्नुहुन्छ भने 59 13 75 5 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। नारी आवाजमा छौ हामी नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्छौ विभिन्न नारीहरूसँग पनि समय समयमा हामीले कुराकानी गर्दै आइरहेका छौ र आज पनि मैले तपाईँहरूको बीचमा एउटा विषयलाई लिएर आएकी छु र नारी र संघर्षको विषयमा संघर्ष पछाडि पक्कै पनि सफलताका कुराहरू पनि छन् र पनि स्त्री लैले पनि नारीहरूले कतिवटा कुराहरूमा चाहिँ नारी भएकै कारणले गर्दाखेरि संघर्ष गरिरहनु भएको छ होइन समाजको कारणले गर्दा होस् अथवा कुनै कुनै त्यस्ता रूल्सहरू रेगुलेसनको कारणले गर्दा होस् नारीहरूले संघर्ष गरिरहनु परेको छ संघर्ष गरिरहनु भएको छ अनि त्यहाँबाट चाहिँ हामी कसरी निस्किन सक्छौ त अथवा हाम्रो समाज अथवा भनौँ न हामीलाई अरूले हेर्ने दृष्टिकोण र परमेश्वरले हेर्ने दृष्टिकोण के छ अनि हामी आफैले चाहिँ के गर्यौं भने चाहिँ त्यो संघर्षबाट निस्किन सक्छौं त भन्ने विषयमा केही कुराहरू म तपाईँहरूको बीचमा गर्नेछु। शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु गीत पछि भने म तपाईँहरूको बीचमा आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र गुड न्युज एफएमको प्रसारणलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ भने चाहिँ म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र नारी आवाजमा हुनुहुन्छ फिमेल भोइसमा र यसमा चाहिँ हामीले नारीलाई मात्रै फोकस गर्ने अथवा नारीले मात्रै सुन्ने कार्यक्रम चाहिँ होइन यो, यसमा पुरूषहरूले पनि सुन्न सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ एउटा नारी यो संसारमा आउनको लागि पुरूषको पनि त्यतिकै योगदान छ, एउटा नारी सफल हुनको लागि उसको जीवनमा सहभागिता पुरूषको पनि हुन्छ होइन, एउटा घरमा बुवा भाइ दाई दाजुभाइ होइन विभिन्न किसिमको पात्र पक्कै पनि हुनुहुन्छ घरमा, समाजमा, काम गर्ने ठाउँमा, जुनसुकै ठाउँमा पनि हामी जान्छौँ भने मेल र फिमेल त पक्कै पनि पुरुष र नारी नै गरेर हामीले देखेका छौँ। काहीँ न काहीँ कतै न कतै केही न केही कुरामा हामी संलग्न भइरहेका हुन्छौँ र एकअर्कालाई भनौँ न उत्साह हामीले दिइरहेका हुन्छौँ, सपोर्ट हामी गरिरहेका हुन्छौँ। बाइबलले पनि नारीलाई चाहिँ पुरुषको एउटा सहयोगको रूपमा नै बनाउनु भएको थियो सुरुवातमा, अनि त्यस पछाडि चाहिँ हामी हेर्छौँ भने अहिलेसम्म हेर्दा पनि नारीले पुरुषलाई सहयोगीको रूपमा नै एउटा सहायता गरेको हामी देख्छौँ र पुरुषले पनि नारीलाई एउटा सहायता उत्साह प्रेम गरेको नै हामी देख्छौँ। एकअर्काको एउटा भनौँ न लेनदेन छ नै, एकअर्कासँग चाहिँ भनौँ एउटा असल सम्बन्ध छ भन्न चाहन्छु म, किनभने परमेश्वरको वचनले नै सुन्दर प्रकारले पुरुष र नारीलाई बनाउनु भएको छ र पनि नारीहरू कहिलेकाहीँ विभिन्न किसिमको संघर्षहरू गरेको देख्छौँ। हाम्रो समाजले हाम्रो विभिन्न परिस्थितिले चाहिँ नारीलाई फरक ढंगले चाहिँ हेरिएको देखिन्छ र विभिन्न किसिमको कुराहरू पनि हामी देख्छौँ देशै पछि समाजै पछि होइन परिवारै पछि एउटा महिलालाई एउटा नारीलाई हेर्ने दृष्टिकोण अनि गर्ने व्यवहार अनि नारी आफै स्वयंले पनि आफूसँग भएका कतिवटा कुरालाई चाहिँ संघर्षको रूपमा लिने, गाह्रोको रूपमा लिने अथवा सजिलोको रूपमा लिने, त्यसलाई सही प्रकारले प्रयोग गरेको अनि गलत प्रकारले प्रयोग गरेको हामी देखिरहेका हुन्छौँ। कतिपटक म नारी हो भन्दै गर्दा फेरि हामीले हाम्रो कर्तव्यहरू बिर्सन्छौँ, कतिपटक हामीले गर्नुपर्ने कतिवटा कुराहरू सहयोगीको रूपमा गर्नुपर्ने कुराहरू हामी बिर्सन्छौँ अथवा हाम्रो जिम्मेवारीहरू रेस्पोन्सिबिलिटीहरू हामी अलिकति पन्छिन खोजेका कुराहरू देख्छौँ। परमेश्वरको महिमाका कुराहरूमा पनि र हामी संसारकै कतिवटा रेस्पोन्सिबिलिटीमा पनि हामीले आफैले आफैलाई कमजोरी तुल्याएको पनि हामीले देखेका छौँ। त्यो कारणले गर्दा यसमा चाहिँ परमेश्वरले के भन्नुहुन्छ त होइन, नारीको संघर्षमा नारीले कसरी सफलता पाउन सक्छन् अथवा कसरी आफूलाई बुझ्न सक्छन्? सधैँभरि अरूले बुझ्नुपर्छ भन्ने पनि छैन, अरूले बुझ्न पनि सक्नुहुन्छ नबुझ्न पनि सक्नुहुन्छ, हामीले सोचेको जस्तो ठाउँ पनि हामीले पाउन सक्छौँ हामी नपाउन पनि सक्छौँ, अनि हामीले अरूलाई आफ्नो कुराहरू व्यक्त गर्न पनि सक्छौँ, कतिपटक हामीले व्यक्त नगर्न पनि सक्छौँ, अनि हामी नजानेका पनि हुन सक्छौँ, कतिपटक हामीले बुझाउन सक्छौँ पनि कतिपटक हामी सक्दैनौँ पनि होइन, कतिपटक चाहिँ हामीले जति बुझाउन सक्छौँ अरूले त्यति नै बुझिदिन्छ नि त हामीलाई, अनि डिटेलमा हामी हाम्रो फिलिङ डिटु हामी अरूलाई बुझाउन सक्दैनौँ होला, कतिपटक हाम्रो सङ्घर्ष कतिपटक हामी जस्ताको जस्तै अरूलाई भन्न सक्दैनौँ होला, तर हाम्रो परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीलाई जस्ताको जस्तै हाम्रो फिलिङ हाम्रो बोगाई सबै कुराहरू देख्नुहुन्छ नि त, अनि त्यो कारणले गर्दा चाहिँ हाम्रो सङ्घर्ष हामीले सोचेको भन्दा फरक भइरहेको पनि हुनसक्छ। त्यो कारणले गर्दा परमेश्वरको वचन अनुसार म तपाईँहरूलाई आज उत्साह दिने कोसिस गर्नेछु र मलाई आशा छ तपाईँहरू आश्वासित हुनुहुनेछ र संघर्ष सबैको जीवनमा छ, पुरुषको जीवनमा संघर्ष छैन भन्न खोजेको होइन, आज चाहिँ म अलिकति नारीहरूलाई फोकस गर्न चाहन्छु। यसमा चाहिँ पुरुषहरूले पनि यसलाई बुझिन सक्नुहुन्छ अथवा भनौ नारीहरूले पनि बुझेर अझै पुरुषहरूसँगको सहकार्यमा सजिलो हुन सक्छ र हरेक नारीको जीवनमा एउटा अलग्गै किसिमको कथा पनि हुन्छ र हरेक शान्त मुस्कानको पछाडि मौन लडाईहरू त्याग विश्वासका परीक्षाहरू लुकेका पनि हुन सक्छन् र परमेश्वरको वचनले चाहिँ हामीलाई बुझाउनुहुन्छ कि संघर्ष नै एउटा महिलाको लागि नारीको लागि त्यो संघर्षको कथा नै अन्त्य चाहिँ होइन, यो त परमेश्वरको सामर्थ्य र अनुग्रह प्रकट गर्ने ठाउँ पनि हो भनेर चाहिँ उहाँले हामीलाई भन्नुभएको छ। अनि धेरै दृष्टिकोणबाट बाइबलीय दृष्टिकोणबाट भनौँ संसारको दृष्टिकोणबाट चाहिँ हामी निहाल्न सक्छौँ। मुख्यतया चाहिँ परमेश्वरको वचनबाट चाहिँ संघर्षले तपाईँको मूल्य पक्कै पनि घटाउँदैन,
भनेर चाहिँ परमेश्वरले हामीलाई समग्र रूपमा चाहिँ भन्नुभएको छ होइन। बाइबलमा पनि थुप्रो नारीहरूले संघर्ष गर्नुभएको छ, नारीको संघर्ष हामी देख्न सक्छौ होइन। त्यहाँनिर उहाँहरूले सामना गर्नुभएको, धेरै महिलाहरूले सामाजिक दबावहरू अनि हृदयमा धेरै दुःखहरू सामना गर्नुभएको, फिजिकल रूपमा, मेन्टली रूपमा, र परमेश्वरले उहाँहरूलाई कहिले पनि नबिर्सनु भएको कुराहरू हामीले त्यहाँनिर देखेका छौँ। हामी चाहिँ के हेर्छौँ भन्दाखेरि संघर्ष भन्ने बित्तिकै हामीले काम गर्ने ठाउँमा हामीलाई एकदमै हामीले भनेको जस्तो नगरिदिएको, हाम्रो परिवारले हामीलाई भनेको जस्तो नगरिदिएको, अनि हाम्रो साथीभाइहरूले हामीलाई नबुझेको, त्यो मात्रै संघर्ष भन्छौँ कि। तर कतिपय त हामी आफै नारीहरूमा पनि त्यस्ता किसिमको संघर्षहरू छन् जुन कुरा हामी व्यक्त गर्न सक्दैनौँ, जुन कुरा हामी बहु त्यो उतार्न सक्दैनौँ कि यो चाहिँ साँच्ची यो हो भन्ने कुरा हामी गर्न सक्दैनौँ। र कतिपय त हामी आफै पनि बुझ्दैनौँ कि म के हो, म त्यसको लागि छु, म कसरी यो कुरालाई सामना गर्ने भन्ने कुरा पनि बाटोहरू हामी पहिलाउँदैनौँ। त्यो कारणले गर्दा हामी नारीहरूले धेरै किसिमको संघर्षहरू चाहिँ गरिरहेका हुन्छौँ। तर संघर्षले चाहिँ संघर्षलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि कतिपय चाहिँ हामी नारी भएको कारणले गर्दा मैले संघर्ष गर्नु पर्यो, यो संघर्ष त्यो संघर्ष भन्छौँ। तर यथार्थको संघर्ष चाहिँ हामीले कसरी गरिरहेका छौँ, मैले मेरो कामलाई कसरी गरिरहेको छु, मेरो रेस्पोन्सिबिलिटीलाई कसरी गरिरहेको छु, म एउटा छोरी हो भने त्यो रेस्पोन्सिबिलिटी मैले कसरी निभाइरहेको छु, म एउटा घरको सदस्य हो भने, कुनै ठाउँको काम गर्ने व्यक्ति हो भने, समाजको देशको नागरिक हो भने चाहिँ मैले मेरो कामलाई मेरो रेस्पोन्सिबिलिटीलाई कसरी निभाइरहेको छु। अनि त्यो संघर्ष गर्ने क्रममा त दुःख पनि हुन सक्छ नि त, दुःखले चाहिँ हाम्रो मूल्य घटाउँदैन भनेर चाहिँ परमेश्वरको वचनले हामीलाई उत्साह दिनुभएको छ। यदि म स्टुडेन्ट हो, म विद्यार्थी हो भने, एउटा नारी विद्यार्थी हो भने मैले असल प्रकारले त्यसलाई अध्ययन गर्ने कि नगर्ने, होइन, कुनै ठाउँमा काम गर्दैछु भने त्यसलाई मैले असल प्रकारले निभाउने कि ननिभाउने त। यदि तपाईँहरू घरमा गृहिणी हुनुहुन्छ, आमा हुनुहुन्छ, होइन, एउटा बुहारी हुनुहुन्छ, कुनै पनि कुरामा तपाईँहरू इन्भल्भ हुनुहुन्छ भने त्यसलाई संघर्ष गरिरहेकोलाई चाहिँ त्यसलाई तपाईँले कसरी लिने त, ए मेरो संसार सकियो, म अरू जस्तो भएँ कि भएन, अथवा म नै यसमा किन भनेर हामी गनगन गर्ने कि यो संघर्षले चाहिँ मेरो मूल्य घटाउँदैन तर बढाउँछ, यो चाहिँ मानिसहरूको बीचमा नहोला तर परमेश्वरले चाहिँ मलाई यसको मूल्य दिनुहुन्छ भनेर हामी संघर्ष गरिरहेका नारी हौ कि होइनौ। उदाहरण धेरै छ बाइबलमा, भन्नाले वर्षौंसम्म अपमान र पीड़ा सहेकी छन्, संघर्ष गरेकी छन्। पहिलो स्वामीहरूले एक अध्यायमा हामी हेर्छौ, तर उहाँको संघर्षले उहाँलाई परमेश्वरको उपस्थितिमा प्रार्थना गर्न सिकाएको छ, र परमेश्वरले उहाँको रोदन सुनेर दुःखलाई आनन्दमा बदलिदिनु भएको छ। आज हामी नारीहरू चाहिँ परमेश्वरको समक्ष पुग्नुको सट्टामा चाहिँ पहिला नै हामी आफू समाधान गर्नतिर लाग्छौँ, अनि त्यो आशिष पाउन मात्र हामी एकदमै बिचैमा हाम्रो त्यो भनौँ न संघर्ष गरेर म्याराथन दौडिसके पछाडि त त्यसको गोल्ड मेडल अथवा कुनै पनि मेडल पाउने बेलाभन्दा अगाडि नै यति लामो दौड किन दौडिने, होइन, मलाई यो हुनसक्छ त्यो हुनसक्छ भने हामीले बीचमा छोडिदियौँ, होपलेस भयौँ, हामी त्यो म्याराथन दौडको विषयमा हामीलाई थाहै भएन, होइन, यो पछाडि के छ त प्राइज भन्ने कुरा हामीले याद गरेनौँ, होइन, सलाखीपनाहरू अपनायौँ, बीचमा सर्टकट बाटोहरू अपनायौँ, अथवा विभिन्न किसिमका कुराहरू गर्यौँ, गनगन गर्यौँ, अथवा विभिन्न किसिमका कुराहरू गर्यौँ भने त्यो त पाउँदैनौँ नि त हामीले, होइन। हन्नालाई उनको पीड़ाले कहाँ पुर्याएको छ, परमेश्वरसँग प्रार्थना गर्न पुर्याएको छ। आज तपाईँको संघर्षले चाहिँ तपाईँलाई कहाँ पुर्याएको छ भन्ने चाहिँ एकदम महत्वपूर्ण कुरा हो, र उनको आँसुलाई आनन्दमा परिणत गरिदिनु भएको छ। यो चाहिँ नारीको संघर्ष पछाडिको एउटा बिन्दु हो, एउटा भनौँ न डेस्टिनेसन हो, होइन। त्यो कारणले गर्दा संघर्ष पछाडिको पनि डेस्टिनेसन हुनुपर्छ, संघर्षको पनि एउटा डेस्टिनेसन हुनुपर्छ, अथवा भनौँ दौड़को पनि एउटा हुन्छ नि, कहाँनिर पुग्ने हो त गन्तव्य भन्ने कुरा। तर आज हामी चाहिँ परमेश्वरको सामु पुग्नुको सट्टामा संघर्षमा चाहिँ मानिसहरूको बीचमा पुग्ने, होइन, कम्प्लेनहरू बढी गर्ने, अथवा भनौँ त्यसको समाधान आफै गर्न खोज्ने गरिरहेका छौँ, अनि हामीले गोल्डको मेडल पाउनुको सट्टामा हामीले चाहिँ प्लास्टिकको मेडलहरू त बनाऊ, त्यस्तो किसिमको जुन पाउनु पर्थ्यो नि एकदमै गहकिलो कुरा पाउँथ्यौँ हामीले, त्यसको भागीदारी थियौँ हामी, तर हामीले हलुङ्गो खालको कुराहरू पाइरहेका छौँ, अनि हामी क्षणिक खुसी भइरहेका छौँ, अनि त्यसमा नै हाम्रो फेरि अर्को भनौँ न संघर्ष सुरु भएको छ, होइन। संघर्ष नराम्रो कुरा होइन, जहाँ कहीँ पनि संघर्ष नराम्रो कुरा होइन,
होइन, कुनै पनि ठाउँमा पुग्नको लागि मेहनत गर्नुपर्छ, त्यो नराम्रो कुरा होइन, अनि त्यो चाहिँ गर्नुपर्छ, त्यसमा चाहिँ हामी रमाउनुपर्छ, त्यसलाई चाहिँ हामीले भनौँ न यत्तिकै यो चाहिँ यत्तिकै हो, म बरु यो गर्नुको सट्टा चाहिँ म त्यो व्यक्ति भट्न जान्छु अनि अथवा म यो चलाखी गर्छु अनि यो गर्छु भन्यो भने चाहिँ त्यही अनुसारको मेडल हामीले पाउँछौँ। त्यो मेरो लागि पनि हो, तपाईँहरूको लागि पनि हो, र कति धेरै आमा दिदी बहिनीहरूले यहाँ फोन गर्नुहुन्छ, उहाँहरूको सङ्घर्षहरू बताइरहनुहुन्छ कि त्यो सङ्घर्ष पछाडि मलाई म चाहिँ एकदमै त्यो मेडलहरू अथवा भनौँ परमेश्वर दिने त्यो भनौँ न पुरस्कार देखिरहेको हुन्छु अनि एकदमै आनन्द पनि लाग्छ। तपाईँहरूको सङ्घर्षमा सफलता छ, सङ्घर्षमा पनि तपाईँहरूले हाँसी हाँसी गरिरहनु भएको छ, कुनै न कुनै दिन त्यसको मेडल तपाईँहरूले पाउनुहुनेछ। मानिसहरूले भलाइ तपाईँलाई मेडल नदिनु होला, तर परमेश्वरले भने 100% दिनुहुन्छ, यस्तो व्यक्तिलाई दिनुहुन्छ जो इमान्दार छ, हन्ना चाहिँ इमान्दारपूर्वक परमेश्वरको सामु गएकी छन्। यो त मेरो गीतको साथमा तपाईँहरू दिन चाहन्छु, गीतपछि पनि यही कुरालाई निरन्तरता दिनको निम्ति म आउने नै छु।

अजमे के आश्रिश मैगीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। नारी आवाज सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। आज मैले एउटा अति नै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई, यो जीवनमा नारीको जीवनमा चाहिँ संघर्षको विषयमा महत्वपूर्ण भन्नाले भइरहेको कुरा गर्नु चाहिँ महत्वपूर्ण कुरा होइन, यो विषयमा छलफल हुनु चाहिँ एकदमै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। नारीको जीवनमा चुनौती र उहाँहरूको जीवनबाट चाहिँ पाइने प्रेरणा होइन, चुनौती पछाडिका संघर्ष पछाडिका सफलताहरू छन्। र पनि त्यो संघर्ष भन्ने शब्द त हामीलाई त्यति मन पर्दैन, कति धेरै संघर्ष गरेको मैले भन्दै गर्दा त्यो संघर्ष गर्ने समयमा त उसलाई एकदमै गाह्रो भइरहेको हुन्छ। म संघर्ष गरिरहेको छु भन्नको लागि सजिलो छैन। हरेक नारीको जीवनमा, अघि मैले भनिसकेको छु, एउटा अलग्गै कथाहरू छन्, अलग्गै स्टोरीहरू छन् होइन। हेर्दा फेरि त्यस्तो स्टोरीहरू संघर्षहरू नदेखिन सक्छन्, तर वास्तवमा भन्ने हो भने धेरै नै छन्। नेपालको परिवेशमा, हामी नेपालीहरूको परिवेशमा भन्नुपर्दा त अझै फरक प्रकारको, हामीले अब नजिकबाट देखेको नेपालीहरूलाई नै भएको कारणले गर्दा हामी आफै पनि त्यो अवस्थामा अथवा त्यो परिवेशमा हुर्किएको कारणले गर्दा हामीले नजिकबाट भन्न सक्ने भनेको हामी नेपालीहरूकै विषयमा हो। तर मानिस त हामी मानिस जाति नै हो, जुनसुकै देशमा पनि हामीले गर्ने कुराहरू खान बस्न लाउन सम्बन्धहरूका कुरामा त एउटै नै छ होइन। ठाउँ अनुसार अलिकति प्रोसेसहरू फरक होला, सिस्टमहरू फरक होला, तर हाम्रो शरीरले गर्ने कुराहरू, हामीले सोच्ने कुराहरू त कतिवटा मिल्दोजुल्दो पनि छ होइन। त्यो कारणले गर्दा परमेश्वरको सन्तानहरू हो हामी, संसारैभरि गरिरहनु भएका संघर्षहरू मिल्दोजुल्दो हुन सक्छन्, तरिकाहरू फरक हुन सक्छन्। त्यो कारणले गर्दा आज मलाई यो विषयमा कुराकानी गर्न मन लाग्यो। अहिले मैले अघि गीतभन्दा अगाडि चाहिँ हन्नाको विषयमा एउटा उदाहरण दिएकी थिएँ। हन्नाको जीवनमा चाहिँ जुन प्रकारको संघर्ष थियो नि, उनको संघर्ष फरक थियो। मान्छेले खालि खान लाउनको लागि मात्रै संघर्ष गर्दैन, मान्छेले खालि त्यो भनौँ न सम्पत्तिको लागि मात्रै संघर्ष गर्दैन, कतिपल्ट रिलेसनमा पनि संघर्ष गरिरहेको हुन्छ। एउटा व्यक्तिले अर्को व्यक्तिसँगको कुराकानीको लागि पनि संघर्ष गरेको हुन्छ होइन। संघर्ष भन्ने बित्तिकै थुप्रो प्रकारको संघर्षहरू छ। मान्छेले सानो सानो कुराको पनि संघर्ष गरिरहेको छ, ठूलो ठूलो कुराको पनि संघर्ष गरिरहेको छ। कतिजनालाई त्यो कुरा संघर्ष नलाग्न सक्छ, कतिले खानको लागि संघर्ष गरेको छ, कतिले लाउनको लागि, बस्नको लागि, घाँस पास कपासकै लागि पनि मानिसले संघर्ष गरिरहेको छ भने, त्यो हुँदाहुँदै पनि मानिस सबै कुरा भएर चाहिँ के संघर्ष गर्दैन त भन्ने कुरामा कतिजनाले रोगहरूलाई संघर्ष गरिरहेको छ, कतिजनाले आफ्नो जिम्मेवारीमा संघर्ष गरिरहेको छ होइन। सबै कुरा थियो, सबै कुरा गरिरहेको थियो, घरमा कोही बिमारी भइदियो अथवा के भयो, अचानक केही कुराहरू भइदियो भने फेरि त्यसमा नै संघर्ष गरिरहेको छ मानिसले। यो विभिन्न किसिमको संघर्षहरू छ, कसैको प्रेम पाइरहेको छ, तर त्यसमा फेरि कतिवटा कुराहरूको संघर्ष छ। उदाहरणको रूपमा हन्नालाई हामी हेर्न सक्छौँ, उनको श्रीमानले उनलाई कति धेरै प्रेम गर्थे, उनलाई होइन त्यो सबै कुराहरूमा कमी राखेका थिएनन्। दसजना सन्तान बराबर कि म छैन र भन्ने कुरा पनि उनले आफ्नो श्रीमतीलाई भनेका छन्। उनको श्रीमतीको पेन चाहिँ फेरि फरक अर्को स्त्रीसँग नै छ होइन, उनको सन्तान नभएको कारणले गर्दा त्यो खालको संघर्षहरू हामी देखेका छौँ। पेन छ एउटा सन्तान नपाउनुमा, नहुनुमा होइन, त्यो समाजले हेर्ने दृष्टिकोण, व्याख्या गर्ने, व्यवहार गर्ने कुराले संघर्ष गरिरहेको हामी हन्नालाई देख्न सक्छौँ। र त्यो संघर्षले चाहिँ उनलाई परमेश्वरको सामु पुर्याएको छ। मानिसहरू थिए उनको वरिपरि, अनि आज मैले जोड्न खोजेको कुरा चाहिँ संघर्षमा हामी कहाँ जान्छौँ। संघर्ष चाहिँ छ, केही न केही कुरामा संघर्ष छ, तर हामीले समाधान कसरी गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। कतिवटा कुरा चाहिँ हामीले चाहेर हामी गर्नै सक्दैनौँ कि, उनले कति संघर्ष गरिनुहोला परमेश्वरको सामु पुग्नुभन्दा अगाडि, धेरैवटा संघर्ष गरिनुहोला, उनले श्रीमानसँग भनिनुहोला, आफ्नो प्रयास गरिनुहोला, के गर्दा समाधान गर्न सकिन्छ भन्ने कुरामा पनि उनी गइनुहोला। हामी पनि धेरैवटा बाटोहरू भएर जान्छौँ कि, अनि अन्तमा तपाईँ नै चाहिन्छ भन्ने गीत गाउँछौँ नि हामी, भागेर कहाँ जाउँ म होइन, अन्तमा तपाईँ नै चाहिन्छ, लुकेर कहाँ लुकु म, ज्योति तपाईँ नै हुनुहुन्छ भने हामी एउटा भजन गाउँछौँ। त्यसरी नै हामी अन्तमा त फेरि परमेश्वरकोमा नै जानुपर्ने हुन्छ। र पनि एउटा नारीहरूको संघर्ष फरक प्रकारको छ, समाजले नै
तिमीले गर्नुपर्छ, तिम्रो संघर्ष हो यो भनेर, अनि शरीरका पनि कतिवटा संघर्षहरू छन् हाम्रो, अनि त्यो समयमा चाहिँ त्यो संघर्षले हामीलाई कहाँ पुर्याउँछ भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ होइन। धेरै थुप्रै मध्येमा चाहिँ हन्नाको दुःखमा, रोदनमा चाहिँ दुःखले चाहिँ उनलाई आनन्दमा पुर्याएको छ, विश्वासले संघर्षलाई उद्देश्यमा बदल्छ। कति पटक हाम्रो विश्वासले संघर्षलाई उद्देश्यमा बदल्छ। जब हामी प्रेरणादायी जीवनहरू हेर्छौं, प्राय पीड़ाबाट नै ठूलो उद्देश्यको जन्म भएको हामी पाउँछौ कि। हामीले आज संसारमै पनि ठूलो ठूलो कुराहरू देख्छौ नि, एकदमै सफल व्यक्तिहरू देख्छौ, अनि एकदम ठूलो ठूलो पोजिशनमा देख्छौ, अनि हामीलाई चाहिँ डाहा लाग्छ कि कति पटक ऊ त्यहाँ पुग्नु पाए हुन्थ्यो, उसको जस्तो लाइफ स्टाइल जिउनु पाए हुन्थ्यो, अथवा उसको जस्तो सबैजनाले वाह वाह गरे देखि मलाई मन पर्थ्यो भनेर कति पटक हामी पोलिटिकल पार्टीहरूमा अथवा भनौँ सेलिब्रिटीहरूमा आज बढी देख्छौँ होइन, कतिवटा अफिसमा पनि हामी देख्न सक्छौँ। तर उसले कति धेरै त्यो पर्दा पछाडिको सङ्घर्ष आजकल त होइन त्यो देखाइरहेको हामी देख्छौँ नि। कुनै पनि मुभीहरूमा हामी हेर्छौँ भने कति राम्रो राम्रो सिनहरू देख्छौँ कि, हामीले कति राम्रो राम्रो ठाउँमा घुमेको, हिँडेको, सबै कुराहरू देख्छौँ। तर त्यसको ब्याकग्राउन्ड अथवा भनौँ त्यसको त्यो बिहाइन्ड द सिन भन्छ नि, सिनको पछाडिको लाइफ स्टाइलको चाहिँ कति धेरै सङ्घर्ष हुन्छ कि। पहाड जंगल खान पाएको नपाएको, लाउन पाएको नपाएको, कति पछाडि बसेर रोगको कुराहरू, रोदनका कुराहरू हामीले हन्नाको जीवनमा सामेल देख्यौँ होइन, उसको पति देख्यौं प्रेम गर्ने, तर त्यो भित्र कति संघर्ष थियो होला। त्यसै आज हामी स्त्रीहरूमा पनि यस्ता संघर्षहरू, थुप्रै संघर्षहरू देख्छौ, अनि चटक्क परेको जीवमा चाहिँ हामी देखेका हुँदैनौ। कति मेहनत गरेको हुन्छ मान्छेले, कति संघर्ष गरेको हुन्छ, कतिचोटि रोको हुन्छ एकान्तमा होइन, कति एक्लो भएको हुन्छ मान्छे, त्यो चाहिँ हामी देख्दैनौँ कि। उसले भएको सुविधा फेसिलिटीका कुराहरू चाहिँ ती कुराहरूलाई हामी कम्पेयर गरिरहेका हुन्छौँ, उसलाई किन मलाई किन, अथवा उसले पाएको कुरा म पनि पाउने चाहन्छु भन्छौ। चाहनुहुन्छ भने तपाईँले सङ्घर्ष पनि गर्नुपर्छ, अथवा तपाईँलाई आफ्नो सिस्टमको त्यो सङ्घर्ष दिएको पनि हुनसक्छ। सङ्घर्ष सबैको एउटै छैन, डेस्टिनेसन सबैको भनौँ न, संसारमा हामी हिँड्दै गर्दाखेरि वरदानहरूको कुराहरूमा पनि एउटै छैन, चाहनाहरू पनि एउटै छैनन् होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो डेस्टिनेसन कहाँ हो अनि कस्तो खालको सङ्घर्ष गर्ने, करियर कहाँ हो अनि कस्तो खालको करियर हामीले चुज गरेका हौ, अनि हाम्रो कलिङ के हो भन्ने कुरालाई हामीले थाहा पायौँ भने चाहिँ एकदमै असल हुन्छ जस्तो लाग्छ मलाई। अनि जब हामी उदाहरणको रूपमा रुथले वैवाहिक जीवनको वियोग र चरम गरिबी सहनु परेको थियो कि, बाइबलको उदाहरण हेर्यौँ भने कतिवटा हामी रुथको उदाहरण, त रुथले चाहिँ यीशुको वंशलाई जन्माइन्, अनि रुथले बोअज जस्तो श्रीमान पाइन्, अनि नाओमी जस्तो सासू भन्छौ क्या हामी। त्यहाँ रुथले हेर्नुहोस् त विवाह गर्ने बित्तिकै आफ्नो पतिको वियोग सहेकी छन् नि त होइन, अनि त्यस पछाडि गरिबी यतिसम्म देखेकी छन् कि उनले चिला बालाहरू बटुल्ने संघर्ष गरेकी छन्। त्यहाँ कुनै गुनासो छैन, त्यहाँ थुप्रै स्त्रीहरू थियो होला नि, महलमा बस्ने स्त्रीहरू थियो होलान्, तन्न खान पाउने स्त्रीहरू थियो होलान् होइन, काममा लगाउने सुख सयलमा बस्ने स्त्रीहरू थियो होलान्। त्यो रुथको लाइफ स्टाइल त फरक थियो नि, रुथले अर्काको देशमा गएर होइन एउटा आफ्नो आफूसँग भएको श्रीमान, आफूले बिहे गरेको श्रीमान छैन, उसको आमालाई धरी हेरेर अनि शिलाबाला बचुलेर कति धेरै सङ्घर्ष गरेकी थिइन्। संघर्ष पछाडिको त्यो सेनलाई संघर्ष त्यो पर्दामा चाहिँ हामी हेर्छौँ रुथ ब्युटिफुल स्त्री होइन, एउटा असल भनेर हेर्छौँ हामी। संघर्ष गर्नुपर्छ एउटा लाइफलाई ब्युटिफुल बनाउनको लागि, एउटा सुन हुनुभन्दा अगाडि भनौँ न, एउटा असल सुन भन्दा भन्नुभन्दा अगाडि, डिजाइनको गहनामा आउनुभन्दा अगाडि कति पटक सुन आगोमा खारिएको हुन्छ, कहाँ कहाँबाट आएको हुन्छ, बालुवाबाट, समुद्रबाट भनेर हामीले सुनेका छौँ होइन, सुनको कतिवटा कुराहरू भएर प्रोसेसिङमा आएको हुन्छ नि त। सुनको आफ्नै भ्यालु छ, चाँदीको पनि आफ्नै भ्यालु छ, डायमन्डको आफ्नै भ्यालु छ होइन। सुनले डायमन्डसँग कम्पेयर तुलना गर्यो भने ऊ जहिले पनि दुखी हुन्छ, सुनको आफ्नो ब्युटीमा ऊ खुसी हुन सक्दैन।
त्यसमा पनि एउटा ठूलो रहस्य लुकेको छ भनेको जस्तै रुथको विषयमा हेर्नुपर्दा हामी आज रुथ जस्तो बन्न चाहन्छौ कि धेरै पटक रुथ जस्तो बुगारी बन न तिमी रुथ जस्तो बुगारी बन्न चाहन्छौ भन्छौ हामी रुथ जस्तो श्रीमती होइन बोजको श्रीमती बन्न चाहन्छौ हामी होइन बोज जस्तो हस्बेन्ड हामी पाउन चाहन्छौ तर त्यहाँसम्म पुग्नको लागि रुथको जस्तो संघर्ष चाहिँ हामी चाहन्छौ कि चाहँदैनौ त त्यो चाहिँ महत्वपूर्ण कुरा हो नि तपाईँले जे कुरा सेलेक्ट गर्नु भएको छ नि त्यसलाई ब्युटी बनाउनको लागि तपाईँले पनि त्यत्तिकै संघर्ष गर्नुपर्छ होइन रुथले वैवाहिक जीवनको वियोग र चरम गरिबी सहन परेको थियो तर हार मान्नुको सट्टा उहाँले विश्वास र वफादारीको बाटो रोजेको हामी देख्छौ नि इमान्दारिताको बाटो रोजेको हामी देख्न सक्छौ त्यो भन्नु त्यो हुनुभन्दा अगाडि नै बोज आइदिएको भए उनको सासूले त्यो नगरिदिएको भए सटकट वे उनले छुट्टै पहिल्यै बिहे गरिदिएको भए त एउटा त्यस्तो दुःखै पाउनु पर्दैन थियो नि भन्छौ हामी इमान्दारिता छ नि त त्यहाँनिर सिलाबाला बटुलेर होइन माग्न पनि सक्थिन् होला उनले जानु न तपाईँको आफन्तहरूकोमा माग्नु सटकट वे पनि गर्न सक्थिन् तर उनले किन इमान्दारितालाई नै रोजिन् त होइन सिलाबाला बटुल्नुलाई नै किन देखिन् त होइन म दुःखै गर्छु सङ्घर्षै गर्छु किन भनिन् त अनि सङ्घर्ष पनि गरिन् र हामी हेर्छौ भने चाहिँ परमेश्वरले उनको सङ्घर्षलाई आशिषमा बदलेर एउटा राजा दाउद र यीशु ख्रीष्टको वंशजमा चाहिँ ल्याउनु भएका कुराहरू रुथको पुस्तकको चारमा हामी त्यहाँबाट हामी हेर्न सक्छौ तपाईँको जीवनमा तपाईँ रुथ जस्तो भएको पनि हुन सक्नुहुन्छ रुथको एउटा दुईवटा फेज छ कि रुथको शुरूआतमा चाहिँ उनले आफ्नो श्रीमान गुमाएकी छन् कि त्यो वियोग एउटा यङ लेडीलाई कस्तो भएको थियो होला होइन बच्चा पनि छैन अनि श्रीमान पनि डेथ भएको छ त्यो समयमा एउटा यङ लेडीलाई कस्तो भइरहेको थियो एउटा नारीलाई कस्तो भइरहेको थियो होला कतिवटा मानसपटलमा कतिवटा कुराहरू आयो होला कतिवटा कुरा सुनिन होला उनले र पनि उनले त्यहाँनिर रोजेका कुराहरू असल छन् र फेरि पछि उनले असल श्रीमान पनि पाएकी छन् त्यो कुरा असल भएर गएको छ परमेश्वरलाई परमेश्वरकै इच्छालाई खोजेकी छन् अनि त्यो संघर्षलाई चाहिँ परमेश्वरले आशिषमा बदल्नु भएको छ परमेश्वरले चाहिँ थाकेकाहरूलाई बल दिनुहुन्छ तर हामी थाक्नै चाहँदैनौ तर सिधै हामी बल खोज्न चाहन्छौ होइन हामी थकित हुन चाहन्छौ सङ्घर्ष अहिलेको समयको रोजाई हो जस्तो लाग्दैन अनि हाम्रो रोजाई पनि होइन सङ्घर्ष र परमेश्वरले नै हामीलाई यतिले रहर गरेर सङ्घर्ष दिने होइन तर मानिस जाति कस्तो छ भन्दाखेरि चाहिँ बिना सङ्घर्ष बिना स्ट्रगल कुनै पनि कुरा पायौं भने चाहिँ त्यसको भ्यालु हामी त्यति गर्दैनौ हामी छिट्टै मात्तिने व्यक्तिहरू हौ छिट्टै हामी आत्तिने व्यक्तिहरू हौ तर परमेश्वर चाहनुहुन्छ हामीले त्यो कुरालाई टेरेर फरक प्रकारको धारमा गएको परमेश्वरको सन्तानको परिचय दिएको परमेश्वर को हुनुहुन्छ भनेर चिनेको चाहिँ परमेश्वर चाहनुहुन्छ अनि त्यो कारणले गर्दा चाहिँ त्यो बाटोहरू भएर चाहिँ हामीले जानुपर्छ यसै या 40:29-30 हामी हेर्छौ भने चाहिँ उहाँले थाकेकाहरूलाई बल दिन्छु भनेर भन्नुभएको छ दुर्बलहरूको सामर्थ्य बढाइदिन्छु भन्नुभएको छ आजको परिवार होइन स्वास्थ्य र आर्थिक समस्यासँग लड्दै गरेको हामी देख्छौ सम्बन्धसँग लड्दै गरेका छौं हामी अहिलेको समयमा किन भन्दा यसको मेन कज चाहिँ एउटा संघर्ष गर्न नचाहेर पनि होइन तपाईँले रोजेको कुरासँग पुग्नको लागि तपाईँले ब्युटी बनाउनको लागि अरूको भन्दा फरक कुरा रोज्नु भएको छ होला नि तपाईँले पार्टनर रोज्दा तपाईँले कामलाई रोज्दा फेरि तपाईँले कुनै पनि ठाउँलाई रोज्दै गर्दा फेरि होइन त्यो तपाईँले म सङ्घर्ष गर्छु भनेर रोज्नु भएको छ होला नि तपाईँलाई मन परेर रोज्नु भएको छ नि त तपाईँले अरूको जस्तो सोचेको जस्तो नहुन सक्छ नि त इजी वे नहुन सक्छ नि त तर तपाईँले त्यसमा मेहनत पनि गर्नुहोस् त्यसमा तपाईँले परमेश्वरले भन्दै हुनुहुन्छ म तँलाई बल दिन्छु सामर्थ्य दिन्छु अनि सङ्घर्ष चाहिँ हार होइन सङ्घर्ष चाहिँ नराम्रो कुरा होइन कुनै पनि कुरा तपाईँले मेहनत गरेर कि हात पोलेर डढेरै भए पनि खाना पकाउन सिक्नुभयो भने त्यसको टेस्ट तपाईँले मैले पकाएको खाना भन्ने सबैजना खुसी भएर खाइदिनु भयो भने त्यसमा तपाईँलाई कति खुसी लाग्छ डढेको हात पनि त्यो पोलेको पनि बिर्सिन्छ भन्छ नि एउटा आमाले चाहिँ आफ्नो सन्तानलाई हेरेर आफूले पाउँदाखेरि पाएको सङ्घर्ष बिर्सिन्छ अरे
अनि फेरि पनि अर्को सन्तानको लागि ऊ रेडी हुन्छ अरे, अथवा भनौ उसको त्यो बच्चाहरू हुर्कँदै गर्दा, उसको बच्चा हाँस्दै गर्दा, खेल्दै गर्दा, उसको बच्चाहरू दौडिँदै गर्दा फेरि चाहिँ मैले कसरी पाएँ भन्ने कुरा बिर्सिन्छ अरे, कसरी हुर्काएँ, कतिजनाको गाली खाएँ, कतिजनाको घरमा काम गर्न गएँ, कति धेरै दुःखहरू पाएँ भन्ने बिर्सिन्छ अरे। हामी पनि कतिवटा हाम्रो सर्टिफिकेट देखेर हामीले रात दिन भनेर मेहनत गरेका कुराहरू हामीले त्यो आनन्द पाइसके पछाडि चाहिँ त्यो हाम्रो सङ्घर्ष बिर्सिन्छौ नि त होइन। त्यो कारणले गर्दा म यो उत्साह दिन चाहन्छु आमा दिदी बहिनीहरूलाई, चाहिँ समाजमा थुप्रै किसिमको कुराहरू हामी देख्छौँ, सङ्घर्ष गरेको देख्छौँ, तर हामी छिट्टै फेरि बाटो पनि मोडिहाल्छौँ कि मुख भइहाल्छौँ कि हामी त्यहाँ पुग्दै पुग्दैनौँ कि। हुन त अहिलेको समयमा चाहिँ नारीहरू संसारमा पनि सगरमाथा चढिसक्नु भएको छ, धेरै कुराहरूको सफलता पाइसक्नु भएको छ, पोलिटिकल फिल्डमा पनि गइसक्नु भएको छ। जुन जुन संसारले यो चाहिँ नारीहरूको लागि चाहिँ होइन है, यो सक्दैन भन्ने कुरामा अहिले नारीहरू पुगिसक्नु भएको छ। तर त्यो मात्रै ठुलो कुरा होइन, लाइफको एउटा हेल्थको इस्यु हुनसक्छ, रिलेसनको इस्यु हुनसक्छ, कतिवटा कुराहरू हुनसक्छन् कि त्यसमा हामी सङ्घर्ष गरिरहेका छौँ होला, फरक पाटोमा हामी उभिरहेका छौँ होला। हामी ईश्वरको ठाउँमा पनि हुन सक्छौँ, रुथको ठाउँमा नभएर, हामी मरियमको ठाउँमा पनि हुन सक्छौँ, हामी अन्नाको ठाउँमा नभएर, हामी फरक फरक ठाउँमा हुन सक्छौँ, सङ्घर्षको ठाउँमा हुन सक्छौँ। तर सङ्घर्ष पनि हामीले कसरी गरिरहेका छौँ त, इमान्दार भएर गरेका छौँ कि छैनौँ, हाम्रो भनौँ न गन्तव्य कहाँ हो त, हाम्रो इमान्दारी त हामीमा छ कि छैन त, त्यसमा पनि निमाउनु त निमाउने तर एउटा आज गर्नै पर्ने रहेछ भनेर यत्तिकै गर्ने र त्यसलाई मन दिएर गर्नेमा चाहिँ धेरै फरक छ है। यदि तपाईँले सङ्घर्ष पनि मन दिएर गर्नुहुन्छ, यदि सङ्घर्ष पनि तपाईँले अनुशासनमा रहेर गर्नुहुन्छ भने चाहिँ त्यसको मेडल फरक छ। तपाईँले प्लास्टिकको मेडल छान्ने अथवा कुनको मेडल छान्ने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। मैले फेरि मेडल भन्ने बित्तिकै तपाईँले पाउनै पर्छ, त्यो देखिन्छ, मेडल देखिने मेडल मात्रै हो जस्तो लाग्दैन मलाई, कतिवटा नदेखिने मेडलहरू पनि छन्। परमेश्वर दिने मेडलहरू चाहिँ ठ्याक्कै यसरी आकारमै आउँदैन होला, तर हाम्रो जीवनमा परिवर्तन भएर आउँछ, त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: अझै पनि यहाँ श्रेष्ठमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र मैले आज तपाईँहरूको बीचमा चाहिँ नारीको संघर्षको विषयमा कुराकानी गरे। सबै नारीको एउटै खालको संघर्ष छैन, तर थुप्रै आमा दिदी बहिनीहरूको आफ्नै किसिमको संघर्षहरू छ। तर पनि तपाईँको आजको संघर्ष नै भोलिको विजय र सामर्थ्यको एउटा जग पनि हो। त्यो कारणले गर्दाखेरि चाहिँ यो अवस्थामा तपाईँहरू नआत्तिनुहोला। थुप्रै आमा दिदी बहिनीहरूले संघर्ष गर्नुभएको छ, हामी आफै पनि संघर्ष गरिरहेका छौं। संघर्ष नै अन्त चाहिँ होइन, त्यो कारणले गर्दा थुप्रै हामीले सुनिरहेका आमा दिदी बहिनीहरूको लागि, संघर्षबाट भइरहनु भए गइरहनु भएका आमा दिदी बहिनीहरूको लागि हामी आज यो कार्यक्रममा छोटो प्रार्थना गर्नेछौ। है त यो समय हामी तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ बसेर प्रार्थना गर्नुहोस्। म यहाँ छु, म यहाँबाट तपाईँहरूसँग प्रार्थना गर्नेछु। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्दछौ। आजको कार्यक्रममा हामीले चाहिँ संघर्षको विषयमा कुराकानी गरेका छौ। संघर्ष हरेक नारीको जीवनमा छ र हरेक मानिसको जीवनमा पनि छ। विशेष गरी आज हामी नारीको लागि प्रार्थना गर्न चाहन्छौ, जुन जुन नारीले जुन जुन संघर्षहरू गरिरहनु भएको छ, अनि त्यो संघर्षबाट उहाँहरू भाग्ने होइन, तर त्यसमाथि सामना गर्ने र सहनशीलता परमेश्वरले उहाँहरूलाई दिनुभएको होस् र भोलिको सफलतामा त भनौ, भोलिको दिनमा चाहिँ उहाँहरू उदाहरणीय बन्न सक्नुभएको छ। आमा दिदी बहिनीहरूले धेरै संघर्ष गरिरहनु भएको, आमा दिदी बहिनीहरूलाई त्यो संघर्षबाट निकाल्न सक्नुभएको छ। हामी यो सामर्थ्य संघर्ष गरिरहनु भएको विभिन्न किसिमको संघर्षहरू, पारिवारिक समस्याहरू, व्यक्तिगत संघर्षहरू, जुन जुन संघर्षहरू उहाँले गरिरहनु भएको छ, उहाँहरूको लागि प्रार्थना गर्न चाहन्छौ। तपाईँले उहाँहरूलाई सामर्थ्य दिनुभएको छ। यीशु प्रभुको नाममा आमेन। आज हामीले उहाँहरूको लागि छोटो प्रार्थना गरेका छौं, त्यो मेरो लागि पनि हुनसक्छ, तपाईँहरूको लागि पनि हुनसक्छ। जो जतिजना नारीहरूले आफ्नो ठाउँबाट संघर्ष गरिरहनु भएको छ, त्यो संघर्षबाट हामी भागेर कहाँ जाने त होइन, लुक्ने ठाउँ पनि त हाम्रो नहुन सक्छ। त्यसमा चाहिँ हामी परमेश्वरमा इमान्दार भएर अगाडि बढौं र परमेश्वरसँग नै त्यो संघर्षहरू लिएर जाउँ। जसरी हन्नाले लिएर गएकी थिइन्, उनको संघर्षले उनलाई परमेश्वरको समक्ष पुर्याएको थियो र उनको रोदनलाई परमेश्वरले हाँसोमा बदल्नु भएको थियो। अनि आज हामी त्यो आमा दिदी बहिनीहरू जो संघर्ष गरिरहनु भएको छ, यहाँहरूलाई यही उत्साह दिन चाहन्छौ। तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र त्यो संघर्षबाट परमेश्वरले निकाल्नुहुन्छ। मलाई आशा छ आजको कार्यक्रमबाट तपाईँहरू आशिषित हुनुभएको छ र आगामी समयहरूमा पनि यस्तै यस्तै विषयलाई लिएर म तपाईँहरूको बीचमा आउनेछु। मिल्यो भने अन्य आमा दिदी बहिनीहरूबाट पनि हामी यस्ता उत्साहका कुराहरू पक्कै पनि सुन्ने नै छौ। आजलाई भने सम्पूर्ण श्रद्धालाई म एकदमै धेरै धन्यवाद दिन चाहन्छु। जहाँ जहाँ हुनुहुन्छ एकअर्काको लागि प्रार्थना गरौं, हरेकको संघर्षमा सफलता छ भन्ने कुरामा विश्वास गरौं भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञान बिदा हुन चाहन्छु। दैवश्री नमस्कार। तपाईँको समय आशिषमय रहोस्।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस् अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट यीशुको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट यीशु ख्रीष्टको चेला युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 3:11 24 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तिमीहरूले शुरूदेखि नै सुनेको सन्देश यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। कैन जस्तो नहो जो दुष्ट थियो, उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसको आफ्ना कामहरू दुष्ट थिए अनि उसको भाइका कामहरू चाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। हामी जान्दछौ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो र कुनै हत्यारासँग आनन्द जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ। र प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारका धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौ कि हामी सत्यका हौं र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाडस दिन सक्छौ। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौ परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र उहाँले सब कुरा जान्नुहुन्छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मन पर्ने कामहरू गर्छौ। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौ कि उहाँ हामीमा बास गर्नुहुन्छ। आदरणीय श्रोता, यहाँनिर हामीहरू स्पष्ट रूपमा के देख्छौ भन्दा लेखकले एक अर्का प्रति को प्रेम

को बारेमा यहाँ लेखकले प्रस्ताएका छन्। यहाँनिर स्पष्ट रूपमा के कुरा राखिएको छ भन्दा कि हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ भन्ने कुरामा सुरुमै यो कुराहरू राखिएको छ। कैनको भाइ हाबिलका कामहरू धार्मिक थिए भने कैनको कामहरू दुष्ट थिए। यी बाइबलमा भएका यी दुई दाजुभाइहरूको बीचमा भएको द्वन्द्व लडाईँ अथवा एक अर्कामा भएको यो दुश्मनी हामी यहाँ देख्छौ। आफ्नो आफ्नै दाजुभाइको बीचमा भएको यो द्वन्द्व अथवा समस्या हामी देख्छौ। कसरी समस्या आयो त, समस्या के भयो त यो परिवारमा दाजुभाइको बीचमा भन्दाखेरि, एकजना धार्मिक थिए भने अर्को चाहिँ दुष्टको प्रतिनिधित्व गरेका थिए। हाबिलले धार्मिक लाइनलाई धार्मिक बाटोलाई अप्नाएका थिए भने र कैनले चाहिँ दुष्ट मार्गलाई अप्नाएका थिए, र दुवैले एउटै मार्ग अप्नाएनन्, जसले गर्दाखेरि द्वन्द्व भयो र आफ्नै दाइले भाइको हत्या गरे। र यो बडो नमिठो घटना हामी बाइबलमा देख्छौ। र त्यसै कारणले यहाँ यही कुरा भन्छ, जब दुष्ट र धर्मी, धार्मिक कुरा र दुष्ट कुरा जब सँगसँगै हिँड्छ त्यसमा द्वन्द्व पक्कै पनि हुन्छ। त्यसकारणले यहाँ लेखकले भन्नु खोजेको कुरा के छ भन्दाखेरि, प्रेम के हो र प्रेमले के गर्छ भन्ने कुरा यहाँ लेखकले बताउँछन्। र आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू चाहिँ मृत्युबाट जीवनमा सरिसकेका हुन्छन् भनेर यहाँ हामी देख्छौ। दाजुभाइहरूलाई घृणा गर्नेहरू हरेक हत्यारा हो, उनीहरूमा आनन्द जीवन रहँदैन। दाजुभाइहरूलाई घृणा गर्नेहरू, आफ्नै दाजुभाइहरूलाई घृणा गर्नेहरू, समाजमा भएका दाजुभाइहरूलाई घृणा गर्नेहरू चाहिँ उनीहरूमा आनन्द जीवन हुँदैन। आफ्नो दाजुभाइहरूलाई आफ्नो प्राण दिन सक्ने हुनुपर्छ भनेर यहाँ वचनले उल्लेख गरेका छन्। वचन मुखले मात्र प्रेम गर्नु नगरौं तर काम र सत्यताले प्रेम गरौं भनेर यहाँ यसरी उल्लेख गरिएको हामी पाउँछौ। उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। जब परमेश्वरको आज्ञा पालन गर्छन् एउटा व्यक्तिले, परमेश्वरको वचन अनुसार जिउँछन् एउटा व्यक्ति, त्यो व्यक्तिले परमेश्वरबाट धेरै आशीर्वाद प्राप्त गर्न सक्छ। उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो, र एक अर्कालाई प्रेम गर्नु नै परमेश्वरलाई, परमेश्वरको आज्ञा पालन गर्नु हो भनेर यहाँ उल्लेख गरिएको छ। आफ्ना दाजुभाइहरूलाई घृणा गर्ने होइन तर आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। त्यसरी उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको प्रेम अथवा आज्ञालाई पालन गर्ने व्यक्तिहरू हुनु पर्दछ भनिकन हामी यहाँ विशेष देख्छौ। यहाँ के देख्छौ भन्दाखेरि, उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। यहाँ के भन्छन् भन्दाखेरि, प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामान्य हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मन पर्ने कामहरू गर्छौ। परमेश्वरको आज्ञा पालन गर्नु र उहाँले मन परेका कुराहरू गर्नु नै एउटा आशीर्वाद प्राप्त गर्नु हो। मानिसहरूलाई धेरै कुराको खाँचो छ, मानिसहरूलाई धेरै कुराको आवश्यकताहरू छन् र मानिसहरू खाँचोमा छन्। मानिसहरू आफ्नो खाँचो पूरा गर्नका लागि भौतारिरहेको हामी देख्छौँ।
उनीहरूको शारीरिक खाँचोहरू छ, उनीहरूको मानसिक खाँचोहरू छ, र उनीहरूको आत्मिक खाँचो पनि छ, र सामाजिक खाँचोहरू छ, र शरीरमा उसको लागि स्वास्थ्य शरीर चाहिन्छ काम गरेर खानको लागि, र मानसिक रूपमा पनि स्वास्थ्य मानसिकता चाहिन्छ ठिक कुरा सोच्नका लागि, असल कुराहरू सोच्नका लागि, भलाइका कुराहरू सोच्नका लागि, र आत्मिक रूपमा उसले सत्यलाई उसले चिनेको हुनुपर्छ, सत्य परमेश्वरसँग उसको सम्बन्ध बलियो हुनुपर्छ। त्यसकारण आत्मिक रूपमा पनि ऊ स्वास्थ्य चाहिन्छ, र समाजमा ऊ सबै किसिमका समाजमा भएका सम्पूर्ण व्यक्तित्वहरूसँग मिलापमा बस्न सक्नुपर्छ र बिना पक्षपात जिउनुपर्छ, र एकले अर्कालाई आदर गरेर आफूभन्दा श्रेष्ठ ठानेर जिउन सक्नुपर्छ। यी सबै खाँचोहरू मानिसहरूको जीवनमा एकदमै आवश्यक देखिन्छ, खाँचोहरू देखिन्छ। एउटा पक्ष मात्र होइन मानिसहरूको खाँचो, चौतर्फी छ। त्यसकारण यहाँ भन्छ, हामी जे माग्छौं सो उहाँबाट पाउँछौ। कसरी कसरी पाउँछौ भन्ने कुरा यहाँ प्रश्न छ। जे माग्छौ हामी पाउँछौ कसरी? किनभने यहाँ यसरी लेखिएको छ, हामी उहाँका आज्ञा पालन गर्छौ, अनि उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, मुखले प्रेम गर्छु भन्नेहरू धेरै नै हुन्छ, तर मुखले प्रेम गरेर मात्रै पुग्दैन। यहाँ त मानिसहरूले मुखले त प्रेम गर्छु भन्छ, तर यहाँ यसरी लेखेको छ कसैसित, यहाँ यसरी लेखेको छ, प्रेम के हो भन्ने हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो, र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनु पर्छ। यहाँ यसरी व्याख्या गरेको छ, कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइहरूलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौ कि हामी सत्यका हौं, र यसरी उहाँको सामान्य हाम्रो हृदयलाई ढाडस दिन सक्छौ। आदरणीय श्रोता, दाजु भाइहरूलाई प्रेम गर्नु, एक अर्कालाई प्रेम गर्नु आज्ञा पालन गर्नु हो, परमेश्वरको आज्ञा पालन गर्नु। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने, मुखले मात्र होइन व्यवहारले हामीले प्रेम गर्यौं भने, हाम्रो अथवा एउटा व्यक्तिको चौतर्फी खाँचोहरू पनि पूरा हुन्छ। किनभने परमेश्वरको आज्ञा पालन गर्नु भनेको एकअर्कालाई प्रेम गर्नु हो भने, जब एउटा व्यक्तिले एकअर्कालाई प्रेम गर्न थाल्छ, बलिदानिक रूपमा प्रेम गर्छ, उसको शारीरिक खाँचोहरूमा ध्यान दिन्छ, सहयोग गर्छ, उसको मानसिक क्षेत्रहरूमा सहयोग गर्छ, उसको आत्मिक क्षेत्रमा सहयोग गर्छ, र उसले आफ्नो सामाजिक क्षेत्रमा सहायता गर्छ, त्यो व्यक्तिले आफ्नो दाजु भाइहरूलाई अथवा एकले अर्कोलाई प्रेम गरेको हुन्छ, परमेश्वरको आज्ञा पालन गरेको हुन्छ। जब परमेश्वरको आज्ञा पालन गरेको हुन्छ एकले अर्कालाई प्रेम गरेर, तब त्यो व्यक्तिको सबै खाँचोहरू उहाँले पूरा गरिदिनुहुन्छ। हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मनपर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ। उहाँले हामीलाई आज्ञा दिए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं कि उहाँ हामीमा बास गर्नुहुन्छ। जसले एकअर्कालाई प्रेम गर्छ त्यो व्यक्तिसँग परमेश्वर बास गर्नुहुन्छ। आदरणीय श्रोता, के परमेश्वर तपाईँसँग भएको के चाहना गर्नुहुन्छ? के पवित्र परमेश्वर, स्वर्ग र पृथ्वी बनाउनु हुने परमेश्वर
तपाईँ भित्र बास गरेको के यहाँहरू चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् भनेर यहाँ लेखिएको छ, र उहाँले हामीलाई दिनु भए बमोजिम हामीले एकअर्कालाई प्रेम गरौं, यसरी उहाँको आज्ञा पालन गर्नेहरूसँग उहाँ साथमा हुनुहुन्छ र पवित्र आत्माद्वारा उहाँ हामी हरेकसँग बास गर्न चाहनुहुन्छ। आउनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्, उहाँका पुत्र यीशु ख्रिस्टको नाउँमा विश्वास गर्नुहोस् र एकले अर्कालाई प्रेम गर्नुहोस् र यो आज्ञा हुन् र यो आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। उहाँलाई विश्वास गर्नुहोस् र सबै किसिमको आशीर्वादहरू प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। आमेन।

हौस त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ. हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह. सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ. कार्यकारी प्रमुख सुनिल कुमार तामाङ. मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06. फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510. र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com. थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित.
5: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ. गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना. यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ. थप जानकारीका लागि अमिता महर्जन 98411 87 466, 98411 87 466 र गुड न्यूज एफएम प्राली नामनगर 01 47 70 754, 01 47 70 754.

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले ढोका बन्द गर्नुहुँदा कृतज्ञ रहनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथका जीवनका क्षणहरू श्रृंखलाको अङ्क 22 यहाँहरूलाई स्वागत छ। धेरै पटक हामी ती चीजहरूको लागि प्रार्थना गर्छौ जुन हामीलाई चाहिन्छ जस्तो लाग्छ, तर हामीले सोध्नुपर्ने प्रश्न यो हो कि परमेश्वरलाई थाहा छ कि हामीलाई त्यो चाहिन्छ। यूहन्नाको पुस्तक 5:30, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, जब हामी आफूलाई खुसी पार्ने प्रयास गर्छौ यसले हामीलाई त्यस्तो कुराको पछि लाग्न बाध्य पार्न सक्छ जुन हाम्रो लागि उत्तम छैन। परमेश्वरबाट आउने बुद्धि हाम्रो आफ्नै बुद्धि भन्दा धेरै ठूलो छ र परमेश्वरले हाम्रो जीवनमा प्राय त्यस्ता ढोकाहरू बन्द गर्नुहुन्छ जुन ढोकाबाट भएर जाँदा हामीले हानि र असफलता भोग्नु पर्ने हुन सक्छ। हामीले खोजिरहेको यो कुरा सफल नभएकोमा हामी निराश हुन सक्छ, तर हामी वास्तवमा कृतज्ञ हुनुपर्छ किनकि यसको अर्थ परमेश्वरले हामीलाई गल्ती गर्नबाट रोक्नु भएको छ र उहाँसँग हाम्रो लागि राम्रो योजना छ। पहिलो राजाको पुस्तक 17:7-8, केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो, तब परमप्रभुको यो वचन तिनीहरू कहाँ आयो। यो खोला सुक्नुले भोग्नु पर्ने हुन सक्छ। हामीले खोजिरहेको यो कुरा सफल नभएकोमा हामी निराश हुन सक्छ, तर हामी वास्तवमा कृतज्ञ हुनुपर्छ किनकि यसको अर्थ

0: परमेश्वरले हाम्रो जीवनमा खोलाहरूलाई सुकाउनुहुनेछ, किनभने उहाँ चाहनुहुन्छ कि हामीले त्यो खोला वा व्यक्तिलाई छोडौं जुन यो खोलाले प्रतिनिधित्व गर्दछ र त्यसको सट्टा अरू कोही खोजौं। यो त्यस्तो परिस्थिति हुन सक्छ जहाँ तपाईँ त्यस्तो सम्बन्धमा हुनुहुन्छ जुन तपाईँको लागि गलत छ। परमेश्वरले तपाईँलाई त्यो कुरा त्याग्न लगाउन खोजिराख्नु भएको हुन सक्छ ताकि उहाँले तपाईँलाई फरक बाटोमा लैजान सकुन्। तपाईँको वर्तमान परिस्थितिमा काम नगर्नुको कारण यो हुन सक्छ कि परमेश्वरले तपाईँलाई उहाँको लागि भएको अर्को कुरामा भुलाइराख्नु भएको छ र तपाईँले विश्वासमा त्यो अर्को कदम चाल्नु भएपछि उहाँले तपाईँलाई ठूलो आशिष प्रदान गर्नुहुनेछ। पहिलो राजाको पुस्तक 17:9 अब झट्टै सिदोनमा सारपदमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु। यहाँ एलियालाई परमेश्वरले उनको पालन पोषण गर्न लाग्नु भएको नयाँ ठाउँमा जान आज्ञा दिँदै हुनुहुन्छ। उहाँले एलियालाई त्यो पुरानो कुरालाई छोड्न, परमेश्वरले बन्द गर्नुभएको ढोका र नयाँ कुरामा पाइला चाल्न भनिराख्नु भएको थियो। कहिलेकाहीँ परमेश्वरले जानी जानी तपाईँको जीवनमा खडेरी पर्न दिनुहुन्छ, किनभने उहाँ चाहनुहुन्न कि तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा रहनुहोस्। इफिसीको पुस्तक 3:20 उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरसँग तपाईँको लागि एउटा महान योजना छ, एउटा योजना जसमा धेरै आशिषहरू समावेश छन्। तर जबसम्म तपाईँ त्यो पुराना ठाउँमा बस्न चाहनुहुन्छ तबसम्म उहाँले तपाईँलाई ती आशिषहरू दिन असमर्थन हुनुहुन्छ। मानिसहरू प्राय आफूलाई परिचित र सहज हुने ठाउँहरूमा घुम्न मन पराउँछन्। जब हामीलाई विकल्प दिइन्छ, हामी सम्भवतः हामी जहाँ थियौं त्यही बस्ने छनौट गर्छौं, चाहे त्यो हाम्रो लागि राम्रो नहोस्। अनि मानिसहरू नयाँ ठाउँ राम्रो छ भने ग्यारेन्टी नदिएसम्म फरक दिशामा जान पनि हिचकिचाउँछन्। परमेश्वरले हामीलाई 5 इन्द्रियहरूको ग्यारेन्टी दिनुहुन्न। हामीसँग भएको एक मात्र ग्यारेन्टी भनेको उहाँको वचनमा भएका प्रतिज्ञाहरू हुन्। उहाँ हामीबाट विश्वासद्वारा हिँड्ने अपेक्षा गर्नुहुन्छ, दृष्टिले होइन। उहाँ चाहनुहुन्छ कि हामी नयाँ ठाउँतर्फ कदम चालौ, त्यसपछि उहाँले हाम्रो जीवनमा यस कदमको फाइदाहरू प्रकट गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 32:8 म तलाई शिक्षा दिनेछु त कुन मार्गमा हिँड्नु पर्ने सो तलाई सिकाउनेछु, म तलाई परामर्श दिनेछु र तमाथि नजर राख्नेछु। अनिश्चित भविष्यले तपाईँलाई डराउन नदिनुहोस्। तपाईँको लागि परमेश्वरको योजनाहरूमा भरोसा राख्नुहोस्, चाहे त्यसको लागि तपाईँले आफूलाई आरामदायी ठाउँबाट टाढा लैजानु परोस् जहाँ तपाईँ बस्नु भएको छ। तपाईँको भविष्य परमेश्वरका प्रतिज्ञाहरू जत्तिकै उज्जवल छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: अच्छी नेना दी कुदो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर छा बामलाको खजुई केबी जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन या छेन श्रृंखला भाग 12 के शीर्षक सित न लसको छ। जीवने गुब्ले गुब्ले तस्क थाकुई फु अले न्याब्ले छिगु ये कुकु कथ ज्या मजुई फु झिगु जीवने गुब्ले गुब्ले अज्यागु अवस्थाना वही गुकिन छिट।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो सामुएलको पुस्तक अध्याय छ। फिलिस्तीहरूले सन्दुक इजरायललाई फर्काइदिएका। जब परमेश्वरको सन्दुक उनीहरूको इलाकामा रहेको सात महिना भइसकेको थियो, फिलिस्तीहरूले पुजारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, परमप्रभुको सन्दुकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भन्नुहोस्। तिनीहरूले जवाफ दिए, यदि तपाईँले इजरायलका परमेश्वरको सन्दुक पठाउनुहुन्छ भने सौगात बिना त्यो नपठाउनुहोस्, तर उहाँको निम्ति दोष बलि अवश्य पठाउनुहोस्। तब तपाईहरू निको हुनुहुनेछ र उहाँले आफ्नो हात तपाईहरूबाट किन हटाउनु भएन जान्नुहुनेछ। उहाँलाई हामीले कस्तो दोष बलि पठाउने? फिलिस्तीहरूले सोधे। तिनीहरूले सो जवाफ दिए, तपाईहरू सबै र तपाईँका शासकहरूलाई सताउने त्यही रूढीको नमूनाका पाँचवटा सुनका गिर्खा र पाँचवटा सुनका मुसा फिलिस्तीका शासकको संख्या अनुसार पठाउनुहोस्। तपाईहरूको गिर्खा र देशलाई विध्वंस गर्ने मुसाहरूको नमूना बनाउनुहोस् र इजरायलका परमेश्वरलाई महिमा दिनुहोस्। सायद उहाँले तपाईहरू, तपाईहरूका देवताहरू र तपाईहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ। तपाईहरू किन फारो र मिश्रीहरू जस्तै हट्यौने? उहाँले उनीहरूप्रति कठोर व्यवहार गर्नुभएपछि उनीहरूले इसरायलीहरूलाई आफ्नो बाटो जान दिएका होइनन्। अब कहिले नजोतिएको दुईवटा दुहुना गाई र एउटा नयाँ गाडा तयार गर्नुहोस् र ती गाईहरूलाई त्यस गाडामा नारेर तिनीहरूको बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्। त्यसपछि परमप्रभुको सन्दुक लगेर त्यस गाडामा राख्नुहोस् अनि त्यसकै छेउमा एउटा कन्तुरमा तपाईहरूले उहाँलाई पठाउने सुनको दोष बलि हाल्नुहोस् र त्यो गाडालाई आफ्नो बाटोमा जान दिनुहोस्। तर त्यसलाई हेरिरहनुहोस्। यदि त्यो गाडा बेथ सेमेसतिर आफ्नै इलाकामा माथितिर लाग्यो भने परमप्रभुले नै त्यो ठूलो हानि हामी माथि गर्नुभएको रहेछ। होइन भने उहाँको हातले हामीलाई छोएको रहेनछ, तर त्यो संयोगले भएको रहेछ भने हामी जान्नेछौ। ती मानिसहरूले त्यसै गरे। उनीहरूले दुईवटा गाडा ल्याएर एउटा गाडामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनिराखे। तब उनीहरूले कन्तुरमा भएको सुनको मुसा र गिर्खाका नमूनाहरूको साथमा परमप्रभुको सन्दुक गाडामा राखे। तब ती गाईहरू बाटोभरि कराउँदै सिधै बेथ सेमेसको दिशातिर लागे अनि फिलिस्तीहरूको शासकहरू चाहिँ बेथ सेमेसको इलाकासम्मै तिनीहरूको पछि पछि गए। अब बेथ सेमेसका मानिसहरू बेसीमा गहुँको फसल काटिरहेका थिए अनि जब तिनीहरूले यसो माथि हेरेर सन्दुक देखे तब तिनीहरू रमाए। त्यो गाडा बेथ सेमेसको यहोसुको खेतमा आएर अडियो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गो थियो। तिनीहरूले गाडाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होम बलि चढाए। तब लेवीहरूले परमप्रभुको सन्दुक र सुनका भेटी भएको कन्तुर उठाएर त्यस ठूलो ढुङ्गामाथि राखे। त्यस दिन बेथसेमेसका मानिसहरूले परमप्रभुको निम्ति होम बलि र बलिदानहरू चढाए। फिलिस्तीहरूको ती पाँचैजना शासकहरूले यी सबै हेरिरहे र त्यही दिन एक्रोनमा फर्के। ती सुनका गिर्खाहरू जुन चाहिँ फिलिस्तीहरूले दोष बलिको निम्ति पठाएका थिए, ती अस्तोत, गाजा, अस्कलुन, गात र एक्रोन हरेकको निम्ति एउटा एउटा थियो। सुनका मुसाहरू चाहिँ पर्खाल भएका शहर र तिनका बस्तीहरू जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै शहरहरूको संख्या अनुसार थिए। त्यो ठूलो ढुङ्गा जसमा तिनीहरूले परमप्रभुको सन्दुक राखे, त्यो बेथसेमेसका यहोसुको खेतमा आजको दिनसम्मै साक्षीको रूपमा छ। तर परमप्रभुले बेथसेमेसका केही मानिसहरूमध्ये 70 जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनु भएकोले मानिसहरूले विलाप गरे र बेथसेमेसका मानिसहरूले सोधे, परमप्रभु, यी पवित्र परमेश्वरको उपस्थितिमा को उभिन सक्छ? यहाँबाट यो सन्दुक कस कहाँ जानेछ? तब तिनीहरूले किर्यत यारिम बासिन्दाहरूलाई यो समाचार पठाए, फिलिस्तीहरूले परमप्रभुको सन्दुक फर्काइदिएका छन्, तल आएर त्यो तपाईँहरूको ठाउँमा लानुहोस्।

पहिलो समयको पुस्तक अध्याय सात। तब किरियत यारिमका मानिसहरू आएर परमप्रभुको सन्दुक लगे, तिनीहरूले डाँडामा भएको अभिनादाबको घरमा त्यो ल्याए र तिनका छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे। समुएलद्वारा पलिस्थीहरू परास्त। यसरी धेरै समयसम्म अर्थात कुल 20 वर्षसम्म सन्दुक किरियत यारिममा रह्यो र इजरायलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। अनि समुएलले समस्त इजरायल जातिलाई यसो भने, यदि तिमीहरू आफ्नो पूरा मनले परमप्रभुतिर फर्कन्दछौ भने तिमीहरूको माझमा पराई देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदेऊ। आफ्नो पूरा मन र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिस्थीहरूको हातबाट मुक्त गर्नुहुनेछ। यसरी इजरायलीहरूले बाल देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदिए र परमप्रभुको मात्र सेवा गर्न लागे। तब समुएलले भने, सबै इजरायलीहरूलाई मिस्पामा भेला गराऊ र म तिमीहरूको लागि परमप्रभुसित प्रार्थना गर्नेछु। जब तिनीहरू त्यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए। त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भनी स्वीकार गरिदिन भनी नै तिनीहरू उपवास बसे। अनि समुएल मिस्पामा इजरायलका अगुवा भए। इजरायलीहरू मिस्पामा भेला भएका छन् भनी जब पलिस्थीहरूले सुने, तब उनीहरूको शासकहरू इजरायलीहरूको विरूद्धमा लड़ाई गर्नलाई निस्के। पलिस्थीहरू अघि बढ्दै आएको कुरा सुनेर इजरायलीहरू डराए। तिनीहरूले समुएललाई भने, पलिस्थीहरूको हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रो परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्। तब समुएलले भेडाका एउटा दुधे बच्चा लिएर होमबली चढाए र इजरायलको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गरे, अनि परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो। तब समुएलले होमबली चढाइरहँदा पलिस्थीहरू इजरायलीहरूसँग लड़ाई गर्नलाई अघि बढे। तर त्यस दिन परमप्रभु पलिस्थीहरूको विरूद्धमा ठूलो स्वरले गर्जनुभयो र पलिस्थीहरूको बीचमा खलबली पार्नुभयो। आतंकले भरिएर उनीहरू इजरायलको सामुबाट भागे। इजरायलीहरू मिस्पाबाट पलिस्थीहरूलाई खेद्दै निस्के र बेथ करको मुनतिरसम्म उनीहरूलाई मार्दै रहे। त्यही नै मिस्पा र सेनको बीचमा समुएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्यसलाई एभेन एजेर भन्ने नाउँ राखे। तिनले भने, परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो। यसरी पलिस्थीहरू वशमा पारिए र इजरायलको इलाकाभित्र फेरि पसेनन्। समुएलको जीवनभरि नै परमप्रभुका हात पलिस्थीहरूको विरूद्धमा रह्यो। उनीहरूले लिएका एक्रोनदेखि गादसम्मका शहरहरू फेरि इजरायललाई फर्काइदिए र इजरायलीहरूले छिमेकका इलाकाहरूलाई पलिस्थीहरूको शक्तिदेखि छुटाए, अनि इजरायल र एमोरीहरूको बीचमा मिलाप भयो। आफ्नो जीवनभरि नै समुएल इजरायलका न्याय गर्दा रहे। तिनले प्रति वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे, तर सधैँ रामामा नै फर्कन्थे। तिनको घर त्यही नै थियो र त्यही पनि तिनले इजरायलको न्याय गर्थे। तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए।

0: पहिलो समेलको पुस्तक अध्याय 8 इजरायलीहरूले राजाको माग गरेका र साउल राजा चुनिएका। जब समेल वृद्ध भए तब तिनले आफ्नो छोराहरूलाई इजरायलको न्यायकर्ता नियुक्त गरे। तिनको जेठा छोराको नाउँ योवेल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेरसेवामा सेवा गर्थे तर तिनको छोराहरू आफ्नो पिताको चालमा हिँडेनन्। तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घुस लिएर न्याय भ्रष्ट गर्थे। यसकारण इजरायलका सबै धर्मगुरूहरू भेला भई रामामा समेल कहाँ आए। तिनीहरूले तिनलाई भने, तपाईँ अब वृद्ध हुनुभयो अनि तपाईँको छोराहरू तपाईँको चालमा हिँड्दैनन्, यसकारण अरू जातिहरू जस्तै हामीमाथि शासन गर्नलाई एकजना राजा नियुक्त गरिदिनुहोस्। तर शासनको निम्ति राजाको माग सुनि समेल दुखी भए। तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले समयलाई यसो भन्नुभयो, मानिसहरूले भनेको सबै कुरा सुन। तिनीहरूले तलाई इन्कार गरेका होइनन्, तिनीहरूले मलाई नै इन्कार गरेका हुन्। मलाई नै तिनीहरूले आफ्नो राजा बनाउन इन्कार गरेका हुन्। मिश्र देशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे जसो गरे अब तिनीहरूले तलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्। तिनीहरूले अब के भन्दैछन् सो सुन। तर तिनीहरूलाई गम्भीर चेतावनी दिएर बताइदिए कि राजाले तिनीहरूमाथि कस्तो शासन गर्नेछन्। राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएको सबै कुरा समेलले बताइदिए। तिनले भने, तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्। उनले तिमीहरूको छोराहरूलाई आफ्नो रथहरू र घोडचढीहरूसँग काम गर्न लाउनेछन् र तिनीहरूलाई आफ्नो रथहरूको अघि अघि दौड़िन लाउनेछन्। कसै कसैलाई उनले हजार हजार र पचास पचासको दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनको खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनको लड़ाईको हतियारहरू र घोड सवारहरूको अस्त्र शस्त्र बनाउनेछन्। उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लाउनेछन्। उनले तिमीहरूको सबैभन्दा असल खेतहरू दागबारी र भद्राक्षको बारीहरू लगेर आफ्नो नोकर चाकरहरूलाई दिनेछन्। आफ्ना पदाधिकारी र नोकर चाकरहरूलाई दिनका निम्ति उनले तिमीहरूको अन्नको र दाखको फसलको दशौं अंश लानेछन्। उनले तिमीहरूको कमारा कमारीहरू र तिमीहरूको सबैभन्दा असल गाई भैँसीहरू र गदाहरूलाई लगेर आफ्नै काममा चलाउनेछन्। उनले तिमीहरूको भेडा बाख्राहरूको बथानको दशौं भाग लानेछन् अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ। तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुने छैन। तर मानिसहरूले समेलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, होइन, हामी माथि राजा हुनै पर्छ। तब हामीलाई शासन गर्ने र लड़ाई गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरू जस्तै हुनेछौ। मानिसहरूले भनेको कुरा सुनेपछि समुएलले परमप्रभुको अघि दोहोर्याए अनि उहाँले यस्तो जवाफ दिनुभयो, तिनीहरूले भनेका कुरा अनुसार गर र तिनीहरूको निम्ति एकजना राजा नियुक्त गर। तब समुएलले इजरायलका सबै मानिसहरूलाई आफ्नो घरमा पठाइदिए।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्ते श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराका साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर धनकुटा र हाल सातबाट म बस्नु हुने र इमान्युल मण्डलीका वरिष्ठ पास्टर रेभरेन्ड बाबुराम हिङमाङको आफ्नो जीवनको वही बताउन गइरहेको छु कि उहाँले मेरो भेट भएपछि आफ्नो जीवनको वही उहाँले मसँग यसरी बताउनु भएको थियो। म पास्टर बाबुराम हिङमाङ हुँ। मेरो जन्म धनकुटा जिल्ला सिरान बजारमा 2010 माघ 29 भएको हो। हाल म सातबाटोमा बस्छु र इमान्युल मण्डली सातबाटोमा वरिष्ठ पास्टरको रूपमा सेवा गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। मेरो सानैदेखिको धारणा यो थियो, यहाँ डाडे पछि बेग्ला बेग्लै धर्महरू छन्, एउटा समाजमा नै अलग अलग जाति अनि रीतिहरू छ र तिनीहरूको मान्ने तरिकाहरू पनि फरक फरक। राई, गुरुङ, ब्राह्मण वा अन्य यी सबै समाजमा भेदभाव र अमिलता छन्। कुनै कुनै ब्राह्मण परिवारमा त के पनि छ भने बुहारीलाई घरमा बित्याउँछन् तर बुहारीले छोएको पनि खाँदैनन्। अर्को कुरा, एकजना ब्राह्मण बिरामी भयो, उसलाई रगतको आवश्यकता पर्यो तर कोही पनि ब्राह्मणको रगत मिलेन र उसलाई एक दलितको रगत मिल्यो र त्यो रगत ब्राह्मणलाई दियो र ऊ बाँच्यो भने के ऊ दलित भयो कि ब्राह्मण? यस्ता प्रश्नहरू मेरो मनमा धेरै थियो। यी कुराहरूले मेरो हृदय दुखित थियो। यो कसरी, किन र कहाँबाट आयो? अशान्ति भयो र यस विषयमा अध्ययन गर्न थाले। यी कुराहरूलाई मैले सबै हिन्दू मुस्लिम क्रिस्चियन धर्महरूमा खोजी गर्न थाले। सबै धर्मशास्त्रमा हामीले आफ्नो जीवनमा कसरी सुख शान्ति प्राप्त गर्ने, आफ्नो जीवन शैलीको बारेमा सबैले राम्ररी नै बताउँछन् तर यी सबैलाई अध्ययन गर्दा सृष्टि र सुरुखका कुराहरू बाइबलमा राम्ररी र सत्य बताएको पाएँ। मैले खोजेको कुराहरूको उत्तर पाएँ। मैले 2026 2030 सालसम्म झापाको एक प्राइमेरी स्कुलमा प्रधान अध्यापकको रूपमा काम गरे। त्यसपछि म काठमाडौँ आए। यहाँ आएपछि फोटो दिलाउने स्पिडर खोले। त्यही ठाउँमा मलाई मनोरङ्ग दिदी फोटो दिलाउन आउँदाखेरि मलाई परमेश्वरको बारेमा सुसमाचार सुनाउनु भयो र भन्नुभयो नेपालमा लक्ष्मीको पूजा गरिन्छ र उहाँको पूजा गर्नको उद्देश्य सम्पत्तिको लागि हो र के सबै नेपालीहरू धनी छन् त? त्यसै गरी युरोपीय देशहरू अथवा अमेरिका, क्यानाडाहरू जस्तो देशहरूमा नामै लिँदैनन् कि ती देशहरू गरिब छन् त? यो कुराले मेरो दिमागलाई चारै सतायो। यस कुराले मलाई अझै पनि राम्ररी अध्ययन गर्नको लागि बाध्य बनायो। मलाई लाग्यो वास्तवमा कुरा सही हो। यो धर्म संस्कार भनेको हाम्रो समाजमा मानिसहरूलाई हुनुभयो र भन्नुभयो नेपालमा लक्ष्मीको पूजा गरिन्छ र उहाँको पूजा गर्नको उद्देश्य सम्पत्तिको लागि हो र के सबै नेपालीहरू धनी छन् त? त्यसै गरी युरोपीय देशहरू

हुन्छ भन्ने कुरा लागू गरेका कुराहरू हुन्। यता साँच्ची नै चुनौतीको कुरा आयो। त्यसपछि मैले यसको तथ्यहरू खोज्दै जाँदा त्यसभित्र सत्यता पाउन सकिन्न र मनोरञ्जनले भनेका कुरालाई अस्वीकार गर्न सकिन्न। त्यसैले मैले 2031 सालमा परमेश्वर मेरो प्रभु मुक्तिदाता भनी व्यक्तिगत रूपमा यीशु ख्रीष्टलाई ग्रहण गरी र केही समयपछि नै पिता र पुत्र र पवित्र आत्माको नाममा पानीको बपतिस्मा पनि लिए। 2045 सालमा म कामको सिलसिलामा जापान गएँ। त्योभन्दा पहिला म जापानमा साह्रै 4 वर्ष बसेको थिएँ र प्रशस्तै पैसा पनि कमाएको थिएँ। त्यति भए मलाई पुग्छ र अरू बाँकी कमाउने परे तापनि नेपालमा कमाउला भने म नेपाल फर्केँ। जापानमा हुँदा मैले राम्ररी संगति पाएको थिएँ। म मेरो ड्युटी सकिएपछि बेलुकीको समयमा नेपालीहरू भएको डेरा कोठामा गएर परमेश्वरको सुसमाचार पनि सुनाउँथे। त्यसै बेलामा मैले बाइबलमा एउटा पद पाएँ। त्यो पद मत्तीको 16:26 थियो। सारा जगत प्राप्त गरेर पनि प्राण गुमाए पनि मानिसलाई के लाभ हुन्छ अथवा मानिसले प्राणको सट्टामा के दिन सक्छ? वास्तवमा मसँग अहिले सबै कुरा छ। साँच्ची नै मैले केही त गर्नुपर्छ। मलाई यो पत्रले मेरो हृदयमा खचखच आयो। त्यसपछि मैले एक जापानी हाकिमलाई यही पत्र देखाए र उहाँ पनि मसँग मण्डली जान थाल्नुभयो। हामीसँग धन सम्पत्ति प्रशस्त भयो भन्दैमा आत्मा बाँचेको छैन भने के भयो र सम्पत्ति भएको के काम र सम्पत्तिले त तनाव मात्र ल्याउने रहेछ। शान्ति ल्याउने भनेको चाहिँ आत्माबाट हो। मैले त्यही समयमा परमेश्वरलाई प्रार्थना गरे। म परमेश्वरसँग भन्थे, प्रभु म नेपालमा गएर तपाईँको सेवा गर्नेछु, तर के गर्ने मलाई नै थाहा थिएन र म शिशु मात्र सुनाउन चाहिँ पुग्द थिए, तर वचनहरू बाँड्न त्यति परिपक्व थिइन। तर पनि मलाई एकदमै उहाँको सेवा गर्न म उत्सुक थियो। त्यसैले नेपालको विभिन्न जिल्लाहरूमा गएर शिशु समाचार प्रसार गरे। त्यसपछि काठमाडौँमा बोर्डिङ स्कुल स्थापना गरे। पछि सेवाकायमा समय दिन नसकेको कारण त्यसलाई पनि बेचे र सेवाकायमा लागे। पछि 1991 विस्लियम मेथोडिस्ट डिनोमिनेसनसँग काम गर्न मौका पाएँ। मैले परमेश्वर प्रसन्न पारेको छु र धेरै मेरै सम्पत्तिबाट पनि परमेश्वरको सेवा गरेको छु। एक समयमा मण्डली भवनको भाडा तिर्ने पैसा नभएर घरबेटीले मण्डलीको ढोकामा थाल्चा लगाइदिए। यी समयपछि फेरि मण्डलीमा केही समस्याहरू भएर मण्डलीको सामानहरू कोही विश्वासीहरूले उठाइ लगे। त्यो समयमा मेरो घर धितोमा राखेर घरको बहाल र मण्डलीको सामानहरू किने। हामी भएको सम्पत्तिले पनि परमेश्वरको सेवा गर्न सक्नुपर्छ भन्ने विश्वासले अघि बढे। परमेश्वरलाई मैले दिएको कारण उहाँले अहिलेसम्म मलाई प्रशस्त आशिष दिइरहनु भएको छ। 2054 सालमा मलाई डाक्टर मंगलमान महर्जनले पास्टरी अभिषेक गरिदिनु भयो र इमानुएल मण्डलीमा पास्टरी सेवाकै सुरु भयो। परमेश्वरले मेरो जीवनमा धेरै आश्चर्य कामहरू पनि गर्नुभएको छ। परमेश्वरसँग भित्री रूपमा मागेका छौँ भने उहाँले अवश्य पनि दिनु नै हुँदो रहेछ। मेरो जीवनमा धेरै ठाउँ परिस्थिति र आपद विपदमा प्रार्थनाको उत्तर आशिष उहाँको सही समयमा दिनुभएको छ। म जापानबाट फर्केपछि मैले एउटा बोर्डिङ स्कुल खोलेको थिएँ। मेरो घर ढितोमा राखेको थिएँ र बोर्डिङमा फाइदा थिएन र स्कुल घाटामा नै चलिरहेको थियो। जुन मैले ब्याङ्कलाई दिनुपर्ने किस्ता दिन नसक्दा मेरो घर लिलाम हुने भयो र मलाई फोन आयो र पत्र पत्रिकामा पनि नाउँ निकालिदियो र 1 महिनाको म्याद दिए। मैले परमेश्वरसँग प्रार्थना गरे, आज भन्ने भोलि भन्ने 1 महिना 35 दिन आउन लागे, तर कतिबाट पनि त्यो ऋण तिर्नको लागि पैसा पाउन सकिनँ। मलाई न भोक न निन्द्रा भयो र रातभरि नसुत्न सके। भोलि मेरो घर लिलाम हुँदैछ। अघिल्लो दिनमा म घरको नजिक जङ्गलको डाँडामा गएर प्रार्थना गरे, प्रभु म एक तपाईँको सेवा गर्ने मानिस हो, म तपाईँसँग प्रार्थना गर्न गइरहेको छु र म के कुरामा चुकेको छु र मलाई मेरो प्रार्थनाको उत्तर दिनुहुन्न। अब भोलिदेखि मेरो परिवार बाल बच्चा श्रीमती म सबै मेरो घरबाट निकालिँदैछ। मेरो छिमेकीको एक हाँसोको पात्र म बनिँदैछु। भोलिका दिन सम्झना गर्न कहाली लाग्न थाल्यो र प्रार्थनामा शब्दहरू नै हराए। घरमा आए त्यसै बेलामा एकता बुक हाउसका मालिक रामचन्द्र तिमी मेरो स्कुलमा आउनु भएर भन्नुभयो, पास्टरज्यू हजुरको बोर्डिङ स्कुल बेच्ने कुरा थियो रे, यो के सुने? यो कुरा सुनेर आएको हुँ। यदि साँचो हो भने मेरो श्रीमतीको नाउँमा म लिन चाहन्छु भनेर केही एडभान्स उठिने समयमा मलाई छाडेर जानुभयो। मैले ब्याङ्कमा गएर ऋण थिएँ र केही रकम अझ पनि बाँकी भयो र मैले अरू घरको लागि खर्च गरे। हालेलुया! कस्तो अचम्मको परमेश्वर, उहाँको प्रशंसा नै गरी नसक्नुको छ।
जब म

त्यस बेलुकी मैले परमेश्वरलाई सम्झे होइन हिजोसम्म मेरो त्यस्तो प्रकारको जीवन थियो तर आज यस्तो अप्रत्याशित तरिकाले परिवर्तन आयो। ओहो प्रभु तपाईँलाई धन्यवाद। यो सबै काम भनेको त तपाईँ परमेश्वरबाटको हो। जब मैले मेरो मन कापीडाहरू पोखाएँ, उहाँसँग रोएँ, मेरो आशा पुजी दिनुभयो, मलाई लाज सर्नुपर्नबाट बचाउनु भयो।

अर्को एक समयमा म गाईघाट गएको थिएँ। गाईघाट जान पद्मा भन्ने ठाउँमा उत्रनु पर्ने थियो। बिहान हुन लागेको थियो किनकि म राति बसमा गएको थिएँ। त्यो ठाउँमा पुगेर बसबाट पद्मामा झरेर पनि अर्को गाडीमा जानु पर्ने थियो। त्यो बाटो भएर गाईघाट जान काठमाडौँबाट बसहरू आउँथे। मैले दुई तिनवटा बसलाई रोके र लैजान अनुरोध गरे तर कुनैले पनि मलाई लगेन र म परमेश्वरसँग गनगन गर्न थाले। है प्रभु, म तपाईँकै कामको लागि हिँडिरहेको छु, तपाईँको सेवाको लागि हिँडिरहेको छु, तपाईँको सेवाको लागि म रोज्नु भयो र पनि मलाई किन यसरी दुःख, मलाई किन गाडी बिदा दिनु भएन। मलाई एक किसिमको धक्का लाग्यो। म सडकको छेउमा गालामा हात लगाएर बसिरहेको थिएँ। त्यसै समयमा एउटा नयाँ कार आयो र कार रोकिएर भन्यो, दाई तपाईँ कहाँ जानु लाग्नु भएको हो? मैले भने, म गाईघाट भन्ने ठाउँमा जान लागेको हो, तर कुनै पनि गाडी रोकेर मलाई लगेन, त्यसैले बसिरहेको छु। उहाँले भन्नुभयो, ए हो, तपाईँ आउनुहोस्, म पनि त्यही जान लागेको हो। मेरो श्रीमती र नानीहरू त्यहाँ बस्छन् र एकछिन तिनीहरूलाई भेटेर आउन मन लागि र म हिँडेको हुँ। म तपाईँलाई त्यहाँसम्म छोडिदिउँला नि। म कारभित्र पसेँ। त्यसपछि म आफै परमेश्वरसँग शरम लाग्यो। म के को परमेश्वरसँग त्यसरी झगडा गरिरहेको हो नि? यति नयाँ र राम्रो कार मेरो लागि पठाइदिइरहनु भएको रहेछ, तर म चाहिँ परमेश्वरसँग गनगन गरिरहेको थिएँ। त्यो मैले गनगन गर्ने समयमा परमेश्वरले त्यस कारवालाको हृदयमा आफ्नो परिवारको याद दिलाउनु भयो र भेट्ने मन हालिदिनु भयो। हालेलुया। यसरी परमेश्वरले आफ्नो समयमा काम गर्नुहुन्छ, तर हामी मानिसहरू भने आफूले भनेको समयमा मेरो प्रार्थना परमेश्वरले सुन्नु भएन भने कति समयमा गनगन गर्ने गर्छौ। यसरी मेरो जीवनमा अरूहरू पनि धेरै यस्ता अप्रत्याशित आशिषहरू दिनुभएको छ। म 16-17 देशहरूमा यात्रा गरिसकेको छु। म जहाँ जहाँ गए त्यहाँ नेपाली मण्डली भेटाए। यो एक किसिमको खुसी र हर्षको कुरा हो। मलाई खुसी लाग्यो कि मेरो उद्देश्य पनि मण्डली जहाँ तही होस् भन्ने हो। जहाँ मण्डली हुन्छ त्यहाँ खराब कुराहरूको नाश हुन्छ। ती शैतानको कामहरू, कुलतका फसेकाहरू, घर फुटेका, टुटेका, झै झगडा भएका र अशान्ति सबै विकृतिहरू नष्ट हुने ठाउँ भनेको नै मण्डली हो। म यो भन्न चाहन्छु, तपाईँहरू पनि जुन देश वा ठाउँमा हुनुहुन्छ त्यहाँ मण्डली स्थापना गर्नुहोस्। परमेश्वरको इच्छा यही हो। म 16:18 म मेरो मण्डली स्थानमाथि स्थापित गर्नेछु। म लोगोस कलेजमा नेपालको डाइरेक्टर छु भने एसियन थियोलोजी सेमिनारमा चेयरमेन, एनसीएफमा सदस्य, महासंघमा उपाध्यक्ष र ललितपुर वडा नम्बर 15 गैरह मार्ग ठुलको टोल सुधार समितिमा अध्यक्षमा काम गरिरहेको छु। मलाई मेरो सोखाइ र परिवारमा परमेश्वरले धेरैभन्दा धेरै आशिषहरू दिइरहनु भएको छ। मेरो निलाम हुने लागेको घर परिवारलाई उद्धार गर्नुभयो। मलाई लाज पर्नबाट जोगाउनु भयो। अप्ठ्यारो अवस्था र सङ्कष्टमा सहज पारिदिनु भयो। मेरो दुई छोराहरू छन्। जेठो छोरो अस्ट्रेलियामा बस्छ र त्यहीको स्त्रीलाई विवाह गरेको छ र एउटा छोरो पनि छ। कान्छा छोरो चाहिँ मसँग बस्छ र उसको पनि एउटा छोरो छ। अहिले परमेश्वरले मलाई शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिनुभएको छ। म बाँचिन्जेल र मेरो अन्तिम श्वास रहन्जेलसम्म नै उहाँको परमेश्वर प्रभु यीशुले म सेवाकाई गर्नेछु। मेरो परमेश्वरलाई मेरो हृदय देखि धन्यवाद दिन चाहन्छु।

अवस्थ श्रोता मेरो समय सकिएको छ। त्यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने गवाही र आफ्नो जीवन कथा छ भने तपाईँले मलाई सदैव सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 608-590-8136-608-590-8136 छ। इमेल एड्रेस हो राईmartha@gmail.com। फेसबुक हो मार्था राई जेमिसी। गड ब्लेस यू।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। र जसको लागि हाम्रो कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी यीशु ख्रीष्टले पापीलाई प्रेम गर्नुहुन्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, आउनुहोस्, यीशु ख्रीष्टले पापीलाई किन प्रेम गर्नुहुन्छ अनि कसरी प्रेम गर्नुहुन्छ, यी र यस्ता थुप्रै विषयको जवाफ स्वरूप आजको कार्यक्रममा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाईँ हामीलाई स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई एकजना आदरणीय पाहुना जयपालको साथमा उपस्थित हुनु भएको छ।
1: नमस्कार तथा जयमसी आदरणीय श्रोतावृन्द, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रममा फेरि पनि आज हामी उपस्थित भएका छौं। सधैँ म एक्लै आउने गर्दथे, तर आज भने यहाँहरूका बीचमा एकजना प्रभुका जन आउनु भएको छ। उहाँ धेरै टाढाबाट दक्षिण भारतबाट आउनुभएको छ। अरू बाँकी उहाँको परिचय उहाँले नै दिनुहुनेछ। अब म उहाँको उल्टा गर्नेछु र उहाँबाट नै आज प्रभुको जीवित वचन सुन्नेछु। यहाँहरूका बीचमा उहाँ अब आउनुहुन्छ।
2: नमस्ते, जय मसीह। जय पल रेड्डी, कमिङ फ्रम इन्डिया।
1: उहाँ नमस्ते तथा जय मसीह भन्नुहुन्छ। उहाँ दक्षिण भारतबाट आउनु भएको छ।
2: एन्ड ग्रीटिङ्स टु यु इन द नेम अफ आवर लर्ड एन्ड सेभियर जीसस क्राइस्ट।
1: यहाँहरू सबैलाई प्रभु येशू ख्रीष्ट मुक्तिदाता उद्धारकर्ताको नाउँमा अभिवादन दिनुहुन्छ।
2: फर्स्ट अफ अल, आई थ्याङ्कफुल टु गॉड दैट गॉड हैज गिवन मी द ग्रेट अपर्चुनिटी टु शेयर द वर्ड अफ गॉड।
1: पहिलो कुरा, उहाँ परमेश्वरलाई धन्यवाद दिन चाहनुहुन्छ, उहाँले आज यसरी यहाँहरूका बीचमा परमेश्वरको जीवित वचन बाँड्ने मौका पाउनुभयो।
2: द सेम टाइम आई थ्याङ्कफुल टु गुड न्यूज नेपाल फाउन्डेशन।
1: आज यो सुसमाचार सबैका लागि कार्यक्रम सञ्चालक र यो सम्पूर्ण युनिटलाई धन्यवाद दिन चाहनुहुन्छ।
2: एन्ड टुडे इभिनिङ आई एम गोइङ टु इन्ट्रोड्युस यु द ग्रेट गॉड।
1: आज यहाँहरूका बीचमा महान परमेश्वरको बारेमा परिचय दिन चाहनुहुन्छ उहाँले।
2: एन्ड हि इज द क्रिएटर।
1: उहाँ सृष्टिकर्ता हुनुहुन्छ।
2: एन्ड मेनी पिपल दे आर सर्चिङ फर द ट्रु गॉड।
1: धेरैजना मानिसहरू यस्ता छन् जसले साँचो ईश्वरको खोजी गरिरहेका छन्।
2: एन्ड यु नो मेनी पिपल आर सर्चिङ फर द साल्वेसन।
1: धेरै मानिसहरूले उद्धार र मुक्तिको बारेमा पनि खोजिरहेका छन्।
2: टु गेट साल्वेसन पिपल दे गो टु द मेनी प्लेसेस।
1: मानिसहरू उद्धार र मुक्ति मोक्ष पाउनलाई धेरै ठाउँहरू धाइरहेका छन्।
2: यु नो पिपल आर गोइङ टु द पिलग्रिमेज।
1: तिनीहरू विभिन्न प्रकारका मठ मन्दिरमा गइरहेका छन्।
2: एन्ड पिपल गो टु डिफरेन्ट रिलिजियस।
1: अनि धेरै मानिसहरू धेरै प्रकारका धार्मिक क्रियाकलापहरूमा गइरहेका छन्।
2: बट टुडे नाइट आई एम गोइङ टु इन्ट्रोड्युस यु द ग्रेट गॉड हु क्यान गिव यु द साल्वेसन।
1: तर आज राति भने तपाईँ हामीले कहाँ त्यो सत्य उद्धार मुक्ति पाउन सक्छौ र ती सत्य साँचो ईश्वर को हुनुहुन्छ त?
2: यु नो फ्रम द बाइबल इफ यु सी गस्पल अकर्डिङ टु लुक च्याप्टर 19:1-9,
1: यदि यहाँहरूले सबैबाट प्रमाणित भएको पवित्र धर्मशास्त्र बाइबलको लुका भन्ने पुस्तकको 19 अध्यायबाट तपाईँले हेर्नुहुन्छ भने,
2: यु नो देयर यु क्यान सी द ग्रेट म्यान अफ गॉड जीसस क्राइस्ट।
1: तपाईहरूले त्यहाँनिर देख्न सक्नुहुन्छ परमेश्वरबाट आउनुभएको एकमात्र व्यक्ति येशू ख्रीष्टको बारेमा।
2: यु नो जीसस ही वाज जस्ट एन्टर्ड इन्टु द जेरिको।
1: उहाँ एक दिन जेरिको भन्ने शहरमा प्रवेश गर्नुभएको थियो।
2: एन्ड ही डजन्ट वान्ट टु स्टे देयर बट ही वाज जस्ट पासिङ थ्रु द वे।
1: उहाँ त्यस जेरिको भन्ने ठाउँमा रहन त चाहनुहुन्थेन, तर त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो।
2: एन्ड there you can see the man called Zacchaeus.
1: त्यो ठाउँमा एकजना मानिस हुनुहुन्थ्यो, उहाँको नाम जक्कायस थियो।
2: यु नो ही वाज ए जुइश।
1: उहाँ यहुदी हुनुहुन्थ्यो।
2: एन्ड ही वाज ए चीप ट्याक्स कलेक्टर।
1: उहाँ कर उठाउने मध्येको प्रमुख
2: हुनुहुन्छ।
1: अनि ती व्यक्ति धेरै धेरै धनी हुँदै जानु भएको थियो।
2: एन्ड ही ह्याड अ भेरी गुड हेल्थी म्यान।
1: अनि उहाँ एकदमै स्वस्थकर मानिस पनि हुनुहुन्थ्यो।
2: एन्ड दिस म्यान वान्टेड टु सी जीसस क्राइस्ट।
1: तर ती व्यक्ति पनि येशु ख्रीष्टलाई हेर्न चाहनुहुन्थ्यो।
2: ही नोज अबाउट जीसस क्राइस्ट बट ही वान्टेड टु सी जीसस क्राइस्ट।
1: येशु ख्रीष्टको बारेमा सुन्नु भएको त थियो, तर उहाँले येशुलाई देख्नु भएको थिएन र येशुलाई हेर्न चाहनुहुन्थ्यो।
2: एन्ड दिस जकेयस नॉट ओन्ली टैक्स कलेक्टर बट इज द चीफ टैक्स कलेक्टर।
1: उहाँ जकैया भन्ने मानिस कर उठाउने मात्र हुनुहुन्थेन कि कर उठाउनेका हाकिम हुनुहुन्थ्यो।
2: यु नो ही वाज वर्किंग अंडर द रोमन गवर्नमेन्ट।
1: उहाँ रोमी सरकारको अंडरमा काम गरिराख्नु भएको थियो।
2: एन्ड ही हैज एभ्रीथिङ बट ही वान्ट टु सी जीसस क्राइस्ट।
1: जकैयासँग धेरै कुराहरू थियो, तर येशु ख्रीष्टलाई भने उहाँले देख्न पाउनु भएको थियो।
2: एन्ड ही वान्ट टु सी द ग्रेट म्यान अफ गॉड।
1: अनि उहाँले ती सर्वशक्तिमान परमेश्वरबाट आउनु भएको व्यक्तिलाई हेर्न
2: चाहनुहुन्थ्यो। problem that he faced.
1: अनि तर जब प्रभु येशु ख्रीष्टको अगाडि उहाँ आउनुभयो, त्यहाँ एकदमै ठूलो समस्या आयो।
2: You know, Zacchaeus was a very short man.
1: जकैया एकदमै छोटो होचो मान्छे हुनुहुन्थ्यो।
2: So he could not see who is Jesus Christ.
1: उहाँले येशु ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा देख्न सक्नुहुन्थ्यो।
2: You know, those days when Jesus is moving through all the places, the crowd is to come more.
1: येशुको बेलामा जहाँ जहाँ येशु ख्रीष्ट जानुहुन्थ्यो, त्यहाँ त्यहाँ धेरै मानिसहरूको भीड लाग्थ्यो।
2: And because of the short man, he could not see Jesus Christ.
1: अनि त्यस्तो भीडमा जकैया सानो व्यक्ति भएको कारण उहाँले येशूलाई देख्न सक्नुहुन्थेन।
2: There was a more crowd.
1: त्यहाँ धेरै भीड पनि थियो।
2: But still, he wanted to see Jesus Christ.
1: तर जसरी भए पनि जकैयासले येशू ख्रीष्टलाई हेर्न चाहनुहुन्थ्यो।
2: And what he did is,
1: अनि उहाँले के गर्नुभयो भने,
2: And he was just running towards the sycamore tree to see Jesus Christ.
1: अनि जकैयास दौडेर एउटा रुखमाथि चढ्नुभयो, किनभने उहाँ रुखको माथि चढेर येशूलाई हेर्न चाहनुहुन्थ्यो।
2: You know, he climbed a sycamore fig tree.
1: एउटा सिकमरे भन्ने रूपमा उहाँ चढ्नुभयो।
2: यु नो दिस म्यान रियली वन्डरिङ, यु नो ही हेज एभ्रीथिङ बट इज एक्टिङ लाइक ए स्मल बॉय।
1: अनि त्यहाँनिर ती जकैया भन्ने व्यक्ति धनी थिए, उहाँ स्वस्थकर थिए, उहाँसँग सबै कुरा थियो, तर येशूलाई हेर्नलाई उहाँ बच्चा दौडे झैं दौडिरहनु भएको छ।
2: ही वाज नॉट एजिटेटिङ टु रन टु द ट्री एन्ड क्लाइम्बिङ देयर एन्ड वी वान्टेड टु सी जीसस क्राइस्ट।
1: जकैया त्यस्ता सिनियर व्यक्ति भए तापनि बच्चा झैं उहाँ दौडेर रोगमाथि चढ्न उहाँ कुनै हिचकिचाउनु भएन।
2: एन्ड वेन ही वाज अन ट्री एन्ड जीसस केम टु द स्पॉट।
1: अनि जब ती व्यक्ति रोगमाथि चढ्नु भएको थियो अनि येशू ख्रीष्ट त्यहीँ नजिक आउनुभयो,
2: देन जीसस reached the spot and he looked up and said to him, Zacchaeus, come down immediately.
1: जब प्रभु येशु त्यहाँनिर पुग्नु भयो, त्यहाँपछि येशूले माथि हेर्नुभयो, जकैयास त तल झर, म तिमीलाई भेट्न चाहन्छु भन्नु।
2: You know, Jesus knows every name.
1: अनि प्रभु येशू ख्रीष्टले हरेक चीज वस्तु र हरेक व्यक्तिको नाम जान्नुहुन्छ।
2: Jesus knows your name and my name also.
1: येशू ख्रीष्टले तपाईं र मेरो नाम समेत जान्नुहुन्छ।
2: And he called directly Zacchaeus, come down immediately.
1: येशूले सिधै उहाँको नाम निकाल्नु भयो, जकैयास तिमी तल झर।
2: And he said, I must stay at your house today.
1: अनि आज मैले तिम्रो घरमा जानु परेको छ।
2: And when Jesus called to Zacchaeus, he didn't wait there. But immediately he came down and he received the Jesus Christ.
1: जब येशू प्रभुले बोलाउनु हुन्छ, उहाँ तुरुन्तै तल आउनु भयो, उहाँ कुनै ढिलो गर्नु भएन।
2: And Zacchaeus welcomed Jesus.
1: अनि जकैयासले येशूलाई पनि स्वागत गर्नुभयो आफ्नो घरमा।
2: And here what happened when Jesus called Zacchaeus and crowd were talking negative about Zacchaeus and Jesus Christ.
1: अनि त्यहाँनिर एउटा घटना के भयो भने, येशू ख्रीष्टले जब जकैयासलाई बोलाउनु भयो र त्यहाँ मानिसहरूले येशू ख्रीष्ट र जकैयासको बारेमा नेगेटिभ कुराहरू, उल्टा कुराहरू गर्न शुरू गरे।
2: Because the local people they were hated Zacchaeus.
1: किनभने त्यहाँका सर्वसाधारण मानिस, त्यहाँका छर छिमेकीहरूले जकैयासलाई घृणा गर्थे, किनभने त्यतिखेरको कर उठाउने मान्छे पापी मान्छेको निम्ति।
2: बिकज ही युज्ड टु चार्ज मोर व्हाट द रिक्वायरमेन्ट गिवन बाइ देम।
1: अनि त्यहाँनिर कारण के थियो भने, जुन प्रकारको कर लिनु पर्थ्यो त्यो भन्दा धेरै चार्ज लिएर धेरै गरेर उसले चार्ज उठाउँथ्यो, कर उठाउँथ्यो।
2: बट जीसस डिडन्ट बदर अबाउट ऑल थिंग्स But he want to go and stay with Zacchaeus.
1: Tara prabhu yesu christ le ti kunai pani paap ra adharma ko kura hisab nagarera sidhai Zacchaeus ko ghar mai gaera basna chahanu hunthyo.
2: And Jesus and Zacchaeus, both of them went to their house.
1: Tyapachi yesu ra Zacchaeus dui tai Zacchaeus ko ghar ma janu bhayo.
2: You know, people were thinking Zacchaeus is a sinner.
1: Tapai hamilai tha hunu parcha Zacchaeus euta पापी मानिस थिए, अधर्मी मानिस थिए.
2: But Jesus, he loves the sinner.
1: तर एउटा कुरा हामीले जान्नुपर्छ, येशू ख्रीष्टले हामी पापीलाई अति प्रेम गर्नुहुन्छ.
2: And then you can see Zacchaeus transformation happened.
1: अनि त्यसपछि जब येशू जक्कायसको घरमा जानुभयो अनि जक्कायसको घरमा पूर्ण रूपले परिवर्तन आएको छ.
2: You know, Zacchaeus said, "Look, Lord, here and now I give half of my possession to the poor."
1: अनि हेर्नुस प्रभु, आज म मसँग भएको सबै ओहदा मान मर्यादा र सम्पत्ति गरीबहरूलाई बाँड्दिनेछु.
2: And I have cheated anybody out of anything, I will pay back 4 times the amount.
1: प्रभु, आज मैले कोही व्यक्तिबाट पहिला जे पनि लुटेको छु, धेरै लिएको छु भने त्यसको 4 गुणा धेरै गरेर तिर्नेछु.
2: And this is the great transformation happened in Zacchaeus' life.
1: यो एउटा जक्कायसको जीवनमा ठूलो रूपान्तरण थियो.
2: You know, the great change happened in his life.
1: तपाई हामीले यहाँनिर बुझ्यौं, जक्कायसको जीवनमा एउटा ठूलो परिवर्तन भयो.
2: You know, radical change he has changed.
1: अनि जक्कायसमा कहिल्यै परिवर्तन हुन नसक्ने कुरा पनि तुरन्तै येशूको भेटले परिवर्तन भयो.
2: He is the full sinner and the people were hated him, but still Jesus loved Zacchaeus.
1: जक्कायस एकदमै पूर्ण पापी थियो र मानिसहरू जक्कायसलाई घृणा गर्थे, तर पनि येशूले जक्कायसलाई प्रेम गरेर उसको घरमा जानुभयो.
2: You know, when Zacchaeus accepted his sins, and then immediately Jesus announced the great word.
1: अनि यहाँनिर जब जक्कायसले आफ्ना पाप स्वीकार्यो र पश्चाताप गर्यो, त्यसपछि येशू ख्रीष्टले जक्कायसलाई एकदमै खुसीका साथ स्वीकार्नुभयो.
2: And Jesus said to him,
1: येशू ख्रीष्टले जक्कायसलाई भन्नुभयो,
2: Today the salvation has come to this house.
1: आज यो घरमा उद्धार आएको छ.
2: And because this man took, he is a son of Abraham.
1: अनि किनभने यो व्यक्ति अब्राहमको सन्तान हो.
2: This is a great transformation happened in Zacchaeus' life.
1: यसरी जक्कायसको जीवनमा कहिल्यै आउन नसकेको परिवर्तन त्यतिखेर आयो.
2: And my dear friends, if anybody really looking for the salvation, only the salvation can given by only Jesus Christ.
1: आदरणीय साथीहरु, यहाँनिर कसैले हामीले सेल्भेसन उद्धार र मुक्ति पाउन सकेका छैनौ भने येशू ख्रीष्टमा गयौं भने मात्रै हामी उद्धार मुक्ति पाउन सक्छौं.
2: You know, community were hated Zacchaeus, but still Jesus loved Zacchaeus.
1: तपाई हामीले यहाँनिर देख्यौं, मानिसहरूले पापी जक्कायसलाई घृणा गर्थे, तर येशू ख्रीष्टले गल्ती गर्ने जक्कायसलाई पनि प्रेम गरेर उसको घरमा गएर उद्धार दिनुभयो.
2: When Jesus announced the salvation to Zacchaeus, and you know, Zacchaeus' life was completely transformed.
1: तपाई हामीले देख्यौं यहाँ, जब येशू ख्रीष्टले जक्कायसको पाप क्षमा गरिदिनुभयो, स्वीकार्नुभयो, उसको घर र उसको जीवनमा तुरन्तै परिवर्तन आयो.
2: And many times we have very good health and we have a good money, we may have a job, but you know, if there is no peace, no salvation, it is waste.
1: धेरै पटक हामीसँग राम्रो स्वास्थ्य हुन सक्छ, धेरै धनी हुन सक्छौ, हामीसँग जागिर हुन सक्छ, धेरै मान मर्यादा हुन सक्छ, तब त्यहाँनिर उद्धार र मुक्ति पाएका छैनौ भने हामीले शान्ति हुँदैन.
2: ओन्ली सालभेसन गिभ यु पीस.
1: अनि उद्धार र मुक्तिले मात्रै तपाईँ हामीलाई शान्ति दिन्छ.
2: द सालभेसन क्यान गिभ यु इटर्नल लाइफ.
1: उद्धार र मुक्तिले तपाईँ हामीलाई अनन्तको जीवन दिन्छ.
2: एन्ड टुडे I'm really challenging you to, if you are seeking for the salvation, come to Jesus Christ.
1: आजको यो समयमा तपाईहरुलाई यो भन्छु कि यदि तपाईहरु उद्धार मुक्ति खोजिराख्नु भएको छ भने येशू ख्रीष्टमा मात्रै पाउनुहुन्छ.
2: Only one thing that you have to do.
1: अनि त्यो गर्दा एउटा चीज तपाई हामीले गर्नुपर्छ.
2: Accept your sins.
1: तपाईँ हामीले आफ्ना भूल गल्तीलाई
2: स्वीकार्नुपर्छ.
1: येशू ख्रीष्टले आफ्नो हृदयमा निमन्त्रणा गर्नुपर्छ.
2: God can give you the salvation.
1: परमेश्वरले तपाईँ हामीलाई उद्धार र मुक्ति दिनुहुन्छ.
2: Dear listeners, now we are going to present one song for you. Please listen.
1: आदरणीय श्रोता, यतिखेर हामी यहाँहरूका बीचमा एउटा गीत राख्न गइरहेका छौं. कृपा गरेर सुनिदिनु होला.

0: आफ्नो घर परिवारको हुनुहुन्छ, कसरी उहाँहरूले प्रभु येशूलाई पाउनुभयो त?
1: यु नो इन द बिगिनिङ माई ड्याडी अल्सो ही वाज सीकिंग फर द साल्वेशन।
0: अनि धेरै समय पहिला उहाँको पिताले पनि कसरी मुक्ति र मोक्ष पाउन सक्छौ भनेर खोजिराख्नु भएको थियो।
1: He was against of Christianity.
0: उहाँ क्रिस्टियनिटीको एकदमै विरोधी व्यक्ति हुनुहुन्थ्यो।
1: When you see the Christian people, I used to beat them.
0: अनि जब उहाँले इसाईहरू देख्नुहुन्थ्यो तिनीहरूलाई पिट्नै थाल्नुहुन्थ्यो।
1: And he had no peace in his mind.
0: तर जति विरोध गरे पनि उहाँको आफ्नै दिमागमा भने शान्ति थिएन।
1: He's searching for the true God.
0: उहाँले आफै एउटा सत्य ईश्वरको खोजी गर्दै हुनुहुन्थ्यो।
1: And one fine day he came to know who is the true God.
0: एक दिन उहाँ सत्य ईश्वर को हुनुहुँदो रहेछ भन्ने कुरामा पुग्नुभयो।
1: And the Jesus in a dream he clearly appeared to my dad.
0: अनि एक दिन उहाँको सपनामा प्रत्यक्ष रूपमै प्रभु येशु ख्रीष्ट देखिनुभयो।
1: And God said, "Why are you forsaking my children?"
0: परमेश्वर अथवा येशूले उहाँलाई सिधै भन्नुभयो, तैले मेरा छोराछोरीलाई किन धोका दिइराखेको छ?
1: Why are you persecution our children?
0: किन मेरा छोराछोरीहरूलाई सताउट गरिरहेको छ?
1: And that voice has changed his entire his life.
0: अनि त्यो जब प्रभु येशूले बोलेको शब्दले उहाँको पूरै जीवन नै बदलिदियो।
1: And his life was miserable before he accepted the Lord Jesus Christ.
0: येशू ख्रीष्टलाई विश्वास गर्नुभन्दा अगाडि उहाँको जीवन एकदमै खत्तम थियो।
1: And when he accepted Jesus Christ as his personal savior and his life was completely transformed like Zacchaeus' life.
0: जब उहाँका बुवाले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार्नुभयो र आफ्ना पापहरू पश्चाताप गर्नुभयो, उहाँ पनि जक्कैयाको जस्तै गरेर पूरा रूपले परिवर्तित हुनुभयो।
1: Now his life is completely blessing to many other people.
0: अहिले उहाँको जीवन उहाँमै मात्र नभएर धेरै अरू मानिसहरूका अगाडि पनि आशिषको जीवन भएको छ।
1: And through him in our relatives many people are accepted the Lord as personal savior.
0: उहाँको बुवा मार्फत उहाँको घर परिवार मात्र नभएर छर छिमेकीहरू सबैले आज प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने मौका पाएका छन्।
1: ओन्ली जीसस क्यान चेन्ज आवर हार्ट्स।
0: हाम्रो हृदय सही प्रकारले बदल्ने येशू मात्रै हुनुहुन्छ।
1: ओन्ली जीसस इज द ग्रेट गॉड।
0: येशू ख्रीष्ट मात्रै साँच्चै असल र महान परमेश्वर हुनुहुन्छ।
1: ओन्ली ही क्यान शो द साल्वेशन एन्ड ही क्यान गिव द साल्वेशन एन्ड ही क्यान गिव द हेभन।
0: येशू ख्रीष्ट मात्रै उद्धार र मुक्ति दिएर स्वर्गीय राज्य दिन सक्नुहुँदो रहेछ।
1: डियर फ्रेन्ड्स,
0: आदरणीय श्रोता,
1: टुडे
0: आज
1: आई वान्ट टु जस्ट च्यालेन्जिङ यू।
0: तपाईहरूलाई यो चुनौती दिन चाहन्छु।
1: एन्ड फ्रम द बाइबल दैट वी हैव सीन द जेकेस लाइफ आउट ट्रान्सफॉर्म्ड।
0: बाइबलमा हामी क्लियर देख्न सक्छौ जक्कैयासको जीवन कसरी परिमार्जन भयो।
1: यु नो आई शेयर्ड अबाउट माय ड्याडी लाइफ, यु नो हाउ ही ट्रान्सफॉर्म्ड हिज लाइफ।
0: अनि उहाँले आफ्नै बुवाको जीवन पनि देख्नुभयो, कसरी उहाँको बुवाको जीवन परिवर्तन भयो।
1: यु नो फर जीसस नथिङ इज इम्पोसिबल।
0: अनि येशू ख्रीष्टको नाउँमा केही कुरा पनि असम्भव छैन।
1: ही क्यान डू एभ्रीथिङ।
0: येशू ख्रीष्ट जे पनि गर्न सक्नुहुन्छ।
1: ही क्यान युज एनीथिङ।
0: येशूले जे कुरा पनि प्रयोग गर्न सक्नुहुन्छ।
1: यु नो इफ यु आर सीकिंग गॉड एन्ड गॉड क्यान ट्रान्सफॉर्म द पीपल्स लाइफ।
0: यदि यहाँहरूले सत्य ईश्वरको खोजी गरिराख्नु भएको छ भने ती सत्य ईश्वर येशू आएर तपाईँ हाम्रो जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ।
1: ओन्ली वन थिङ, आर यु विलिङ टु एक्सेप्ट जीसस क्राइस्ट।
0: एउटा मात्र कुरा यो छ कि के तपाईँहरू येशू ख्रीष्टको नाउँमा पश्चाताप प्रार्थना गर्न चाहनुहुन्छ।
1: यु नो मेनी टाइम यु मे थिंक दैट यु नो वी आई हैव ए मच हेल्दी एन्ड गुड health and good money and I have a good position that is not leads to your salvation.
0: कतिपय पटक हामी सोच्दछौ मसँग राम्रो स्वास्थ्य छ, राम्रो धन छ र राम्रो ओहदा छ र राम्रो सम्पत्ति छ, तर त्यो कुराले उद्धार र मुक्तितिर कहिले डोर्याउँदैन।
1: ओन्ली जीसस क्यान लीड टु द इटर्नल लाइफ।
0: येशू ख्रीष्टले मात्रै हामीलाई अनन्तको जीवनतिर डोर्याउन सक्नुहुन्छ।
1: एन्ड एज जीसस हैज गिवन जेकियस साल्वेशन, द सेम वे इफ वी आर एक्सेप्टिङ, इफ यु आर एक्सेप्टिङ जीसस एज ए पर्सनल सेभियर, ही क्यान गिव यु द साल्वेशन।
0: एकदमै गल्तीको भण्डार जक्कैयासलाई उद्धार र मुक्तिको जीवन येशूले दिनुभयो, त तपाईँ हामीलाई किन दिन सक्नुहुन्न?
1: एन्ड गॉड क्यान गिव यू द पीस अफ माइन्ड।
0: परमेश्वरले तपाईँ हामीलाई शान्तिको दिल दिमाग पनि दिनुहुन्छ।
1: एन्ड ही विल ब्लेस यू एन्ड ही विल ब्लेस युर जेनरेशन एन्ड युर फ्यामिलीज।
0: परमेश्वरले तपाईँका सन्तान सबैलाई आशिष र उन्नति गर्नुहुनेछ।
1: एन्ड मे गॉड ब्लेस यू।
0: परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, यतिखेर हामीले प्रभुका जनबाट उहाँको जीवित वचन सुन्यौं। साँच्चै नै इण्डिया, नेपाल, चाइना, अमेरिका, विश्वले नै येशूको आज खोजी गरिरहेको छ, किनभने येशूको जरूरत जहाँ पनि छ। जसरी वचनमा देख्यौं जक्कयास भन्ने एकजना पापी व्यक्तिले, एकजना कर उठाउने व्यक्तिले प्रभु येशू ख्रीष्टले बोलाउँदा तुरन्त आएर मुक्ति र उद्धारको लागि उहाँ तयार हुनुभयो। त्यसरी नै तपाईँ हामी पनि जति धन सम्पत्ति इज्जत भए तापनि मुक्तिको आवश्यक छ। मुक्ति येशु ख्रीष्टमा मात्रै छ भन्ने कुरा हामी सबै शास्त्रबाट पाउँदछौं। त्यसैले श्रोता, हामीहरूले आज जुन वचन सुन्यौं एकदमै परमेश्वरका जन ठूलो शिक्षित व्यक्ति जो धेरै टाढाबाट यहाँ आउनुभयो उहाँले तपाईँ र मलाई सन्देश छोड्नुभयो पवित्र धर्मशास्त्र बाइबलबाट। यो सुनेर हामी पनि आफ्नो जीवन परिवर्तन र उद्धार र मुक्तिको बाटोमा अगाडि बढ़ाउन सक्छौं। यो तपाईँ र मेरो लागि हो। यो कुरालाई शिरोपर गरेर हामी पनि ईश्वरीय प्रेममा अगाडि हुर्काउ भन्दै आजको परमेश्वरको जीवित वचनबाट हामी बिदा हुन्छौं। हस्त नमस्कार, जय मसीह।
1: नमस्कार, जय मसीह।
2: धन्यवाद पास्टर प्रवचन साई र आजको पाहुना जयपाललाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त ज्ञान हासिल गर्नु भएको छ। आजको वचनमा हामीले सुने जस्तै एकजना जखाइस भन्ने व्यक्ति छन् जो कर उठाउनेको हाकिमको रूपमा हामी देख्न सक्छौ। जसलाई धार्मिक रूपमा चित्रण गर्ने हो भने उनी एक यहुदी हुन्, तर उनले कर उठाउने भएको कारण यहुदी धर्म अनुसार उनी एक पापीको रूपमा मूल्याङ्कित भएको व्यक्ति हुन्। तर हामीले वचनमा सुने अनुसार येशू ख्रीष्ट एरियो सहर भएर जाँदै गर्दा थुप्रै व्यक्तिहरूद्वारा येशू ख्रीष्ट घेरिरहनु भएको थियो, तर ती सबै मानिसको भीड़मा येशू ख्रीष्टले जखाइस भन्ने ती व्यक्तिलाई बोलाउनुहुन्छ र उनको घरमा रहने निर्णय गर्नुहुन्छ र अन्तमा उहाँले त्यो घरमा मुक्ति आएको घोषणा गर्नुहुन्छ। यसबाट हामीले के कुरा सजिलै बुझ्न सक्छौ भने येशू धर्मीको लागि नभएर पापीको लागि यस संसारमा आउनु भएको हो, अनि उहाँले मानिसको बाहिरी कुरा भन्दा पनि उसको भित्री हृदयमा उहाँलाई खोज्ने चाहनालाई पहिलो प्राथमिकता दिनुहुन्छ। हामीले कथामा सुने अनुसार जब येशू ख्रीष्ट जखायसको घरमा जानुहुन्छ तब उनले आफूले पापमय तरिकाबाट कमाएको सम्पत्ति सबै बाँडिदिने निर्णय गर्छन्। यसरी येशूको उपस्थितिबाट एउटा पापी जखायस धर्मी जखायसमा रूपान्तरण भएको हामी देख्छौ। यसबाट यो बुझ्न सक्छौ कि येशूको उपस्थिति जसको जीवनमा छ त्यो व्यक्ति येशू ख्रीष्टबाट अत्यन्तै प्रेम पाएको व्यक्ति हो। अनि अर्को कुरा, येशूले त्यहाँनिर उनको घरमा अब यो घरमा सम्पत्ति बढेको छ, सुखको दिन शुरू भएको छ, सम्मान र मान यो घरमा आएको छ भन्नुभएन, तर उहाँले भन्नुभयो कि यो घरमा आज मुक्ति आएको छ। यसकारण प्रिय मित्र, येशू ख्रीष्ट संसारमा सांसारिक थोक वस्तु इज्जत सम्मान मान आशिष दिन आउनु भएको नभई उहाँ आउनुको मुख्य उद्देश्य तपाईँ हामीलाई मुक्ति र अनन्तको स्वर्गीय राज्य दिनका लागि हो। किनभने प्रिय श्रोता, आजभन्दा 2017 वर्ष अगाडि स्वर्गबाट परमेश्वर येशू ख्रीष्टको रूपमा यस संसारमा आउनुभयो। धर्मशास्त्रहरूमा भविष्यवाणी गरिए अनुरूप उहाँ कन्या मरियमबाट जन्मिनुभयो, अनि विभिन्न आश्चर्य कर्महरू गर्दै उहाँले आफू स्वर्गबाट आएको प्रमाणहरू दिनुभयो। यसरी नै अन्तमा मानिसलाई पापको दलदलबाट सदाको लागि छुटकारा दिन क्रुसमा टाँगिनुभयो र स्वर्गको योजना अनुसार मरेको 3 दिनमा फेरि जीवित हुनुभयो, अनि 40 दिन र 40 रातसम्म संसारमा मानिसहरूको बीचमा रही अन्तमा स्वर्गमा उचालिनुभयो। जसकारण आज मानिसले उहाँमा विश्वास गरेका कारण र पाप क्षमाको लागि प्रार्थना गरेको आधारमा नै मानिस सहजै धर्मी बन्न सक्छ। यसकारण प्रिय मित्र, उहाँको बलिदान फेरि पनि मानिसलाई परमेश्वरसँगको सम्बन्धमा पुनर्स्थापित गर्नु थियो र परमेश्वरको महिमामा मानिसलाई प्रवेश गराउनु थियो। समग्रमा भन्यो भने पापी मानिसलाई अनन्त उद्धार र मुक्ति सहितको स्वर्गीय राज्य प्रदान गर्नु थियो। यी सबै कुरा उहाँले आफ्नो निम्ति नभई तपाई हामी पापी मानिसलाई प्रेम गरेकै कारण येशू ख्रीष्टले गर्नु भएको थियो। यसैले आज येशू ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउने तपाईँले इच्छा गर्नुभयो भने उहाँले तपाईँलाई मुक्ति दिने इच्छा राख्नुहुनेछ। अब निर्णय गर्ने पालो चाहिँ तपाईँको। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-832 081-521-832। हाम्रो मोबाइल नम्बर रहेको छ 98-587-434 98-587-434 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह अनि नमस्कार पनि भन्न चाहन्छु। आज फेरि पनि तपाईँहरूको बीचमा मैले पवित्र धर्मशास्त्रबाट परमेश्वरको वचन तपाईँहरूको बीचमा लिएर आएको छु। अनि म के विश्वास गर्दछु भन्दा, संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ प्रियहरू परमेश्वरको वचन सुन्नु हो। अनि संसारमा सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्नु हो भनेर मैले मानिलिएको छु। अनि आज मैले जुन विषयमा चर्चा गर्न गइराखेको छु, अनि यो विषय तपाईँले धेरैचोटि सुन्नु भएको छ, अनि तपाईँले धेरैचोटि वचन प्रचार पनि गर्नु भएको छ होला, अनि जुन प्रकाश परमेश्वरले मेरो जीवनमा राख्नु भएको छ यो खण्डबाट, त्यो खण्ड म तपाईँहरूको लागि राख्न चाहन्छु प्रियहरू। अनि आज हामीले हेर्ने परमेश्वरको वचन चाहिँ लुका 10:25 हामी 37 हेर्नेछौ। अनि विशेष गरी यहाँनिर येशु ख्रीष्टले असल सामरीको दृष्टान्त भन्नुभएको छ। धेरैचोटि येशु ख्रीष्टले उहाँका मानिसहरूसँग दृष्टान्तमा बात गर्नुभएको छ प्रियहरू। यहाँनिर यो दृष्टान्त चाहिँ यसरी सुरु भएको छ प्रियहरू, व्यवस्थाका 10:25 तपाईँहरूको बीचमा परमेश्वरको वचन बोल्न चाहन्छु। अनि यहाँनिर यसरी लेखिएको छ, व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ भनेर। विशेष गरी प्रियहरू यो कुरालाई बुझ्नु तपाईँ र मैले आवश्यक छ। अनि यो व्यवस्थाको पण्डित चाहिँ को थिए भन्दा नि प्रियहरू, ऊ चाहिँ विशेष गरी व्यवस्थाका व्याख्याकर्ता, त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक थिए। यदि तपाईँले यो पण्डित भन्ने शब्द हेर्नुभयो भने ग्रिकमा यसलाई नोमिकस भन्छ, जसको अर्थ चाहिँ ऊ चाहिँ मोसाले दिएको व्यवस्थाको शिक्षक थिए भनेर यहाँनिर हामी बुझ्न पाउँछ। अनि ऊ शिक्षक येशु ख्रीष्टलाई के गर्नलाई, परीक्षा गर्नलाई प्रियहरू खडा भएको छ। अनि उसले चाहिँ येशु ख्रीष्ट चाहिँ कस्तो रवि हुनुहुन्छ भन्ने कुरालाई उसले जाँच पनि गर्न आएको छ। ऊ चाहिँ त्यत्तिकै येशु ख्रीष्टलाई परीक्षा मात्र गर्नलाई होइन प्रियहरू, त्यो समयमा येशु ख्रीष्टलाई धेरैजनाले परीक्षा भयो भने ग्रिकमा यसलाई नोमिकस भन्छ, जसको अर्थ चाहिँ ऊ चाहिँ मोसाले दिएको व्यवस्थाको शिक्षक थिए भनेर यहाँनिर हामी बुझ्न पाउँछौ। नि ऊ शिक्षक

क्रिस्टलाई प्रियहरू परीक्षा पारेर लज्जित पार्नलाई धेरै चोटि व्यवस्थाका पण्डितहरूले चाहिँ येशु क्रिस्टलाई के गरे परीक्षा गरेका थिए नि यो पण्डित पनि तिनीहरू मध्ये एकजना पर्छ प्रियहरू. अनि उसले यसरी येशु क्रिस्टलाई प्रश्न गरेको छ, गुरुज्यू अनन्त जीवन प्राप्त गर्न मैले के गर्नु पर्छ भनेर. अनि जसले व्यवस्था अध्ययन गरेको थियो प्रियहरू, अनि व्यवस्था अध्ययन गर्ने पण्डितहरू अथवा व्यवस्थाका शिक्षकहरूलाई थाहा थियो, उनीहरूले चाहिँ के कुरालाई विश्वास गर्थे भन्दा नि प्रियहरू मृत्यु पछि पनि जीवन छ भन्ने कुरालाई चाहिँ उनीहरूले अनन्त जीवन भनेर पनि विश्वास गरेको थियो पुरानो नियममा. त्यति मात्र होइन प्रियहरू, तपाईँले दानियल 12 अध्यायको 2 पदमा हेर्नुभयो भने यो कुरालाई पाउनुहुन्छ. अनि उनीहरूले चाहिँ के पनि विश्वास गर्थे भने अनन्त जीवन पाउनु भनेको चाहिँ व्यवस्थाको कुरालाई पुरा गर्नु, व्यवस्थालाई मान्नु र व्यवस्थामै लागिरहनु, त्यति मात्र होइन परमेश्वरसँग असल सम्बन्धमा रहनुले चाहिँ अनन्त जीवन प्राप्त हुन्छ भन्ने कुरालाई पनि विश्वास गर्थ्यो. त्यति मात्र होइन उनीहरूले जसरी परमेश्वरले दाउदलाई खडा गर्नुभयो त्यसरी नै मसीहलाई खडा गर्नुहुनेछ अनि उहाँसँगै राज्य गर्नु भनेको चाहिँ अनन्त जीवन प्राप्त गर्नु हो भन्ने कुरा चाहिँ यो पण्डितलाई थाहा थियो. तर येशु क्रिस्टले मिठो जवाब दिनुहुन्छ. येशु क्रिस्ट पनि व्यवस्थासँग के हुन्छ परिचित हुनुहुन्थ्यो, उहाँ चाहिँ व्यवस्थासँग चाहिँ विशेष गरी चाहिँ एकदमै फेमिलियर हुनुहुन्थ्यो भनेर पनि भन्न मन लाग्छ मलाई. अनि उहाँले त्यो पण्डितलाई मिठो प्रश्न नै सोध्नुहुन्छ. यहाँनिर व्यवस्थाको पण्डितले पनि प्रश्न सोधेको छ, येशु क्रिस्टले पनि व्यवस्थाको पण्डितलाई प्रश्न सोध्नु भएको छ. यसरी उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमीले के पढ्यौ? यो भन्दै गर्दा मलाई मिठो लागेको कुरा चाहिँ के हो भन्दा येशु क्रिस्टलाई व्यवस्था डल्लै थाहा थियो, येशु क्रिस्टलाई व्यवस्था पुरै थाहा थियो र त्यो पण्डित चाहिँ व्यवस्थाको शिक्षक भएको कारण चाहिँ येशु क्रिस्टले भन्नुहुन्छ व्यवस्थामा के लेखिएको छ र तिमीले के पढ्यौ, अनन्त जीवन पाउनु भनेको के हो भनेर यहाँनिर येशु क्रिस्टले सोध्नुहुन्छ. अनि मलाई लाग्छ पण्डित पनि अल्लमल्ल पढ्यो होला त्यो समयमा. तर यहाँनिर उसले मिठो कुरा चाहिँ के भन्छ भन्दै गर्दा नि व्यवस्था 6:5 र लेवी 19:18 उसले कोट गरेको छ. तिनले येशु क्रिस्टलाई भन्दैछन्, तैले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भनेर उसले सोधेको प्रश्नको उत्तर उसले नै यहाँनिर दिएको कुराहरू हामी पाउँछौ. अनि यीशुले उसलाई मिठो कुरा चाहिँ के भन्नुहुन्छ भन्दै गर्दा नि उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिक जवाब दियो त्यसै गर र तिमी जिउनेछौ अथवा तिमीले अनन्त जीवन पाउनेछौ भन्ने कुरा चाहिँ येशु क्रिस्टले त्यो पण्डितलाई भन्दै हुनुहुन्छ. तर यहाँनिर के हुँदैछ भन्दा नि प्रियहरू, यहाँनिर अझ धेरै पण्डितले चाहिँ येशु क्रिस्टलाई अथवा व्यवस्थाको पण्डितले येशु क्रिस्टलाई अझ धेरै गाह्रो अवस्थामा लानु खोज्दैछ. येशु क्रिस्टले दिनुभएको उत्तर चाहिँ उसले के गरिराखेको छैन, पत्याइराखेको छैन. तर उनले फेरि के भन्छ, उहाँले तिमीलाई भन्नुभयो तिमीले ठिक जवाब दियौ त्यसै गर र तिमी जिउने छौ, तर तिमीले आफूलाई धर्मी देखाउनलाई इच्छा गरेर येशूलाई भने मेरो छिमेकी चाहिँ को हो त भनेर. यहाँनिर हेर्नुहोस् ल, अघि चाहिँ उसले के भन्दैछ, अनन्त जीवन जिउनको लागि के गर्नुपर्छ मैले भन्ने कुरा उसले भन्दैछ, अनन्त जीवन प्राप्त गर्नको लागि मैले के गर्नुपर्छ भन्ने प्रश्न. अनि यहाँनिर व्यवस्थाको एकजना पण्डितले फेरि येशु क्रिस्टलाई प्रश्न सोध्दैछन्. कसरी प्रश्न सोध्दैछन् भन्दा, तर तिनले आफूलाई धर्मी देखाउन इच्छा गरे र येशूलाई भने मेरो छिमेकीहरू चाहिँ को हो त. यहाँनिर फेरि दोस्रो प्रश्न येशूलाई सोधिराखेको छ. किन भन्दै गर्दा नि यो पण्डित पनि अहंकारी छ प्रियहरू, यो पण्डित पनि येशूलाई परीक्षै गर्न चाहन्छ, यो पण्डित पनि येशूलाई चाहिँ के गर्न चाहन्छ, ढाल्न नै चाहन्छ. तर येशूले यहाँनिर सुरु गर्नुभएको छ एकदम मिठो दृष्टान्त उहाँले सुरु गर्नुभएको छ. येशूले तिनलाई के गर्नुभयो, जवाब दिनुभयो
र भन्न थाल्नुभयो, एकजना मानिस एरोस्ले

0: सिक्किमबाट यरुयोतिर जाँदै थियो। अनि प्रियहरू, यहाँनिर यीशुले एकजना मानिसको कुरा गर्दै हुनुहुन्छ जो चाहिँ यरुसलेमबाट चाहिँ यरियो जाँदैछ। त्यो समयमा चाहिँ नि यरुसलेमबाट यरियो चाहिँ 27 किलोमिटर टाढा थियो। अनि यरुसलेमबाट यरियो जाँदै गर्दा चाहिँ त्यहाँनिर ढुङ्गाहरू भएको कारण चाहिँ त्यो बाटो चाहिँ अलिकति भयानकै छ भन्ने कुरा चाहिँ धेरै अध्ययनमा मैले थाहा पाएको थिएँ। अनि त्यो डाकुहरूको फेला पर्यो र तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अदमरो पारेर छोडेर गए। यहाँनिर यीशुले 30 पदमा एकजना मानिसको कुरा गरिराख्नु भएको छ। अनि ऊ चाहिँ नि प्रियहरू डाकुहरूको फेला परेको छ। किन भन्दै गर्दा ऊ चाहिँ यरुसलेमदेखि यरियो जाँदै गर्दा त्यो समयमा ठुला ठुला ढुङ्गाहरू थियो भनेर पनि कतिचोटि हामी पाउँछौ नि। ढुङ्गै ढुङ्गा हुँदै छिचोल्दै छिचोल्दै चाहिँ यरियो जानु पर्ने रहेछ प्रियहरू। अनि त्यो समयमा धेरै डाकुहरूले चाहिँ त्यो यरुसलेमदेखि यरियोको बाटोमा चाहिँ लुटपाट गर्ने रहेछन् प्रियहरू। अनि यो मानिस पनि नि डाकुहरूको हातमा परेको छ। अनि उसलाई त्यति मात्र होइन प्रियहरू, नाङ्गै हुने गरी के गरेको छ, पिटिएको छ र अदोमरो पारी छोडेर त्यहाँनिर गएको छ। यसको मतलब चाहिँ उसका चाहिँ लुगाहरू पनि खोसिएको छ, उसँग भएका सम्पूर्ण कुरा चाहिँ खोसेर उसलाई चाहिँ अदमरो पारेर के गरेको छ, पिटिएको छ। प्रियहरू एकछिन विचार गर्नुहोस् तपाईँहरूले, जब एउटा मान्छेलाई पिटिन्छ नि प्रियहरू अदमरो पारिँदै गर्दा उसले, मलाई लाग्छ पक्कै पनि नेपालको कन्टेक्स्टमा भन्दै गर्दा उसले आया आया भनेर चिच्याइराखेको थियो, मरे मरे भनेर पनि चिच्याइराखेको थियो होला। त्यति मात्र होइन प्रियहरू, नेपालमा बस्दै गर्दा आमा आमा भन्दै उसले पुकारिराखेको थियो होला। ऊ चाहिँ नि अदमरो भन्दै गर्दा ऊ चाहिँ आधी मरिसकेको छ प्रियहरू। यहाँनिर कसको कुटाई खाएर भन्दा डाकुहरूको कुटाई खाएर। अनि उसले सहायता खोजिराखेको छ, ऊ चाहिँ अझ बच्नलाई खोजिराखेको छ। तर यहाँनिर के भएको छ भन्दा नि प्रियहरू, संयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो र त्यो अदमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो भनेको छ प्रियहरू। अनि तपाईँ र मैले यहाँ बुझ्नुपर्ने कुरा चाहिँ यो पुजारी चाहिँ को थियो भन्दा नि प्रियहरू, यो पुजारी चाहिँ परमेश्वरले अभिषेक गर्नुभएको, परमेश्वरले सेपरेटेड वान गर्नुभएको व्यक्ति थियो। के को लागि भन्दा चाहिँ तपाईँ र मैले हिब्रू 5:1 हेऱ्यौँ भने बलिदान चढाउनको लागि परमेश्वरले नियुक्ति गर्नुभएको व्यक्ति चाहिँ पुजारी थियो। त्यति मात्र होइन प्रियहरू, व्यवस्थाको शिक्षक पनि थिए पुजारीहरू चाहिँ, जुन कुरा चाहिँ तपाईँले लेवी 10:11 पाउनुहुन्छ। अनि यो मिठो कुरा चाहिँ के छ भन्दा नि प्रियहरू, मान्छेहरूले चाहिँ पापको प्रयासित गर्ने गर्दथे। त्यो समयमा चाहिँ धेरै वर्षैभरि मान्छेहरूले पाप गर्दै गर्दा चाहिँ मन्दिरमा गएर चाहिँ पाप प्रयासित गर्नको लागि चाहिँ अन्तर बिन्ती गर्ने काम चाहिँ पुजारीले गर्दथ्यो। त्यति मात्र होइन प्रियहरू, तपाईँले लेवी 13:2-3 हेर्नुभयो भने पुजारीले चाहिँ एक व्यक्ति बिरामी वा स्वस्थ छ भनेर पनि निर्धारण गर्ने गर्थ्यो। अनि यो व्यक्तिले चाहिँ के गरेको छ भन्दा नि, यो पुजारीले चाहिँ अनदेखा गरेको छ प्रियहरू, त्यो अदमरो व्यक्तिलाई, त्यो मर्न लागेको व्यक्तिलाई उसले अनदेखा गरेर तर्केर गएको छ प्रियहरू। यो समय चाहिँ तपाईँ र मैले के बुझ्नुपर्छ भन्दा नि, यो पुजारीको लागि प्रियहरू माया देखाउनु कुरा चाहिँ ठुलो थियो, तर व्यवस्थाले गर्दाखेरि उसलाई बाँधेको थियो। उसले चाहिँ नि मानिसको आवश्यकतालाई भन्दा पनि आफ्नो व्यवस्थालाई र आफूले गरिआएको चलन चल्ती र रीतिरिवाजलाई उसले प्राथमिकता दिएको कारण चाहिँ उसले त्यो तत्कालीन आवश्यकतामा परेको व्यक्तिलाई के गरेको छ, प्रेम गरेको छैन प्रियहरू। उसलाई सहायता गर्नुपर्ने थियो यो पुजारीले, तर यो पुजारी चाहिँ तर्किएर गएको छ प्रियहरू। धेरै चोटि नि तपाईँ र मेरो जीवनमा पनि धेरै मान्छेहरू हामीले देख्छौ जो चाहिँ अदमरो जीवन जिइराखेको छन्, आत्मामा उनीहरू अदमरो भइराखेको छन्, भावनात्मक रूपमा अदमरो भइराखेको छन्, शारीरिक रूपमा नै अदमरो भइराखेको छन्। कतिचोटि नै तपाईँ र म चाहिँ क्रिस्चियन हुनु भनेको चाहिँ तड्केर हिँड्ने व्यक्ति होइन, तपाईँ र म चाहिँ देखेर उनीहरूलाई सहायता गर्ने व्यक्ति हुन आवश्यक छ। त्यति मात्र होइन प्रियहरू, अझ तल हेर्दै जानुभयो भने अनि त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेर अर्कोपट्टि तर्केर गयो भन्ने कुरा यहाँनिर हामी पाउँछौँ। लेवी भनेको को थिए त भन्दै गर्दा नि प्रियहरू, लेवीहरूको काम चाहिँ पुजारीलाई सहायता गर्नु थियो। त्यति मात्र होइन, पुजारीको रेखदेखमा लेवीहरूले पाल र मन्दिरको हेरचाह गरे र विश्वास योग्य भइकन परमेश्वरको सेवकाईमा र उनीहरूले पाएको कर्तव्यमा उनीहरू चाहिँ काम गरिराख्ने व्यक्तिहरू थिए। अनि यो कुरा चाहिँ तपाईँले पहिलो इतिहास 23:24-32 पाउनुहुन्छ। अनि यो पुजारीले पनि वास्ता गरेको छैन त्यो एकजना मानिसलाई, प्रियहरू, अदमरो मानिसलाई। त्यसै गरी लेवीले पनि यहाँ वास्ता गरेको छैन। ऊ पनि के गर्यो अरे भन्दा तर्केर गयो अरे भन्ने कुरालाई हामी यहाँनिर पाउँछौ। अनि प्रियहरू, कति चुदी नै हामी कस्तो मानिस छौ भन्ने कुरालाई त्यो इम्पोर्टेन्ट होइन हाम्रो लागि। अनि यहाँनिर नि लेवी चाहिँ तर्किएर गएको छ प्रियहरू। अनि त्यो लेवीले पनि नि त्यो अदमरो मान्छेलाई जसलाई चाहिँ सहायताको खाँचो थियो त्यो व्यक्तिलाई वास्ता गरेको छैन। तर यहाँनिर अब हामी 33 आयो भने यहाँनिर अचम्म र आश्चर्यको काम भएको कुरालाई हामी देख्छौ। तर एकजना सामरी उसको यात्रा गर्दै गर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो र त्यसलाई देखेर उसको मन दयाले भरियो। हालेलुया प्रियहरू। अनि यहाँनिर सामरी जो चाहिँ समाजको एकदम प्रतिष्ठित व्यक्तिहरू थिए, पुजारी, लेवी, उनीहरूले चाहिँ नि त्यो अदमरो मान्छेलाई वास्ता गरेको छैन। तर यहाँनिर सामरीको हृदय चाहिँ दयाले भरिएको छ। अनि सामरी चाहिँ कस्तो थिए भन्दा नि त्यो समय प्रियहरू, त्यो समयमा चाहिँ सामरी चाहिँ अछुत भनेर पनि भनिन्थ्यो। त्यति मात्र होइन, आधा अन्य जाति र आधा यहुदी भनेर पनि भनिन्थ्यो। अनि इजरायलीहरूले चाहिँ उनीहरूलाई एकदमै घृणाको नजरले हेर्थे। तर यहाँनिर सामरीले के गरेको छ भन्दा नि त्यो अदमरो मान्छेलाई देख्दै गर्दा उसको हृदय चाहिँ दयाले भरिएको छ प्रियहरू। जब उसको हृदय दयाले भरिन्छ, मलाई लाग्छ पक्कै पनि ऊ चाहिँ त्यो व्यक्तिको छेउमा आएको छ। अनि त्यसलाई के गरेको छ भन्दा नि, र त्यस कहाँ गएर, हेर्नुहोस् है, गएर तेल र दाखमत लगाएर त्यसको घाउहरूमा मलमपट्टि बाँधिदियो र आफ्नै गदा माथि चढाएर त्यसलाई एउटा पौवामा ल्याएर त्यसको हेरचाह गर्यो। हालेलुया प्रियहरू। यहाँनिर यो सामरीको हृदय चाहिँ नि प्रियहरू यति दिङ्न मायाले भरिएको छ, सामरीको हृदय चाहिँ यति दिङ्न दयाले भरिएको छ, यति दिङ्न सहायकताको हृदय उमा भएको म पाउँदछु। उसले के गर्यो भन्दा तेल र दाखमुख लगाएर त्यसको घाउहरूमा मलमपट्टि लगाइदिएको छ प्रियहरू। अनि यो कुरालाई हेर्दै गर्दा नि मेरो हृदयमा एउटै कुरा आउँछ प्रियहरू, अहिले चाहिँ नि यो संसारमा धेरै मान्छेहरू घाउै घाउ भएर हिँडिराखेको छन्, शरीरमा र आत्मामा र प्रियहरू भावनात्मक रूपमा। के तपाईँ र मैले यो सामरीको जस्तै हृदयलाई देखाएको छौँ प्रियहरू? त्यस्ता मानिसहरू देख्दै गर्दा हाम्रो हृदय के दयाले भरिएको छ प्रियहरू? तपाईँ र मेरो जात के हो भन्ने कुरा यो डजन्ट म्याटर। तपाईँ र म कति पढेको छौ भन्ने कुरालाई पनि यहाँनिर चाहिँ बताएको छैन। बस क्रिस्चियन जीवन भनेको चाहिँ नि घाउ भएको मानिसहरूको हृदयमा मलमपट्टि लगाउने जीवन हो भनेर भन्न मन पराउँछु। अझ यहाँनिर मिठो कुरा 35 हेर्नु भने, भोलिपल्ट उसले चाँदीको 2 पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। अनि कतिजना बाइबल विद्हरूले के भन्छन् भन्दा नि प्रियहरू, यो 2 चाँदीको कुरालाई कतिजनाले चाहिँ यो 2 त्यो पौवाको मालिकको खर्च हो भन्छन्, अनि कतिजनाले चाहिँ यो चाहिँ 2 खर्च हो भनेर पनि भन्दछन्। अनि हामीले प्रेम देखाउँदै गर्दा चाहिँ नि प्रियहरू मलमपट्टि पनि लगाउने हो। हामी भएका कुराहरू चाहिँ नि त्यस्ता खाँचोमा परेका मानिसहरूलाई हामीले सहायता गर्नको लागि परमेश्वरले दिनुभएको। अनि तपाईँलाई म एउटा कुरा भन्दै, मैले धेरै पहिला सुनेको, परमेश्वरले हामीलाई दिनुभएको कुरा चाहिँ नि हाम्रो लिभिङ स्ट्यान्डर्ड बढाउनलाई भन्दा पनि गिभिङ स्ट्यान्डर्ड बढाउनको लागि हो भनेर मैले सुनेको थिएँ। अनि यहाँनिर सामरीले एकदमै शक्तिशाली कुरा गरेको छ। अनि येशूले सोध्नुभयो, हेर्नुहोस् अब फेरि पण्डित इन्ट्री भएको छ यहाँनिर। येशूले सोध्नुभयो, तिम्रो विचारमा ती 3 मध्ये डाकुहरूको हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो भनेर येशूले यानि ठुलो प्रश्न उसको अगाडि राखिदिनुहुन्छ अनि तिनले भने त्यस मानिसमाथि दया देखाउने चाहिँ तब येशूले तिनलाई भन्नुभयो जाऊ तिमी पनि त्यसै गर। हालेलुया। अनि म यो खण्डबाट एउटै सन्देश दिन चाहन्छु प्रियहरू, क्रिश्चियन जीवन भनेको चाहिँ नि सहायता गर्ने जीवन हो। क्रिश्चियन जीवन भनेको चाहिँ प्राण आत्मा शरीरमा भएका घाउलाई निको पार्ने जीवन हो। अनि परम प्रभुले तपाईँ र मलाई चाहिँ नि अहिले चाहनु भएको चाहिँ कस्तो व्यक्ति भन्दा असल व्यक्ति अथवा असल सामरी परम प्रभुले खोज्दै हुनुहुन्छ। त्यो सामरी तपाईँ हुनुभयो भने नि परम प्रभु तपाईँदेखि अत्यन्तै प्रसन्न हुनुहुन्छ भन्ने कुरालाई म घोषणा गर्न चाहन्छु प्रियहरू। यदि तपाईँ र मेरो हृदय चाहिँ यो अदमरो मान्छे जस्तै देखेको मान्छे देख्दै गर्दा नि हाम्रो हृदय चाहिँ दयाले भरिँदैन भने नि अझ धेरै परम प्रभुसँग तपाईँ र मैले प्रार्थना गर्न आवश्यक छ र परम प्रभुलाई हामीले भन्न आवश्यक छ, प्रभु तपाईँले मलाई असल सामरीको हृदय चाहिँ दिनुहोस् भनेर। अनि यो परमेश्वरको वचन सुन्दै गर्दा नि प्रियहरू, अनि यो परमेश्वरको वचन बोल्दै गर्दा परम प्रभुले हामीलाई यही भन्दै हुनुहुन्छ, तपाईँ र म चाहिँ असल सामरी हुन आवश्यक छ। जब तपाईँ र म असल सामरी हुन्छौ नि प्रियहरू, तपाईँ र मैले समाजलाई परिवर्तन गर्न सक्छौ, तपाईँ र मैले देशलाई परिवर्तन गर्न सक्छौ। भने क्रिश्चियन जीवन भनेको चाहिँ नि गफ दिने जीवन होइन, काम गर्ने जीवन हो भन्दै तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818915447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्रहरू, तपाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ तपाईलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। आज फेरि पनि हामी जीवन, विश्वास र आशा बारे केही महत्वपूर्ण कुरा गर्न एकसाथ भेला भएका छौ। म तपाईहरूकै साथी ममता। आजको कार्यक्रमको हाम्रो विषय एकदमै संवेदनशील छ तर अत्यन्तै आवश्यक विषय छ। क्रिश्चियन धर्म बारे या हाम्रो आस्था बारे विभिन्न भ्रमहरू फैलिएका छन्। के ती भ्रमहरू सत्य हुन् अथवा वास्तविक सत्य चाहिँ के हो त भन्ने बारेमा आज हामी कुराकानी गर्न जाँदैछौ। सायद तपाईँले सुन्नु भएको छ होला, कसै न कसैले तपाईँलाई यसो भनेको छ होला कि क्रिश्चियन बनेपछि चाहिँ आफ्नो धर्म संस्कृति छोड्नु पर्छ रे, क्रिश्चियनहरूले आफ्नो आमा बुवालाई पनि मान्दैनन् रे, क्रिश्चियन धर्म त विदेशी धर्म हो, गरीबलाई पैसा दिएर धर्म परिवर्तन गराइन्छ रे, क्रिश्चियन बनेपछि नेपाली रहँदैनन् रे। यी कुराहरू मध्ये केही तपाईँले आफ्नै कानले सुन्नु भएको होला, कतिपय कुरा तपाईँलाई कसैले भनेको होला, सायद तपाईँ आफैले पनि यस्तै सोच्नु भएको हुन सक्छ। तर आज हामी कसैसँग विवाद गर्न वा कसैको विश्वासलाई आलोचना गर्न होइन, तर वास्तविक सत्य के हो भन्ने कुरामा शान्तिपूर्वक कुरा गर्न आएका छौ। बाइबलले हामीलाई सिकाउँछ रोमीको पुस्तक 12:18 कि सम्म भएसम्म सबैजना चाहिँ एकअर्कासँग मेलमिलापमा बस भनेर हामीलाई बताउँदछ। त्यसैले आजको कार्यक्रमको उद्देश्य कसैलाई हराउनु या कसैमाथि विजय हासिल गर्नु होइन, तर सत्यलाई प्रेमका साथमा बुझ्नु मात्रै हो। दोलखाको एउटा दुर्गम गाउँमा बस्ने एकजना हाम्रो श्रोता आफ्नो परिवारसँग खुसी साथ बसिरहनु भएको थियो। उहाँको श्रीमान विदेशमा काम गर्नुहुन्थ्यो, घरमा सासू ससुरा र दुई छोरा छोरीहरू थिए। एक दिन गाउँकै एकजना साथीले उहाँलाई चाहिँ प्रार्थना सभामा जाउन, मण्डलले जाउँ भनेर बोलाउनुहुन्छ। उहाँले सुरुमा जान अलि मन गर्नु भएको थिएन, किनभने उहाँले यिनै कुराहरू सुन्नु भएको थियो कि त्यहाँ गएपछि मानिसहरूलाई धर्म परिवर्तन गराइन्छ, एकपटक चर्च गयो भने फर्किन पाइँदैन, अथवा क्रिस्चियन भएपछि बुवा आमालाई छोड्नुपर्छ। तर उनलाई बोलाउनु हुने साथीले उहाँलाई भन्नुहुन्छ कि तिमी एकपटक आएर आफै सुन, कसैले तिमीलाई जबरजस्ती केही पनि गर्दैन। नि धेरै सोचमा पर्छन् र अन्तत मण्डलीमा जान्छन्। उहाँ त्यहाँ गएर उनले के देख्छिन् त, मानिसहरू गीत गाउँदै थिए, भजन गाउँदै थिए, कसैले बाइबल पढ्दै थियो, कसैले बिरामीको लागि प्रार्थना गरिरहेको थियो, अनि सबै संगति सकिएपछि सबैले सामान्य रूपमा चिया खाए र सबैजना आफ्नो घर फर्किए। कसैले उनलाई धर्म परिवर्तन गर्न दबाब दिएन। त्यो दिन उनी आफ्नो घरमा फर्केर एउटा कुरा सोच्छिन्, मैले सुनेको सबै कुरा सत्य थिएन कि क्या हो। दिदी बहिनीहरू, हामी मध्ये धेरै जसोले कुनै न कुनै कुरा आफ्नो आँखाले हेर्नुभन्दा पहिले अरूबाट कुराहरूलाई सुन्ने गरेका छौ र कतिचोटि त्यसको जाँच नगरिकनै त्यसलाई सत्य मान्ने पनि हामीले गर्दै आएका छौ। त्यसैले आज हामीले सुनेका कुरामा होइन तर वास्तवमा बाइबलले के सिकाउँछ त्यो कुरा हामी बुझ्ने कोसिस गरौं है त। सबैभन्दा पहिले क्रिश्चियन धर्म विदेशी धर्म हो भन्ने भनाइ एकदमै प्रचलन छ। यो नेपालमा धेरै सुनिने कुराहरू हो। तर एउटा प्रश्न गरौं, यदि कुनै कुरा अर्को देशबाट आएको हो भने के त्यो स्वतः गलत हुन्छ? हामीले प्रयोग गर्ने मोबाइल कहाँ बनेको हो? धेरै जसो मोबाइल विदेशमा, अझ म त भन्छु नेपालमा त मोबाइल बन्दैन पनि होला। हामीले खाने औषधिहरू विदेशबाट नै आएका हुन्छन्। हामीले पढ्ने पनि कतिवटा ज्ञानगुणका कुराहरू विदेशी दार्शनिक या विदेशी समाज या विदेशी संस्कृतिबाट आएका कुराहरू छन्। संसारका धेरै देशको योगदान हामी आज उपयोग गरिराखेका छौ। त्यसैले कुनै कुरा कहाँबाट आयो त्यो भन्ने भन्दा पनि त्यो सत्य हो कि होइन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। अब अर्को कुरा गरौं, क्रिश्चियन विश्वास कुनै एउटा देशको धर्म होइन। येशु ख्रिस्ट इजरायलमा जन्मनु भयो, यो सत्य हो, तर उहाँको सन्देश सबै मानिसको लागि थियो। उहाँले गर्नुभएको बलिदान सबै संसारमा भएका सबै मानव जातिहरूको लागि थियो। बाइबलमा प्रेरितहरूको पुस्तक 17 लेखिएको छ कि परमेश्वरले सबै जाति र सबै राष्ट्रका मानिसहरूलाई बनाउनु भयो र उहाँलाई खोजुन् भन्ने उहाँले चाहनुभयो। यसको अर्थ
अर्थ के हो त? परमेश्वर कुनै एउटा जाति, भाषा वा देशका मात्र परमेश्वर हुनुहुन्न, उहाँ सम्पूर्ण संसारका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले नेपालीले येशूलाई विश्वास गर्नु भनेको नेपालीपन त्याग्नु होइन, बरु परमेश्वरलाई चिन्ने अवसर पाउनु हो। अब यहाँनिर एउटा सोच्नु पर्ने कुरा छ, यदि परमेश्वरले सबै मानिस बनाउनु भएको हो भने के उहाँ केवल एउटा देशका मानिसलाई मात्र प्रेम गर्नुहुन्छ होला त, वा सबैलाई? हामीले यो प्रश्नलाई कति घोरिएर सोध्छौ त्यो आफ्नो ठाउँमा छ, तर सतही रूपमा मात्रै बुझ्ने हो भने पनि संसारको सृष्टिकर्ता जसले सारा संसार सबै जीव जीवातलाई बनाउनु भयो, के त्यो परमेश्वरले केवल एउटा जाति र एउटा देशको मानिसलाई मात्र प्रेम गर्नुहुन्छ होला र? के उहाँले आफ्ना सबै सृष्टिलाई उत्तिकै प्रेम गर्नु हुँदैन? यो कुरा हामी येशू ख्रिस्टको बलिदानबाट पनि बुझ्न सक्छौ। उहाँले केवल इजरायलीहरूको लागि मात्रै आफूलाई बलिदान दिनु भएको होइन, तर संसारमा भएका सबै मानिसहरूको खातिर चाहिँ येशू ख्रिस्टले आफैलाई क्रुसमा बलिदान दिनु भएको हो। अब अर्को एउटा भ्रमको बारेमा हामी कुराकानी गरौं, के क्रिस्चियन बनेपछि आफ्नो संस्कृति परिवार छोड्नु पर्छ? कृपया हामीसँगै रहनुहोस्, हामी यस विषयमा अब कुराकानी गर्न जाँदैछौ।

कार्यक्रममा यहाँहरूलाई फेरि एकपटक स्वागत गर्न चाहन्छु। यदि तपाईँ अहिले मात्रै कार्यक्रम सुन्न तपाईँले शुरू गर्नुभएको छ भने आज हामी क्रिश्चियन धर्मबारे या क्रिश्चियन आस्थाबारे फैलिएका भ्रमहरू भन्ने विषयमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि हामीले एउटा महत्वपूर्ण कुरा बुझ्यौं कि परमेश्वर चाहिँ कुनै एउटा देशको या एउटा जातिको मात्र परमेश्वर हुनुहुन्न, उहाँ चाहिँ सम्पूर्ण संसारको सृष्टिकर्ता हुनुहुन्छ र सबै मानिसलाई चाहिँ समान रूपले प्रेम गर्नुहुन्छ भन्ने बारेमा हामीले कुरा गरिसकेका छौं। अब हामी अर्को भ्रमतर्फ जाउँ। यो अर्को एउटा भ्रम पनि नेपाली समाजमा धेरै सुनिएको कुरा हो कि क्रिश्चियन बनेपछि चाहिँ आफ्नो संस्कृति, नेपालीपन या आफ्नो परिवार चाहिँ महत्वका हुँदैनन् या यी कुरालाई चाहिँ हामीले त्याग्नुपर्छ, छोड्नुपर्छ भन्ने कुरा हामीले सुन्दै आएका छौं। प्रिय दिदी बहिनीहरू, नेपाल विविध भाषा, जाति, वेशभूषा र संस्कृतिले भरिएको एउटा अति नै सुन्दर देश हो। हामी आफ्नो परिवार, गाउँ, हामीले मान्दै आएका कुराहरू, परम्परा र सम्बन्धहरूलाई धेरै महत्व दिन्छौं। त्यसैले जब कसैले क्रिश्चियन विश्वास ग्रहण गर्छ, परिवारमा यो प्रश्न उठ्न सक्छ कि अब तिमी नेपाली रहेनौ, अब तिमीले हाम्रो संस्कृतिलाई मान्दैनौ। तर वास्तवमा प्रश्नहरूको उत्तर भने सजिलो चाहिँ छैन, किनभने संस्कृतिमा धेरै राम्रो कुरा पनि हुन्छ र केही यस्ता कुरा पनि हुन्छन् जुन परमेश्वरको इच्छासँग मेल खाँदैनन्। संस्कृति के हो? संस्कृति भनेको केवल धार्मिक कर्मकाण्ड मात्र होइन, संस्कृतिमा समावेश हुने कुराहरू एकदमै फराकिलो छ। जस्तो परिवारप्रतिको आदर, पाहुनालाई सत्कार गर्ने बानी, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आफूभन्दा ठूलालाई सम्मान गर्ने कुरा, मिलेर दुःख सुख बाँड्ने जुन हाम्रो ट्रेडिसन छ, परम्परा छ, हाम्रो भाषा छ, हाम्रो पोसाक छ, गीत संगीत कला छ, यी यस्ता कुराहरू पनि सबै संस्कृतिभित्र नै समावेश हुन्छन् र यी मध्ये धेरै कुराहरू असल, सुन्दर छन् र हामीले पालना गर्नै पर्ने कुराहरू छन्। क्रिश्चियनहरूले अथवा क्रिश्चियन आस्थामा आइसकेपछि मानिसहरूले यस्ता असल मूल्यहरूलाई, मान्यताहरूलाई सम्मान गर्न सक्छन् र गर्नु पनि पर्छ। यसमा कुनै पनि अप्सनै छैन। विश्वासमा आएपछि या चर्चमा गएपछि चाहिँ यी कुराहरू तिमीले गर्नु पर्दैन या गर्नु हुँदैन भन्ने कुराहरू छैन। उल्टो यीशुले हामीलाई के सिकाउनु भयो भन्ने बारेमा एकछिन कुरा गरौं है त। यीशुले भन्नुभयो आफ्नो परमेश्वरलाई प्रेम गर्ने, आदर गर्ने, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने भनेर चाहिँ मत्तीको पुस्तकमा यीशुले हामीलाई सिकाउनु भएको छ। यदि हामीले आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भने त्यसमा हाम्रो परिवार त झन् परि नै हाल्छ। परिवारलाई त हामीले प्रेम, आदर, सम्मान गर्नै पर्छ, हाम्रो समाज पनि पर्छ र हाम्रो देश पनि पर्छ। क्रिश्चियन बन्नु भनेको आफ्नो देशलाई कम प्रेम गर्नु होइन। हामीले सुने जस्तै विदेशी धर्म मानेर हामी विदेशी हुनु चाहिँ क्रिश्चियन हुनु होइन। यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। बरु इमानदारी, करुणा, सत्य र सेवाको जीवन जिउँदै देशको असल नागरिक बन्ने प्रयास चाहिँ हामीले गर्नुपर्दछ। यो कुरा चाहिँ तपाईँ जुनसुकै आस्था को मानिस किन नहुनुहोस्, जुनसुकै धर्म किन नमान्नुहोस्, यी कुरा तपाईँको जीवनमा हुनु नै पर्छ। एउटा नागरिकको रूपमा, एउटा व्यक्ति इन्डिभिजुअलको रूपमा तपाईँले यी कुराहरू पालन गर्नै पर्छ, जुन कुराबाट क्रिश्चियनहरू पनि अछुतो छैनन्। यो कुरा हामीले एकदमै बुझ्न जरुरी छ। म तपाईँलाई यहीसँग मिल्दो जुल्दो एउटा गवाही सुनाउँछु। कल्पना गर्नुहोस्, म यहाँ कसैको नाम चाहिँ प्रश्नसँग उच्चारण गर्न सक्दिन किनकि हामीले गोपनीयताको पनि कदर गर्नु पर्दछ। एकजना हाम्रो श्रोता हुनुहुन्छ, उहाँ चाहिँ पहिला अर्कै आस्थामा हुनुहुन्थ्यो र त्यसपछि उहाँ विश्वासी हुनुभयो। दसैँ आयो, दसैँको माहौल हाम्रो देशमा कस्तो हुन्छ हामी सबैलाई थाहा छ। हामी कस्तो उल्लासपूर्ण तरिकाले, वातावरणै रमाइलो भयो जस्तो हामीलाई लाग्छ होइन। सबै देश एउटा चाड मनाइराखेको हुन्छ अनि त्यही समयमा उनको परिवारले उनलाई भन्नुहुन्छ कि अब तिमी हामीसँग बस्दिनौ होला होइन, किनकि हामी दसैँ मनाउँदैछौ, तिमी त क्रिस्चियन भयौ, तिमी त चर्च जान थाल्यौ, अब तिमी हामीसँग बस्दैनौ होला। तर उहाँले मुस्कुराउँदै भन्नुभएछ, किन नबस्ने, तपाईँहरू त मेरो परिवार पो हुनुहुन्छ, म तपाईँहरूलाई पहिले भन्दा अझै धेरै सम्मान र अझै धेरै माया गर्न मैले सिकेको छु, के म तपाईँहरूसँग बस्दिन होला र। उनी परिवारसँग घुलमिल भएर बसिन्, आफन्तहरूकोमा पनि गइन्, भेटघाट पनि गर्न गइन्, आफ्ना आमा बुवाको स्वास्थ्य हाल खबर सोधिन्, आफूले माया गर्नुपर्ने साना व्यक्तिहरूलाई पहिले जसरी उनी माया गर्थिन्, कसैले दिन्थिन् या उनीहरूप्रति प्रेम देखाउँथिन्, त्यसरी नै त्यो प्रेम देखाइन्।
सबैजनासँग सँगै बसेर खाना पनि खाइन्। तब उनको अन्तस्करण र विश्वाससँग नमिल्ने धार्मिक कामहरू गर्नको लागि उनलाई आग्रह गरियो। उनले झगडा गरिनन्, कसैलाई दोष पनि दिइनन्, तर एकदमै नम्रता साथमा उहाँले भन्नुभएछ कि म तपाईँहरूलाई सम्मान गर्छु, प्रेम गर्छु, तर जुन विश्वास मैले छानेको छु, जुन विश्वास मैले अपनाएको छु, त्यो अनुसार चाहिँ म यो यो काममा चाहिँ सहभागी हुन सक्दिन, कृपया मेरो निर्णयलाई पनि सम्मान गरिदिनुहोस्। यो अहिले मैले भने जस्तो सजिलो पक्कै थिएन। जुन समयमा उहाँले यी कुराहरू आफ्नो परिवार आफन्तहरूको बीचमा गर्नुभयो त्यतिखेरको माहौल त्यति सहज थिएन, सबैजनाले यो कुरालाई सजिलै स्वीकार्नु भएन। तर त्यो प्रेम र सम्मानले हाम्रो श्रोता जो हुनुहुन्छ उहाँले आफ्नो आस्था अनुसार, आफ्नो विश्वास अनुसार जुन प्रेम, जुन आदर, जुन हेरचाह आफ्नो परिवारलाई गर्नुभयो, बिस्तारै त्यो कुराले चाहिँ उहाँको परिवारको मनलाई चाहिँ जितेको कुरा उहाँले हामीलाई बताउनु भएको थियो। मलाई थाहा छैन तपाईँहरू मध्ये कतिजनाको जीवनमा पनि यही गवाही मेल खान्छ। तपाईँले पनि आफ्नो विश्वासमा आउँदाखेरि प्रभुसँग तपाईँले जीवन जिउने या प्रभुको इच्छा अनुसारको जीवन जिउने निर्णय गर्दाखेरि कतिचोटि तपाईँलाई परिवारमा गाह्रो भयो होला, कतिचोटि तपाईँको विश्वासमाथि प्रश्न गरियो होला, कतिचोटि तपाईँको विश्वासलाई लिएर चाहिँ परिवारमा चाहिँ मनमुटाव भयो होला, या तपाईँलाई चाहिँ नराम्रो भनियो होला, नराम्रो व्यवहार गरियो होला, विभिन्न प्रश्नहरू गरियो होला, तर ती बीचमा पनि तपाईँले आफ्नो विश्वासलाई चाहिँ दह्रो बनाइराख्नुभयो र आज तपाईँको विश्वासको कारणले गर्दा तपाईँको परिवार प्रभुमा बाँचेको छ होला, अथवा उहाँहरू अझै पनि विश्वास गर्नुहुँदैन तर उहाँहरूको धारणा चाहिँ परिवर्तन भएको छ होला। यो तपाईँ आफै जान्नुहुँदछ, तपाईँको परिवारमा तपाईँको विश्वासको कारणले कस्तो परिवर्तन आएको छ त्यो तपाईँले जान्नुहुँदछ। यहाँनिर भन्न खोजिएको कुरा एकदमै साधारण छ कि हामीले प्रभुमा विश्वास गर्यौं यसको मतलब यो होइन कि अब हामी परिवारसँगै बस्दैनौ, परिवार रमाइलो गर्दा, परिवार कुनै कुरामा खुशी माहौलमा बस्दा हामी चाहिँ छिछी दूर दूर गरेर बस्छौं, हो यो हुँदैन, त्यो हुँदैन, यस्तो हुँदैन भनेर आफैले आफैलाई एकदमै धार्मिक र उहाँहरूलाई चाहिँ खराब हामीले सोध्छौं भन्ने होइन। हामी विश्वासमा पक्कै आएका छौँ, हाम्रो विश्वास, हाम्रो आस्था पक्कै परिवर्तन भएको छ, तर आफ्नो परिवारप्रति, आफ्नो संस्कृतिप्रति, आफ्नो आफूले प्रेम गर्नुपर्ने, आफूले वास्ता गर्नुपर्ने मानिसहरूप्रति हाम्रो प्रेम, आदर, सम्मान र हामीले गर्नुपर्ने कर्तव्यबाट चाहिँ हामी पन्छिएका छौं भन्ने हुँदैन।

0: प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईँको साथैमा छु। अब अलिकति अगाडि बढौं। कतिपयले यसो भनेको पनि तपाईँले सुन्नु भएको होला, या कतिपय मानिसहरू यसो भन्छन् कि क्रिस्चियनहरूले चाहिँ आमा बुवालाई मान्दैनन्, चर्च जान थालेपछि यो विदेशी धर्म लिएपछि आफ्ना आमा बुवालाई गन्दैनन् अथवा आदर गर्दैनन् भनेको पनि तपाईँले सुन्नु भएको छ होला। तर बाइबलले ठिक यसको उल्टो हामीलाई सिकाउँछ। एफिसी 6:1-3 तपाईँले हेर्नुभयो भने त्यहाँ लेखिएको छ कि नानीहरूले या छोराछोरीले चाहिँ आफ्ना आमा बुवाको आज्ञा पालन गर्नुपर्छ, किनकि यो गर्नु असल कुरा हो र आफ्नो बुवा र आमालाई आदर गर भनेर हामीलाई आज्ञा दिइएको छ या सिकाइएको छ। यसले स्पष्ट देखाउँछ कि क्रिस्चियन विश्वासले परिवारको सम्मान गर्न हामीलाई सिकाउँछ। आफूभन्दा ठूला आमा बुवाको आदर गर्ने, उनीहरूको भनाई मान्ने, आज्ञा पालन गर्ने कुरा बाइबलभरि तपाईँले विभिन्न ठाउँमा यी कुराहरू हामीलाई आज्ञाको रूपमा दिइएको गर्नै पर्छ भनेर सिकाइएको कुराहरू तपाईँले भेट्टाउनुहुन्छ। तर एउटा कुरा पनि सम्झिनुपर्छ कि कहिलेकाहीँ परमेश्वर प्रतिको विश्वास र मानिसको अपेक्षा एकअर्कासँग ठोकिन सक्छ। यस्तो अवस्थामा पनि बाइबलले घृणा होइन तर प्रेम, झगडा होइन तर नम्रता, अपमान होइन तर सम्मानको बाटो रोज्न हामीलाई सिकाएको छ। हामी विश्वासमा आएका छौं, भले आफ्नो आमा बुवा छुट्टै विश्वासमा या आस्थामा हुनुहुन्छ होला र उहाँहरूदेखि बाहेक आएर हामीले यीशु ख्रीष्टमा विश्वास गरेका छौं, तर यसको मतलब हामीले उहाँहरूलाई अब अनादर गर्छौं, उहाँहरूको कुरा सुन्दैनौं, उहाँहरूलाई प्रेम गर्दैनौं, उहाँहरूको वास्ता गर्दैनौं भन्ने चाहिँ कदापि यसको अर्थ हुँदैन। अब हामी कसरी फरक देखिन सक्छौं भन्ने बारेमा एकछिन कुरा गरौं है त। क्रिस्चियन भएको प्रमाण ठूलो बहस जित्नु होइन, तपाईँ र मैले विश्वासमा आयौं, हाम्रो जीवन प्रभुमा सुम्पियौं होइन, अब यो कुरा चाहिँ मानिसहरूलाई म प्रभुमा छु भनेर देखाउन चाहिँ हामीले बसेर उहाँहरूसँग बहस गरेर त्यसमा जित हासिल गर्नु होइन, तर हाम्रो विश्वासको या हाम्रो आस्थाको प्रमाण हामी यसरी जीवन यसरी दिन सक्छौ, हाम्रो जीवनबाट दिन सक्छौ कि हामी सधैँ सत्य बोल्छौ, चोरी नगर्ने, अरूको सेवा गर्ने, क्षमा दिने, क्षमा गर्न सिक्ने, परिवारलाई प्रेम गर्ने र छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्ने, यी कुराहरू हाम्रो जीवनमा छन् भनेदेखि हाम्रो विश्वासको प्रमाण यिनै कुराहरूले, यिनै आचरणहरूले दिन्छ। यदि हाम्रो जीवनमा यी गुणहरू देखिँदैनन् भने हामीले बोलेका शब्दहरू कमजोर पर्न सक्छन्। तपाईँ आफ्नो आस्था र विश्वासको बारेमा जति नै ठूला ठूला कुरा किन गर्नुहोस्, तर तपाईँको जीवनमा यी यस्ता चारित्रिक गुणहरू छैनन् भने चाहिँ त्यो ज्ञान या तपाईँको आस्थाको बारेमा तपाईँले जति नै बहस गरेर जिते पनि त्यसको केही पनि अर्थ रहँदैन। अब केही कुराहरू छन् जुन हामीले मनन गर्नुपर्ने कुरा छ। आजको कार्यक्रम सुन्दै गर्दा या सुनिसके पश्चात तपाईँले यी प्रश्नहरू आफैसँग मनन गर्नुहोस् कि के म आफ्नो परिवारका सदस्यहरूलाई सम्मान गर्छु, भलै उहाँहरू एउटै विश्वासको हुनुहोस् या नहुनुहोस्, उहाँहरू फरक आस्थाको या फरक विश्वासको किन नहुनुहोस्, तपाईँले आफ्नो परिवार प्रति सम्मानजनक व्यवहार गर्नुभएको छ कि छैन, अथवा के मेरो व्यवहारले मैले उहाँहरूलाई प्रेम देखाउन सकेको छु होइन, कि मेरो बोलीमा मात्रै मैले सीमित राखेको छु कि साँच्चै मेरो व्यवहारले चाहिँ मेरो प्रेम उहाँहरूप्रति मैले प्रकट गरेको छु कि छैन, यी कुरा तपाईँले मनन गर्नुहोस्। र अर्को कुरा भनेको, यदि कसैले मेरो विश्वाससँग असहमति जनायो भने अथवा मेरो विश्वासबारे प्रश्न उठायो भने या कसैले मेरो विश्वासको विपरीत मलाई केही गर्नको लागि चाहिँ दबाब दिन्छ भने त्यो समयमा के म शान्त भएर नम्र भएर रहन सक्छु, के म असल प्रकारले होइन मिठो बोलेरै उहाँहरूलाई म जवाब दिन सक्छु, कि म एकदमै उग्र भएर आफ्नो विश्वासलाई चाहिँ डिफेन्ड गर्नतिर लाग्छु, यो पनि तपाईँ र मैले आज मनन गर्नुपर्ने कुराहरू हो। प्रिय मित्रहरू, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र आजको कार्यक्रममा हामीले क्रिस्चियन आस्थासँग सम्बन्धित केही भ्रमहरूको विषयमा कुरा गर्यौं कि कसरी प्रभुमा विश्वास गरिसकेपछि हामीले समाजबाट, परिवारबाट के कस्ता कुराहरू चाहिँ सुन्नुपर्छ या के कस्ता प्रश्नहरू चाहिँ हामीलाई गरिन्छ र त्यसको वास्तविक सत्य चाहिँ के हो त, के त्यही भ्रम नै सत्य हो या त्योदेखि फरक केही कुरा छ, ती कुरा आज हामीले गरेका छौँ। मलाई विश्वास छ यी कुराहरू हुन त सुन्दा सामान्य जस्तो या दैनिक जीवनमा सुनिराखेकै कुरा जस्तो हामीलाई लाग्ला, तर हामी यी कुराहरूको घनत्वलाई बुझ्छौ, यी कुराहरूले कति गहिरो प्रभाव पार्छन् भन्ने कुरा हामीले बुझेका छौं। आजको कार्यक्रमबाट हामीले यी साधारण जस्तो लाग्ने तर एकदमै आवश्यक विषयमा छलफल गरेका छौं र के भ्रम हो के सत्य हो भन्ने कुरा हामीले छुट्याएका छौं। मलाई विश्वास छ यदि तपाईँको मनमा यी कुराहरूप्रति प्रश्न थियो भने आजको कार्यक्रमले ती प्रश्नहरूलाई केही हदसम्म भए पनि सम्बोधन गरेको छ भन्ने मैले विश्वास लिएको छु र यदि तपाईँलाई यी कुराहरू अघिबाटै थाहा छ भने आजको कार्यक्रमले यी कुराहरू अरू दिदी बहिनीहरूको बीचसम्म पुर्याउनको लागि तपाईँलाई फेरि एकचोटि उत्साह दियो होला भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट आजको लागि मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। अर्को हप्ता फेरि हामी यस्तै प्रसंगमा रहेर कुराकानी गर्नेछौ। अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। कार्यक्रम तपाई आफ्नो नजिकैको लोकल एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ अथवा तपाई मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने हप्तामा एक पटक दिदी बहिनीहरूसँग भेला भएर रेडियोमा मेमोरी कार्ड मार्फत यो कार्यक्रमलाई सुनिरहनु भएको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ या कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझाव या केही प्रतिक्रियाहरू छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ र साथसाथै यदि तपाईँ आफ्नो जीवन गवाही आफ्नो आफ्नो जीवनमा परमेश्वरले गर्नुभएका कामहरू छन् बाँड्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र केही प्रश्नहरू छन् भने पनि तपाईँले हामीलाई प्रश्नहरू पठाउन सक्नुहुनेछ। हवस् त आजको कार्यक्रमबाट म ममता बिदा हुन चाहन्छु। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगानाहरू पाउनु नै हुनेछ। अर्को हप्ताको कार्यक्रममा फेरि हाम्रो भेट हुने आशा गर्दै आजको लागि बिदा चाहन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुन्छ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, संसार पापको अन्धकारमा रुमलिरहेको छ। स्वार्थी मनसायले प्रेरित एक कष्टकर समयमा के हामी अदृश्य भोलि वा भविष्य प्रति असल कुराको आशा गर्न सक्छौ त? पवित्र धर्मशास्त्र पुस्तक बाइबलको पहिलो पत्रुसको एक अध्यायको तीन पदले हामीलाई प्रभु येशु ख्रीष्टको तपाईँ र म प्रतिको प्रेम स्वरूप र पिता परमेश्वरको मानव प्रतिको महान कृपामा दिइएको ख्रीष्ट येशु प्रभुमा विश्वास गर्नेहरू जीवित आशाको जीवन जिउन नयाँ गरी आत्मिकतामा जिउनेछन् भनी हामीलाई बताउँदछ। स्वागत छ रेडियो प्रस्तुति नयाँ आशामा। अबको केही क्षणमा यहाँहरूले पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आत्मिक वचन सुन्न सक्नुहुनेछ। तर त्यो भन्दा पहिले एउटा ख्रिस्टीय वचन

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। श्रोता मित्रहरू, हाम्रो जीवनमा थुप्रै प्रश्नहरूको खोजीमा हामी रहिरहेका हुन्छ। के परमेश्वर भन्ने शक्ति छ त त्यहाँ? त्यस्तो व्यक्तित्व कुनै छ? यो संसारको सृष्टि कसरी भयो? अनि के परमेश्वर हुनुहुन्छ भने हामीसँग बोल्न सक्नुहुन्छ त? के उहाँको शक्ति हाम्रो जीवनमा हामीले प्राप्त गर्न सक्छौ त? स्वर्ग कति वास्तविक छ? यस्ता विभिन्न जुन प्रश्नहरू हुन्छ, जीवनका अहम सवालहरू, म परमेश्वरसँग कसरी हिँडडुल गर्न सक्छु? म परमेश्वरलाई कसरी चिन्न अनि जान्न चाहन्छु वा सक्छु भन्ने विभिन्न विषयहरूलाई लिएर हामीले सत्यको खोजी नामक अध्ययन श्रृङ्खला जुन शुरू गरेका थियौं, त्यसै सिलसिलामा साँचो आनन्दको रहस्य, साँचो खुसीको रहस्य भन्ने विषयलाई हामीले हेरिरहेका छौं, पढिरहेका छौं। आज त्यसैलाई नै अगाडि बढाउनेछौँ र समयले हामीलाई साथ दिएको खण्डमा यो विषयलाई हामी यहीँनिर टुङ्ग्याउने प्रयास गर्नेछौँ।

0: तर त्योभन्दा अगाडि आउनुहोस्, परमेश्वरसँग बुद्धि र ज्ञानको निम्ति प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई। तपाईँको करूणाले गर्दाखेरि हामीले तपाईँलाई तपाईँको वचनद्वारा आफ्नो जीवनका अनुभवहरूद्वारा जान्न चिन्न पाएका छौं। ओ प्रेमिलो परमेश्वर पिता, तपाईँको चरणमा हामी आउँदछौं। नतमस्तक भएर विनम्रताको आत्मा हामीलाई दिनुहोस्। तपाईँको अथाह ज्ञान र बुद्धिमा हामीलाई हुर्काउनुहोस्, बढाउनुहोस्, ताकि हाम्रो जीवन हामीले यो संसारमा व्यर्थ तरिकाले, स्वार्थी तरिकाले होइन, बरु निस्वार्थ प्रेमले ओतप्रोत भएर बिताउन सकेका हौं भनी विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रिस्टको नाममा, आमेन। श्रोता मित्रहरू, परमेश्वरको कृपामय अनुग्रह र उहाँको आज्ञा पालनाको बीचको सम्बन्ध के कस्तो हो भनेर गएको भागमा हामीले छोटकरीमा हेरेका थियौं। त्यस्तै गरेर प्रेमपूर्ण आज्ञाकारिताले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई अझै ज्यादा प्रगाढ बनाउने पनि रहेछ र साँचो प्रेम यसैमा प्रदर्शन हुने रहेछ कि हामी परमेश्वरका आज्ञाहरूलाई हामी मन गर्ने गर्दछौ भनेर पनि हेरेका थियौं। परमेश्वरको आज्ञाहरू पालना गर्दा आउने आनन्दको बारेमा कुरा गर्दै गर्दाखेरि श्रोता मित्रहरू, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा कुनै शंका छैन भन्ने कुरामा हामी प्रष्ट हुन सक्छौ। परमेश्वरको प्रेम निशर्त छ, सबैको निम्ति सबै स्थान र समय। तर हामीले उहाँप्रतिको हाम्रो प्रेम चाहिँ कसरी प्रकट गर्न वा देखाउन सक्छौ त भन्ने यो महत्वपूर्ण सवालको जवाफ पहिलो युहन्नाको 5:3 यसरी दिइदछ र यहाँ यस्तो लेखिएको छ, परमेश्वर प्रतिको प्रेम चाहिँ यही हो कि हामी उहाँका आज्ञाहरू अर्थात वचनहरू पनि पालन गर्दछौं र उहाँका आज्ञाहरू भारपूर्ण अर्थात बोझिला छैनन्। भनेपछि परमेश्वरले मलाई यति दया गर्नुभएको छ, यति कृपा गर्नुभएको छ, म उहाँलाई कसरी आफ्नो प्रेम प्रकट गरौं भन्ने सवाल तपाईँ र मेरो मनमा आउँदाखेरि यसको जवाफ दिएको छ कि उहाँलाई विभिन्न भौतिक थोकहरूले खुसी बनाउनु भन्दा पनि हामीले उहाँका आज्ञाहरूमा रहेर उहाँका वचनहरूलाई मनन गरेर हामी उहाँलाई आफ्नो प्रेम दर्शाउन सक्ने रहेछौं। रमाइलो कुरा के भनिएको छ भने परमेश्वरको आज्ञाहरू जुन छन् त्यो भारपूर्ण अथवा बोझिला छैनन् अरे। कैयौं पटक यस्ता तर्कहरू वा विचारहरू जसले हामीलाई सृष्टिकर्ता परमेश्वरको वचनबाट पर लैजाने गर्दछ, त्यस्ता हाम्रा आफू केन्द्रित स्वार्थी विचारले गलत चरित्रको विकास पनि गराउँदछ हामीमा। यस्तो भन्दै कि परमेश्वरको वचन पालना गर्न कठिन छ र उहाँका आज्ञाहरू बोझिला छन् अनि उहाँको आज्ञाहरू पालन गर्दा त आफू खुशी मन लाग्दी क्रियाकलाप गर्न पाइँदैन भनेर तर्कना गर्ने गर्छन् विभिन्न समयमा विभिन्न मानिसहरूले। तर भर्खरै हामीले पढेको पदले भन्दछ कि वास्तवमा परमेश्वरका आज्ञाहरू पालन गर्न हृदयबाट चाहेको खण्डमा ती सरल हुन जान्छन्, तिनले खुशी प्रदान गर्छ। कोही मानिस आफ्नो रोगको निदान वा उपचारको खातिर डाक्टर कहाँ जान्छ भने र डाक्टरले तपाईँले यो समयमा यो औषधि र यस्तो उस्तो खुराक लिनुहोस् र फलानो वा त्यस्तो उस्तो प्रकारको खाना वा पेय पदार्थहरू सेवन नगर्नुहोस् किनभने तिनले तपाईँको रोग निको पार्न सघाउ पुर्याउँदैनन् भन्दाखेरि अब रोगी व्यक्तिले ओहो यो त भएन डाक्टर साहब, मेरो लागि त यो निकै भारपूर्ण भयो, मेरो आफू खुशी गर्ने अधिकार हनन भयो भने जस्तो हो। जब परमेश्वरको नैतिक वचनलाई आफू खुशी व्याख्या गर्दाखेरि श्रोता मित्रहरू, परमप्रभुले हामीले आफूलाई जानेको वा चिनेको भन्दा राम्ररी जान्नुहुन्छ, किनभने उहाँ एक श्रेष्ठ पिता हुनुहुन्छ जो हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। यो कुरामा निकै ठूलो ढाडस पाउन सक्छौ हामी, एक प्रेमिलो पिता, एक सृष्टिकर्ता परमेश्वर भनेर। यी सबका बावजुद पनि किन गाह्रो हुन्छ त मानिसलाई परमेश्वरको नैतिक असल सत आज्ञाहरूमा हिँड्नु वा तिनमा रहेर जीवन जिउँ? यो यस कारणले पनि हो कि हाम्रो मानवीय स्वभाव पापले धुमिल भएको छ र हामी कमजोर छौं, तसर्थ हामीले परमेश्वरसँग उहाँको वचन अनुसार सही, सरल र सत पवित्र जीवन जिउन उहाँको पवित्र आत्माको शक्तिको उपस्थिति हाम्रो जीवनमा होस् भनी प्रार्थना गर्नुपर्दछ। जब परमप्रभुको पवित्र आत्मा हाम्रो जीवनमा रहनुहुन्छ, तब जसरी पुत्र परमेश्वर अर्थात ख्रीष्ट यो संसारमा रहँदा मानव रूपमै भए पनि परमेश्वर पिताको इच्छामा उहाँका दश आज्ञाहरूमा आफूलाई उहाँको नैतिक नीतिहरूमा आफूलाई सुम्पनु भयो, सारा जीवनभरि आज्ञाकारी हुनुभयो हो, हामी पनि त्यो अनुभवलाई साक्षात्कार गर्न सक्छौ। मित्रहरू, झापामा अवस्थित एक बहिनीले एक दिन मलाई यो प्रश्न गर्नुभएको थियो, जब आदम र हवाले परमेश्वरको आज्ञा उल्लंघन गरे त्यसपछि पनि हामी कसरी उहाँका आज्ञाहरू पालन गरिरहन सक्छौं र? त्यो बहिनी नानी छोरीले सोध्नु भएको यो प्रश्नको जवाब हामी यसरी बुझ्न सक्छौं। परमप्रभुको वचन केवल आदम र हवाको निम्ति मात्रै थिएन, त्यो हाम्रो निम्ति पनि थियो। हो, आदम र हवा परमप्रभुको वचनमा रहन चुके र उनीहरूले आफ्नै आँखाले आफ्नो जीवनकालभरि उनीहरूको अनाज्ञाकारिताले लिएर आएको दुःखद परिणामलाई हेर्नु पर्यो। तर जहाँ आदम चुके त्यहाँ ख्रीष्ट सफल हुनुभयो, अर्थात आदम र हवाले नखानु भनेको चीज खाए र फसे, तर ख्रीष्टले त 40 दिन र 40 रातको उपवासपछि पनि शैतानको छल र परीक्षालाई मानिस रोटीले मात्र होइन तर प्रत्येक वचन जो परमेश्वरको मुखबाट निस्कन्छ त्यसद्वारा बाँच्छ भनेर विजय हुनुभयो। अब श्रोता मित्रहरू, एउटाले कान बिगार्यो वा गलत आचरण अपनायो भन्दैमा अर्कोले पनि त्यस्तै गैर जिम्मेवार रवैया अपनाउनु भनेको मूर्खता हो। अरूले आफ्नो दायित्व पूरा गरेका छन् वा छैनन् त्यतापट्टि चासो लिनुभन्दा पनि तपाईँले आफूलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्छ, मैले त्यो पूरा गर्नुपर्छ। हो, परमेश्वरको आज्ञा र वचन हिजो आज र सधैँ समान छन्, ती बदलिएका छैनन्। यदि बदलिएको कोही छ भने त्यो हामी हौ। आफूलाई जे मन लाग्छ र त्यही गर्नलाई हामी वचन र तथ्यलाई बन्द्याउने गर्दछौं र त्यो निकै दुःखद चरित्र पनि हो, अप्रिय चरित्र पनि हो। अर्को महत्वपूर्ण कुरा मित्रहरू, यदि परमप्रभुले तपाईँ र मलाई उद्धार दिनका खातिर, हाम्रो पापबाट हामीलाई बचाउनका खातिर उहाँले भोग्नुभएको जाँचस्थानको परीक्षाको दुःख, उहाँको गेतसेमनीको पीड़ा र कलवरीको उहाँको आततायी पूर्ण उहाँको मृत्युलाई सम्झ्यौं भने हामीले हाम्रो गलत आनी बानीले कस्तो दुःख परमेश्वरलाई पुर्याउने रहेछ भन्ने जानी हामीलाई आज्ञाकारी जीवन जिउन यसले मदत गर्दछ। अब उपरान्त तपाईँको जीवनमा आज्ञा पालन त गाह्रो हुन्छ, आज्ञा पालनले मेरो व्यक्तिगत स्वतन्त्रता हनन गर्छ भने र सोच्नुभयो भने एक्का राखौ मित्रहरू, जसरी एउटा बच्चालाई बुवा आमाले उसलाई अनुशासनमा राख्दाखेरि उसको खुशीलाई ऊबाट रोकेको नभइकन उसको भलाइको लागि गरेको हुन्छ, हो परमेश्वरले हामीसँग गर्ने व्यवहार पनि त्यही हो। एउटा प्रेमिलो पिताले अझ त्योभन्दा असल तरिकाले उहाँले हामीलाई सम्झाउनुहुन्छ। अनि कोही मान्छेले परमेश्वरको वचनमा आफूलाई हिँडाएको छ भने उसले विज्ञापन गर्दै हिँड्नु पर्दैन, आफ्नो बखान गर्दै हिँड्नु पर्दैन, मानिसहरूले उसलाई देखेर नै थाहा पाउँछ, उसको चरित्रलाई हेरेर, उसको जीवनशैली देखेर, उसको गवाहीबाट उनीहरूले यो मान्छे परमेश्वरसँग हिँडेको छ, यो मान्छेमा परमेश्वरको वचन परमेश्वरको आत्मा रहेको छ भनेर थाहा गर्न सक्छ। युहन्नाको सुसमाचारीय पुस्तकको 14:21 परमेश्वरको यो वचन उल्लेख छ, जसले मेरो वचनमा रही मेरा आज्ञाहरू पालन गर्दछ त्यसले मलाई प्रेम गर्दछ। साँच्चै मित्रहरू, प्रभु येशू ख्रीष्टको यो वाणी हामीलाई आज्ञाकारी नैतिक पवित्र जीवन जिउन परमेश्वरको शक्तिमा सम्भव छ भनी बताउनको लागि काफी छ। र यो अर्थात आज्ञाकारी जीवन नै साँचो आनन्द र कसरी जीवनमा खुशी जीवन बिताउने भन्ने प्रश्नको सरल अनि सटिक जवाब पनि हो। तपाईँ र मैले परमेश्वरको वचनमा रहँदाखेरि नै साँचो आनन्द प्राप्त गर्ने गर्दछौ। परमेश्वरको वचनमा तपाईँ र मलाई चाहिने हरेक प्रतिज्ञा धाडसहरू छ। परमेश्वरको वचनमा जीवनलाई कसरी सही तरिकाले सञ्चालन गर्ने भन्ने बुद्धि र ज्ञान छ। परमेश्वरको वचनमा हामी कहाँबाट आयौं र हामी कहाँ जाँदैछौ र यी बीचमा के हुन्छ भन्ने कुराहरूको विस्तृत लेखाजोखा छ। अनि परमेश्वर को हुनुहुन्छ र हामी के हौ भन्ने सत्यताको बारेमा त्यहाँ उजागर गरिएको छ। परमेश्वरको वचनलाई मनन गर्नुहोस्, पढ्नुहोस्, निरन्तर प्रार्थनामा परमेश्वरसँग संवाद गर्नुहोस् भन्दै आफै र तपाईँहरूको निम्ति परमेश्वरको अथाह आशिषको कामना गर्दै यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

0: प्रिय श्रोता, तपाई अहिले शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र ममतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9810334406 9810334406। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता, भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म पालकुमारी ललितपुरको सल्लाघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमका आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 9841-87466, 9841-87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754, 01-4770-754।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरु सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मर्कुसको सुसमाचार भन्ने पुस्तकको 10:17-21 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। येशु बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौडेर आए, उहाँको अघि घुँडा टेक्यो र उहाँलाई सोध्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? येशुले त्यसलाई भन्नुभयो, तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। तिमी आज्ञा त जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुटा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा र आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्यो, गुरुजू, यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु। यसले त्यसलाई हेर्नुभयो र त्यसलाई माया गरेर भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ, जाओ र तिम्रा जे जति छन् बिक्री गर र गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ, अनि आएर मेरो पछि लाग। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यमा अनन्त जीवन। अहिले पढेको खण्डमा एकजना मानिसको बारेमा बताइएको छ जो धेरै धनी थिए। यसकारण संसारमा उनलाई कुनै कुराको अभाव थिएन। उनी मरेपछि परमेश्वरको राज्य अर्थात स्वर्गमा प्रवेश गर्न चाहन्थे। स्वर्गमा प्रवेश गर्नलाई उनले अनन्त जीवन पाउनु पर्छ भन्ने कुरा उनलाई थाहा थियो। उनी येशु कहाँ आएर प्रश्न गरे, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? त्यस प्रश्नको उत्तरमा येशुले तिनलाई मुख्य 3 कुरा बताउनु भयो। पहिलो, येशु नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। ती धनी मानिसले येशुलाई असल गुरु भनेर सम्बोधन गरे। यो सत्य हो कि येशु गुरु हुनुहुन्थ्यो। उहाँले हजारौं मानिसहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको शिक्षा अरूको भन्दा फरक थियो। उहाँले जे सिकाउनुहुन्थ्यो परमेश्वरको राज्यको बारेमा सिकाउनुभयो। उहाँले अधिकारसहित सिकाउनुभयो। मानिसको जीवनलाई परिवर्तन गर्ने शिक्षा सिकाउनुभयो। धर्मशास्त्रबाट सिकाउनुभयो। तर उहाँ गुरु मात्र होइन, उहाँ आफै परमेश्वर हुनुहुन्छ। तर उहाँ आफै परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, तिमी किन मलाई गुरु भन्छ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। यहाँ येशूले स्पष्ट पार्नुभयो, परमेश्वर मात्र असल हुनुहुन्छ। यदि उनले उहाँलाई असल भनी स्वीकार गरे भने उहाँ परमेश्वर हुनुहुन्छ भनेर पनि स्वीकार गर्नु पर्यो। बाइबलले स्पष्ट पारेको छ कि येशू परमेश्वर हुनुहुन्छ, तर उहाँ मानिस भएर संसारमा आउनुभयो। मानिसलाई पापबाट उद्धार गर्नलाई बलिदानको आवश्यकता पर्छ। त्यसको निम्ति उहाँ संसारमा आउनु पर्यो। बाइबलमा यसरी लेखेको छ, उहाँ आफ्ना मानिसहरू कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तर यसो नै परमेश्वर हुनुहुन्छ, उहाँमा अनन्त जीवन छ भनेर उनले विश्वास गरेनन्। यसो यस संसारमा परमेश्वरका पुत्र बनेर आउनुभयो, जसले उहाँलाई विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। यसले ती जवान धनी मानिसलाई भन्नुभयो, तिमी आज्ञाहरू जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुट्टा गवाही नदिनु, नठग्नु, आफ्ना बुवा आमालाई आदर गर्नु। यहाँ यसले पुरानो करार बाइबलमा उल्लेखित 10 आज्ञाबाट उद्धृत गर्नुभयो। 10 आज्ञा मध्ये यहाँ 5 आज्ञालाई उद्धृत गरिएका छन्, जुन आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर भन्ने आज्ञासँग सम्बन्धित छ। ती धनी मानिसले जवाब दिए, गुरुजी, यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु। यहाँ उनले आफैलाई धर्मी ठहराएका छन्। बाइबलमा यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसुले ती धनी मानिसलाई आज्ञाहरू पालन गर्ने विषयमा सोध्नुको उद्देश्य अनन्त जीवन पाउनलाई आज्ञाहरू पालन गर्नुपर्छ भन्ने होइन, किनभने आज्ञाहरू पालन गरेर कसैले पनि अनन्त जीवन पाउँदैन। यहाँ यसुको प्रश्नको उद्देश्य ती धनी मानिसले आफू पापी छु भन्ने स्वीकार गर्न पर्ने थियो। तिनले आफैलाई धर्मी र निर्दोष ठहराए तापनि यसुलाई तिनको हृदय थाहा थियो। यसकारण यसुले फेरि भन्नुभयो, तिमीलाई एउटा कुराको खाँचो छ, जाऊ र तिम्रा जे जति छन् बिक्री गर, गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा धन सम्पत्ति मिल्नेछ। यसुले जुन कुरा यहाँ ती धनी मानिसलाई बताउनु भयो, यसको अर्थ यो अनन्त जीवन पाउनलाई ती धनी मानिसले आफ्नो सम्पत्ति बेचेर गरिबहरूलाई दिनुपर्छ भन्ने थिएन, तर तिनले आफ्नो पाप स्वीकार गर्न पर्ने थियो। आफ्नो छिमेकीलाई तिनले आफैलाई यही प्रेम गर्न सकेका छैनन् भनेर स्वीकार गरून् भन्ने यसुको उद्देश्य थियो। यसुको यो वचन सुनेर ती यसुलाई छाडेर गए। यहाँ यस्तो लेखिएको छ, तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। त्यसो अर्थ ती जवान धनी मानिसले परमेश्वरको राज्य भन्दा संसारको धन सम्पत्तिलाई बढी प्रेम गरे। अनन्त जीवन पाउने उनको इच्छा राम्रो थियो, तर अनन्त जीवन भन्दा संसारको अस्थायी सम्पत्तिलाई उनले बढी प्रेम गरे। यसमाथि विश्वास गर्नुको सट्टा तिनले आफ्नै धर्म कर्ममा विश्वास गरे। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई मानिसले आफू पापी छु भन्ने स्वीकार गर्नुपर्छ। तेस्रो, यसुको पछि लाग्न तयार। यहाँ ती धनी मानिसलाई यसुले भन्नुभयो, अनि आएर मेरो पछि लाग। ती धनी मानिसले यसुको बारेमा सुनेका थिए, उहाँलाई एक असल गुरुको रूपमा चिनेका थिए, तर उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ र उहाँमा नै अनन्त जीवन छ भने विश्वास गरेका थिएन। उनी यसुका अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ भनेर सोध्न मात्र आएका थिए। उनी आफूलाई पापी छु भन्ने स्वीकार गर्न तयार भएनन्। उनी यसुलाई पछ्याउन तयार भएनन्। यसुको बारेमा सुन्नु र बुझ्नु एउटा कुरा हो, तर उहाँमाथि विश्वास गर्नु अर्को कुरा हो। उनी उहाँलाई विश्वास गर्न तयार भएनन्। यसुका आउन एउटा ठुलो कुरा हो, तर उहाँको पछि लाग्न अर्को कुरा हो। यसुको पछि लाग्नु भनेको उहाँमा आफैलाई समर्पण गर्नु हो, उहाँसँगै जिउनु हो र उहाँको सेवा गर्नु हो। परमेश्वरको इच्छा यो हो कि हरेक मानिसले यसुमा विश्वास गरून् र उहाँमा अनन्त जीवन पाऊ। परमेश्वरको राज्यमा अनन्त जीवन भन्ने बारेमा हामीले आज मुख्य तीनवटा कुरा सिकेका छौँ। पहिलो, यसु नै परमेश्वर हुनुहुन्छ भन्ने विश्वास। दोस्रो, आफू पापी छु भन्ने स्वीकार। तेस्रो, यसुको पछि लाग्न तयार। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोभाइटर सानु सापकोटा 01-5208-54, 01-5208-54 र 98-511-25-638, 98-511-25-638।
4: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
7: कार्यक्रम नारी आवाज प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
7: र 9818-25-12-40, 9818-25-12-40।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, पहिलो कोरन्थी 12:18 भन्छ, परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। परमेश्वरले तपाईँलाई दिनुभएको वरदानलाई प्रयोग गर्नुहोस् भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। एकजना आदरणीय बाइबल शिक्षक यसो भन्छन्, मेरो परिवार धेरै ठूलो भएको कारण हामी कसको लागि उपहारहरू किन्ने भनेर नाममा चिट्ठा हाल्छौं। एउटा क्रिसमसको समय जब मैले मेरो उपहार खोले म निराश भए। त्यसपछि मैले मेरो जुम्ल्याहा भाइलाई हेरे जसले दुईवटा सुन्दर उपहार पायो। मेरो निराशा महसुस गर्दै मेरी पत्नी म कहाँ आइन् र भनिन्, चिन्ता नगर्नुहोस्, हामी घर पुगेपछि तपाईँलाई मनपर्ने कुनै थोकसँग यसलाई साट्नेछौ। ख्रिष्टको शरीरमा पनि त्यस्तै हुन्छ। जब हामी हाम्रो उपहारहरू हेर्छौ हामी दुखी हुन्छौ र तत्काल यस्तो सोच्छौ, मलाई थाहा छ म यसलाई यो भन्दा राम्रो कुनै कुरासँग साट्नेछु। त्यसकारण त त्यहाँ आफैलाई प्रेरित वा अगमवक्ता वा शिक्षक भन्दै दौड़ने व्यक्तिहरू छन्, तिनीहरू वरदानहरू साट्दैछन्। परमेश्वरले तपाईँलाई के उपहार दिनुहुन्छ त्यो कुरा तपाईँले निर्णय गर्न पाउनुहुन्न। परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। कहिलेकाहीँ तपाईँलाई आफ्नो वरदान चिन्न र त्यसलाई प्रयोग गर्न वर्षौं लाग्छ। अर्को व्यक्तिको वरदानको लालच गर्नुको सट्टा आफ्नै वरदानको लागि धन्यवादी हुनुहोस् र सकेसम्म धेरै मानिसहरूलाई आशिष दिनको लागि यसलाई प्रयोग गर्न परमेश्वरसँग विन्ती गर्नुहोस्। अनि तपाईसँग यसको बारेमा प्रश्नहरू छन् भने धर्मशास्त्रमा खोजी गर्नुहोस्। पावल भन्छन्, किनभने परमेश्वरको वरदान र बोलावट अटल छन्। हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं, तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ। एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको। यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छा अनुसार वरदान दिनुहुन्छ। त्यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको वरदान प्रयोग गर्नुहोस् भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

सुखको इच्छामा जिउँदा अनन्त छुन्छ नि।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।